0: अङ्कल आज फाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINKHABAR.com CIN को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 9 गते शुक्रबार सेप्टेम्बर 25 तारीख सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको चतुर्दशी तिथि इन्द्र जात्रा विश्व फार्मासिस्ट दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिन ठूलो पानी पर्ने र बाढ़ीको जोखिम। रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी। डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै।
1: प्रधानमन्त्री बालिनले केही बेरमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै महासचिव गुटरेससँग छलफल। एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन।
0: बाढ़ी प्रभावित क्षेत्रमा जात शिशु र बाल बालिकामा सरूवा रोगको जोखिम। 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन। 30,000 मेट्रिक टन यूरिया खरिद गर्न बोलपत्र आह्वान।
1: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा राष्ट्रसंघको महासभा बहिष्कार। रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी। पाकिस्तान र अफगानिस्तानमा पुनः आन्तरिक द्वन्द शुरू।
0: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। अब ईरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: जहाँ खबरको सबैभन्दा शुरूमा आजदेखि तीन दिन देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र सतर्कता अप्नाउनको लागि सरकारवाला निकायले चालेका कदमको प्रसंग।
1: देशका विभिन्न भागमा आज बिहानैदेखि सामान्यदेखि ठूलो पानी परिरहेकाले जोखिममुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो विवरण अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी परिरहेको छ भने बाँकी प्रदेशका विभिन्न स्थानमा पनि पानी परिरहेको छ। आज र भोलिको मौसम कस्तो रहला सीआईएनसँग कुराकानी गर्दै महाशाखाका मौसमविद डेभिड ढकाल।
3: शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुन्छ जस्तो चाहिँ देखिएको छ। 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुन्छ जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढ़ी वर्षा हुने। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ। र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाने जस्तो
4: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो साँच्चै।

0: चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ, र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ, भनेदेखि 200 मिलिमिटर भन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
1: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
0: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन। लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ, वर्षा केन्द्रित भएको पनि देखिन्छ। अनि कोशी बागमती गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखिबाट सावधानी त अप्नाउनु पर्यो। विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ, जहाँ चाहिँ पौडी जान सक्ने भूभागहरू छ, ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू हुनेहरू, तटीय क्षेत्रमा रहनुहुने, अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने चाहिँ क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ। यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन, भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो अवस्था चाहिँ देखिन्छ।
2: 11 गतेसम्म मेघ गर्जन, चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
3: काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अपनाउन र बिहानसम्मै सतर्कता अपनाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अप्नाउनु पर्ने देखिएको छ। कृषि विभागले हुरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अप्नाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अप्नाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्र काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ। अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अप्नाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
2: यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ।

0: प्रतिकूल अवस्थाका कारण विपद प्रतिकारका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
1: संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ। न्यूयर्कमा जारी संयुक्त राष्ट्र संघको 81 औं महासभाको उच्च स्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवाह बनाइयो
2: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरुवा रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन 30,000 मेट्रिक टन यूरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ
2: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
3: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
2: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भनी मौसमका कारण 13 असोजभित्र सकिसक्ने गरी निर्देशन समेत दिएको नेताहरूले बताएका छन् यसैबीच नेपाली कांग्रेस संस्थापन इतर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ निवर्तमान सभापति शेरबहादुर देवास समोली संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश अमाङ पाँच थरमा सूर्य कुमार दाहाल इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो
5: अधिवेशनको नेतृत्व सभापति उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुटी आउँदैसकेको छ त्यसो हुनाले हामीले 15 गते असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
2: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ एमालेको विधानमा भने यो पदको व्यवस्था छैन 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन रहनु भएको छ शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छनृ
0: परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त जलवायु न्याय उत्पादन क्षमता र दिगो स्तर उन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्रसंघका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्काप्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
2: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 4600 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर बीरगंज र भैरहवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
0: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
2: गत भदौ 10 गते भोटेकोशीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। विपदको समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत चीनका साथै संयुक्त अरब इमिरेट्स यूएई सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरूआ रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका जनस्वास्थ्य वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएनसँग बताउनुभयो।
6: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने होइन नवजात शिशु एकदम सीताङ्ग हुने चिसो हुने अनि त्यसपछि नवजात शिशुको नाभीमा संक्रमणहरू आउने छालामा बिबिराहरू आउने नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस् स्वास्थ्य संस्थामा लानुहोस् त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ परामर्श दिइरहनु भएको छ केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ यसरी नै हामीले सेवाहरू दिइरहेका छौं।
0: साझा खबरमा अब विदेशका खबर पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका 2 सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत उहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौ देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ।
2: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य जितेको थियो। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
0: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे एकजना नेतासँगको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भनी ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
1: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतेको जो भदौ 23 र 82 भदौ 23 र 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
2: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
1: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जफाफ पनि दिइएको छ र त्यो बेला जो नेपाललाई त्यो 23 र 24 ज्यान्जी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक देखिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घण्टी बजाएको हो। त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा अगाडि के अरे राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गएका छन्। अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
2: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
1: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जो अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदन छ यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ। त
2: यो बीचमा त्यसो भए के भयो त यस्तो पूरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
1: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको कार्यदल आफैमा चाहिँ समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवाह बनाइयो।
2: एमाले नेता यज्ञबहादुर बोगटीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आजदेखि 3 दिन ठूलो पानी र बाढ़ीको जोखिम। रूसी खोलामा सतर्कता तह भन्दा बढ़ी बाढ़ी। डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। कृष्ण भीरमा पहिरो। राजमार्ग पूर्ण रूपमा बन्द। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानै ठूलो पानी पर्दै।
2: अल्प विकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वकै उल्लेखनीय रहेको प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन। महासचिव गुटरेससँग पनि छलफल। एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन।
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बालबालिकामा सरूवा रोगको जोखिम। 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन। 30,000 मेट्रिक टन यूरिया खरीद गर्न बोलपत्र आह्वान।
2: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा दर्जनौं देशका प्रतिनिधिद्वारा संयुक्त राष्ट्रसंघको महासभा बहिष्कार। रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जुलेनेस्कीको दावी।
0: र विश्व एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश, अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तवना जित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले, जसको बीचमा सम्बन्धमा केही दरार आएको भनेर पनि कतिपयले सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा लेख्दै आए बोल्दै आए, तर प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी भने अर्थमन्त्री वाग्लेलाई नै दिनुभयो। यहाँ एउटा खुल्ला सड़क जस्तो देखाइएको छ, सड़कमा प्रधानमन्त्री बालेन जस्ता देखिएका व्यक्ति दाहिने हातमा सुटकेस र देब्रे हातमा कार्यवाहक लेखिएको सानो छिर्कट हो, जसमा त्यहाँ दारु पन्यौलाई मजासँग बाँधिएको छ नचल्न सक्ने गरी, र त्यो दिन खोजिएको छ अर्थमन्त्री वाग्ले जस्ता देखिने व्यक्तितर्फ, र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुद्दै गर्दा हिँड्दै गर्दा केही भनिएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, लिनुस हातमा डाडु पनि आयो भनेर फेरि जथाभावी दाल भ्याट पस्किनुहोला नि।
0: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841 68 67 64 98 41 68 67 64।
1: बुढी हेर त लाऊ,
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818 32 74 73, 9861 75 49 88, 9861 75 49 88।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
6: सम्पर्क मोबाइल 9741 01 34 429।
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849 18 57 37।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पञ्चमन्दीको समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz, रत्नगर 2 टाँडीबाट इच्छा कामना एफएम 102.4 MHz, इच्छा कामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz, चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz, भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz, सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधुली एफएम 97.2 MHz।

दुदुली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102 .5 मेगाहर्ज होलेरी रोल्पाबाट सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 9 गते तथा अनुसार सेसन 2026 सेप्टेम्बर 25 तारीक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 रौद्र नामक सम्वत्सर दक्षिणायन शरद ऋतु आज शुक्रबार रहेको छ। भाद्र शुक्ल पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। नक्षत्र भनिरहेको छ शतभिस्ता नक्षत्र। योगमा रहेको छ शूलयोग। करणमा रहेको छ ग्रह करण रहेको छ। चन्द्रमा आज कुम्भ राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा आनन्दादि योगमा आज सौम्य योग रहेको छ। आज बिहान सूर्योदय 5:54 भयो भने सन्त सूर्यास्त 5:55 हुनेछ। आजको दिनमान घडी 12:01 रहनेछ। आज दिन विशेष रहेको छ। आज पञ्चक अनन्त चतुर्दशी व्रत कुमारी इन्द्र जात्रा हरिसिद्धिमा दीप यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष ग्रह गोचरको विषयमा पनि जानकारी भनी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कालबेला यानि कि अशुभ समय र आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 10:24 56 सेकेन्डदेखि बिहानको 11:55 23 सेकेन्डसम्म कालबेला। आजको लाभ बेला रहेको छ बिहानको 7:24 2 सेकेन्डदेखि बिहानको 8:54 29 सेकेन्डसम्म लाभ बेला। आजको शुभ बेला रहेको छ बिहानको 11:55 23 सेकेन्डदेखि दिउँसोको 1:25 50 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि। शतभिस्ता नक्षत्रको चौथो चरण नाम आउँछ सुबट सुदेव सुभद्र नाम आउँछ। आज दिनाली राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। प्रतीक्षा गरेको काम सम्पादन हुँदै जाँदैछन्। दैनिक आवश्यकता पूरा हुँदै जाँदैछन्। मेहनतको फल प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बढाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदै फाइदा हुने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन गरिएको कामले नामदाम इनाम दिलाउँदैछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुन जानेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग मित्रता बढ्नेछ। पेसा व्यापार व्यवसायमा पनि फाइदै फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ। चुनौतीहरू सतत हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। अभाव हट्नुको साथै नामदाम इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहेकाले सोचेको उपलब्धि तत्काल नपाइला। सोचेको समयमा काम नबन्न सक्छ। रोकिया काम दोहोर प्रयत्न गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिन्छ। अरूका लागि बुद्धि र श्रम समेत खर्च गर्नुपर्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हाँसखेल र मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। भौतिक साधन जुट्नले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यापार व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। काममा साथीभाइको सहयोग जुट्नले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर बन्नाले चिता काम रोकिन सक्छ। गोपनीयता बाहिर्नाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। श्रम गरिकन चिताको मूल्य प्राप्त नहुन सक्छ। तैपनि उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्ने सक्ने योग रहेको छ। अलि सजग रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि
0: वृश्चिक राशि हुनेहरूको लागि आजको दिन परिस्थितिवश काममा बाधा हुने समय रहेको छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। व्यापार व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यवसायमा आंशिक लाभ हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन आँटले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धन आर्जन हुने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन अध्ययन लेखन र प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदामीको सत बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा दिलाउने खालको गोइँ राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व कुशलता प्रदर्शन गर्ने अवसर समेत प्राप्त हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
2: मीन राशि
0: उनीहरूको लागि आजको दिन खर्च जो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनु पर्ला। लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ। खर्च लागे पनि यात्राको साइज जुन सक्छ। टाढाका साथीभाइको निम्त प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दुर्धुप गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्ने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845175223 र 9806575723 नम्बरमा। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो हजुर हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो, उहाँसँग हाम्रो कुराकानी पनि हुन सकेन। 9845175223 र 9806575223 नम्बरमा तपाईँले सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार गुरु।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर रोल्पाबाट।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाबाट।
0: शुभ नाम तपाईँको?
1: बलबहादुर कुँवर।
0: बलबहादुर कुँवरजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो? हजुर जानेको जन्ममिति भन्नुहोस् त। हेलो हजुर, सुन्नु भएको छैन? हेलो, उहाँसँग पनि त्यति राम्रो कुराकानी भयो, हाम्रो हुन सकेन। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। हजुर हजुर सुन्नु भएको छ म बोलेको? उहाँसँग हाम्रो कुराकानी उहाँसँग पनि हुन सकेन, अलिकति पानी परेको छ मौसम अनि नेटवर्कको समस्याहरू पनि हुन सक्छ कि, त्यही भएर तपाईँले फोन गर्दाखेरि चाहिँ अलिकति नेटवर्क आउने ठाउँमा बसेर फोन गर्नुहोला, भुइँमा बसेर फोन नगर्नुहोस्, माथिल्लो पिँढीमा गएर फोन गर्नुहोला है, तपाईँले फोन गर्दाखेरि चाहिँ सजिलो हुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। हजुर नमस्ते।
2: हेलो
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर हजुर
2: हेलो ल ल तपाईँको उता गर्छ गर्छ। हेलो
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नमस्कार गुरु।
0: नमस्ते।
2: धादिङ जिल्ला मूलपानी।
0: धादिङ जिल्ला मूलपानीबाट तपाईँको शुभ नाम?
3: सोमबहादुर थापा।
0: सोमबहादुर थापा, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: नातिको विषयमा गुरु।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2075 साल भदौ 12 गते।
0: 75 साल भदौको 12 गते, समय भन्नुहोस्?
3: बिहान 7:15 बजे।
0: बिहानको 7:15 मा जन्म समय, बिहानको 7:15। जन्म कुन जिल्ला भएको हो?
3: काठमाडौँ।
0: 10 मिनट है ध्यान दिएर।
3: हजुर।
0: मङ्गलबार हो?
3: हजुर मङ्गलबार।
0: 2075 साल भाद्र कृष्ण पक्षको मङ्गलबार द्वितीय तिथिमा जन्म, कुम्भ राशि, पूर्व भाद्रको तेस्रो चरण, नाम आउँछ नानीको दमयन्ती भन्ने नाम आउँछ।
2: हजुर
0: नानीको नाम दमयन्ती भन्ने नाम आउँछ क्या, नारायणको नाम अथवा दया भन्ने नाम आउँछ है। आदि नानी नरगण परेको छ नानीको, घातकमा तिथिहरू छ नानीको लागि, तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर, राशिमा कुम्भ राशि घातक छ। दशा भाग्य ग्रह असाध्यै राम्रो छ, त्यो धेरै नराम्रो ग्रह छैन, अलि यिनलाई पेट दुख्ने समस्या हुन्छ, अलि चिसोबाट बचाउनु होला, चिसो चिजहरू सकभर नखाने, मनतातो पानीहरू पिउने, मनतातो खानेकुराहरू मनतातो बनाएर खाने है। सरकारी जागिर सरकारी क्षेत्र राम्रो हुन्छ, अलि छिटो रिसाउने स्वभावकी हुन्छन्, अलिक खरो स्वभावकी हुन्छन् भन्छ यिनको लागि चाहिँ। अब कुण्डलीबाट हेर्दाखेरि नानीको बोलीमा बाणीमा अलिकति अस्पष्टता आउने पनि देखिन्छ यहाँबाट हेर्दा, अहिले ग्रह यिनको भद्रिका र बृहस्पति ग्रह चलेको छ. अब यिनलाई ग्रह भनेको अब आउने भदौसम्म ग्रह मध्यम मध्यम छ. भदौ पछि दशाको शान्ति गर्नुपर्छ है. हजुर, एक वर्ष पछि दशाको शान्ति गर्नुपर्छ. भदौ अब आउने भदौ पछि चौरासीको भदौ पछि दशाको शान्ति चाहिँ गर्नै पर्छ. नगरिकन हुँदैन, गराउनुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, चिन्ता नगर्नु, ठिक छ ग्रह है. हजुर भन्नु त.
3: अनि पढाइ सम्बन्धी,
0: पढाइ सम्बन्धी नानीको पढाइ यस्तो छ, पढाइ सम्बन्धी ग्रह राम्रो छ. अब पढ्ने नपढ्ने भन्ने कुरा चाहिँ उनको कुरा भयो. रुचि भनेको चाहिँ अलिक कम रुचि हुन्छ, तर पढ्ने हो भने तपाईँ अगाडि बसेर अथवा आमाले अगाडि राखेर अगाडि बसेर पढाउनु भयो भने दिमाग राम्रो भएको मान्छे हो के. माता पितासँग सम्बन्ध राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन. हजुरबा हजुरआमा सँगै राम्रो छ. पछि ठुलो भएपछि विवाहको लागि चाहिँ अलिकति त्यो बेलामा कुण्डली हेराएर जुराएर विवाहका दोषहरू मेटाएर विवाह गर्नुपर्ने देखिन्छ. अरू त त्यस्तो नराम्रो छैन, राम्रो छ कुरा है.
2: गुरु एउटा कुरा सोधौँ भने गुरु.
0: हजुर भन्नु न.
2: यो नाग पूजा, नागको पूजा भन्ने कुरो गुरुले गरिरहनुहुन्छ, पञ्चमी पञ्चमी भन्नुहुन्छ.
3: अब यो पूर्णिको पञ्चमी ठिक कि औँसीको पञ्चमी ठिक गुरु पूजा गर्नलाई?
0: पूजा गर्नको लागि त तपाईँको नागको पूजा गर्नको लागि त पूर्णिमाको पञ्चमी ठिक हो.
3: हजुर,
0: तर यसमा पनि विशेष दिन छन्, जस्तै नाग पञ्चमीमा एकदम राम्रो हुन्छ. नाग पञ्चमीमा गर्न पाउनु भएन भने सरस्वती पूजा भन्छ त्यसलाई, अर्को सरस्वती पूजाको पञ्चमी भन्छ त्यसलाई, श्री पञ्चमी भन्छ है. हो, त्यो बेलामा गर्न मिल्छ. अर्को चाहिँ मङ्सिरमा पर्छ विवाह पञ्चमी भन्ने, हो त्यहाँ गर्न मिल्छ. अर्को चाहिँ अब घटस्थापनाको पाँचौ पञ्चमी भनेको नवरात्रको पञ्चमीमा पनि गर्न मिल्छ. यो चाहिँ विशेष भयो. अरू अरूको बेलामा चाहिँ पूजा गर्नको लागि चाहिँ पूर्णिमाको पञ्चमीको दिन पूजा गर्नुपर्छ, राम्रो हुन्छ. नानीलाई पनि छ नाग दोष, सामान्य खालको नर्मल देखिएको छाया छ होइन. यसको चाहिँ रत्न कवचहरू लाउने र नागको लागि पूजा मात्रै गरेर पनि हुँदैन. रत्न कवच लगाउने अनि त्यसपछि पञ्चमीको पारेर पूजा गर्ने नागको, अनि पञ्चमीको दिन चोखो सकिन्छ व्रत बस्ने, सकिँदैन भने एक छाक चोखो खाने बेलुका, सब्जी र अनि माम पकाएर भात पकाएर खाने, दालहरू खानु हुँदैन, अचारहरू खानु हुँदैन. सब्जीमा पनि चोखो सब्जी जस्तै साग भात खानु हुन्छ, काउली भात खानु हुन्छ. यस्तै गरेर खाना नहुने भनेको टमाटर खानु भएन, अनि गोल भेडाहरू खानु भएन, यस्तै गरी भान्टाहरू खानु भएन होइन, मुलाहरू खानु भएन. यी कुराहरूमा ख्याल गर्नुपर्छ है.
2: त्यही भएर गुरुले पञ्चमी पञ्चमी भनेको साउनको अब त्यो जस्तो नाग पञ्चमी आइसक्छ नि गुरु.
0: हजुर,
2: नाग पञ्चमीको पूजा गर्नु भनेर कुरा गरे भएर मैले त्यो कुरो पूर्णेकै पञ्चमी चाहिँ के भयो गुरु, महिना पछि गर्नुको लागि.
0: हजुर, पूर्णेको पञ्चमी हो, महिना पछि गर्नको लागि.
2: अनि धेरै जस्तो मान्छेले पूर्णिमा पूजा गर्छ, त्यो चाहिँ के भयो? पूर्णिमा नाग पूजा चाहिँ पूर्णिमाको दिन गर्छ धेरै जस्तो मान्छेले.
0: होइन, पूर्णिमाको दिन नाग पूजा गर्ने होइन, पञ्चमीको दिन नाग पूजा गर्ने हो क्या.
2: अनि गुरु, यो नागको सर्मी पाउँछ, हामीले चाहिँ के गर्छ भन्दा चामलको पित्रोको पिँगेर नागको स्वरूप बनाएर पूजा गर्ने गर्छ. अनि त्यो नागको स्वरूप ल्याएर उजाल्दाखेरि नागको पित्रोको स्वरूप बनाउनु पर्छ होइन?
0: होइन, बनाउनु पर्छ, नागको केही न केही चित्र आकार बनाएर पूजा गर्ने. नभए कतै नागको थान छन् भने चाहिँ नागको थानमा गएर मूर्ति छन् कि शिला राखेको छ कि होइन त्यो हेरेर अनि त्यसपछि पूजा गर्ने. त्यो नागको थानमै गएर पूजा गर्नुभयो भने चाहिँ आकृति बनाउनु पर्दैन, पिठोको बनाउनु पर्दैन है. बनाउँदाखेरि पिठोको बनाउनु भयो भने दुईवटा बनाउनु पर्छ, एउटा अलि ठुलो र अलिकति लामो बनाउनु पर्छ, एउटा अलि सानो र अलि छोटो बनाउनु पर्छ, दुईवटा. अब त्यो पनि कुन महिनामा कतापट्टि फर्काएर पूजा गर्ने भन्ने हुन्छ, त्यसको पनि विधि होइन.
2: अनि त्यो नि कति कति अहिले थाहा भएको गुरु त्यो चार महिनामा हुँदो रहेछ तिन महिना कि चार महिनामा यताउति पाइने उत्तर दक्षिण पूर्व पश्चिम हुँदो रहेछ गुरु
0: हो हो हो पूर्व पश्चिम उत्तर दक्षिण यो फरक फरक हुन्छ फरक फरक तरिकाले पूजा गर्नुपर्छ के
2: त्यही भएर मैले त्यसको बारेमा चाहिँ त्यसो भने दैनिक मासिक पूजा गर्नुको लागि चाहिँ उयो सोधेकै पञ्चमी घरि छु त्यही भएर मैले त्यही सोध्नुको लागि अनि तपाईँ पञ्चमी भयो गुरु पञ्चमी पञ्चमी भन्ने छ यो नाग पञ्चमी जतिमा पूजा गर्ने मसीको पञ्चमी रहेछ कि पुण्य पञ्चमी रहेछ भनेर त्यो पनि सोधौँ भनेर यो लाग्यो होला के अरे
0: हुन्छ हुन्छ प्रश्न हुनुभयो बुझ्नुभयो बुझ्नु भएन भने दिउँसो पनि सम्झिनु सक्नुहुन्छ है त
2: सुन्नु न गुरु एउटा कुरा सुन्नु न
0: हजुर
3: यो अहिले 9 वर्ष लाग्यो बाबु नाति होइन गुरु यो व्रतबन्धको लागि कहिले होला गुरु यो
0: व्रतबन्धको लागि चाहिँ जुराउनु पर्छ पात्र हेर्नुपर्छ त्यसको लागि चाहिँ तपाईँले दिउँसो मेसेन्जर मेसेज गर्नु साल महिना गते समय लेखेर मेसेन्जर मेसेज गर्नु अनि त्यसपछि म तपाईँलाई जानकारी गराउँछु यो वर्ष जुर्छ कि जुर्दैन अर्को वर्ष जुर्छ कि जुर्दैन भन्ने कुराहरू है
3: अनि गुरु के त्यो मेसेन्जरमा उ गर्दाखेरि अनि केही दस्तुरहरू लाग्छ
0: लाग्दैन ग्रह दशा भाग्य हेराउनु पर्यो भने दस्तुर लाग्छ व्रतबन्ध जुराउनको लागि विवाह जुराउनको लागि घर वास्तु हेराउनको लागि जुराउनु पर्यो अनि साहित्यहरू हेराउनु पर्यो अरू केहीको लागि शुल्क लाग्दैन निशुल्क विवाह जुराउनु पर्यो केटाकेटीको विवाह हुन्छ कि हुँदैन यो विवाह गर्नको लागि हुन्छ कि हुँदैन भनेर हेर्नु भयो हेराउनु पर्यो भने पैसा लाग्दैन निशुल्क हुन्छ तपाईँले म्यासेज गर्ने म्यासेज चाहिँ गर्नुपर्छ फोन गरेर तुरुन्तै चाहिँ हेर्न पाइँदैन म्यासेज गर्नुभयो भने म समय मिलाएर तपाईँलाई जानकारी गराइहाल्छु क्या है दिउँसोको लागि शुल्क लाग्छ नभए त दिउँसो पनि निशुल्क कार्यक्रममा पनि निशुल्क भयो भने त कार्यक्रमको अस्तित्व हुँदैन नि त फेरि
3: जुट्छ भनेर गर्नुको लागि चाहिँ शुल्क लाग्दैन
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो नातिको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले तपाईँ पनि बुझिहाल्नु भयो होला दिउँसो सल्लाहहरू लिँदाखेरि शुल्क लाग्दैन है शुल्क तिर्नु पर्दैन अब ग्रह दशा नि हेर्नु पर्यो भने चाहिँ लाग्छ होइन त्यो पनि धेरै लाग्दैन थोरै लाग्छ र ग्रह दशा नै हेर्नु पर्यो भने लाग्छ नभए लाग्दैन जस्तै विवाह तपाईँको छोराको विवाह भयो होइन गुरुबा किन भएन भनेर चिना हेर्न लाउनु भयो भने त लाग्छ तर गुरुबा एउटा केटी छिन् यो केटीसँग मेरो छोराको बिहा गर्न हुन्छ कि हुँदैन जुर्छ जुर्दैन भन्नुभयो भने शुल्क लाग्दैन निशुल्क हेर्न पाइन्छ है त्यस्तै गरी विदेश यात्राको लागि कहिले जाने के गर्ने घरबाट कहिले निक्लिने यात्राहरू कहिले गर्दा राम्रो हुन्छ भन्नुभयो भने शुल्क लाग्दैन गुरुबा मेरो विदेशै भएन कामै बनेन लौ न हेरिदिनुहोस् भन्नुभयो भने ग्रहदशा हेरिदिनुहोस् भन्नुभयो भने शुल्क लाग्छ जस्तै सत्यनारायणको पूजा लाउनु पर्यो सल्लाह लिनु शुल्क लाग्दैन छोराको नाम निकाल्नु पर्यो छोरीको नाम निकाल्नु पर्यो नारायणको नाम शुल्क लाग्दैन निशुल्क हुन्छ है म्यासेज चाहिँ गर्नु पर्यो तपाईँहरूले होइन अब तपाईँहरूको भन्ने बित्तिकै कसैको कस्तो बानी हुन्छ भन्दा फोन गर्नुहुन्छ अनि फोन गरेर तुरुन्तै हेरिदियो भने खुसी हुनुहुन्छ तुरुन्तै हेरेन भने अनि रिसाउनुहुन्छ तुरुन्तै हेर्नको लागि त म पनि ठ्याक्क तपाईँले कतिखेर फोन गर्नुहुन्छ अनि हेरिदिइहाल्छु भनेर पनि बसेको हुँदिनँ कति चिना हेरिराखेको हुन्छु मैले होइन कहिले बजारतिर भएको हुन्छ कहिले ज्योतिष वैश्यको मिटिङमा हुन्छ होइन कहिले मठ मन्दिरतिर मिटिङमा भइराखेको हुन्छ धेरै संस्थाहरूमा बसेपछि यताउता बिजी पनि भइन्छ हो त्यो भएर म्यासेज गर्नुहोस् म्यासेजको रिप्लाई म तपाईँलाई गर्छु नेपालीमा लेखेर पठाउनु तपाईँहरू लेख्दाखेरि चाहिँ अङ्ग्रेजीमा लेख्नुभयो भने रोमनमा लेख्नुभयो भने त अलिक बुझिएला नभए अङ्ग्रेजीमा खासै बुझिँदैन किनकि हाम्रो पारामा तपाईँको चाहिँ अङ्ग्रेजी पढाइ हुँदैन थियो त्यो बेलामा गाई खाने भाषा यो पढ्नु हुँदैन भन्नुहुन्थ्यो गुरुबाहरूले हामीलाई कुरा बुझ्नुभयो नि म त फेरि तपाईँको सानो तपाईँको 7 वर्षदेखिको तपाईँको चाहिँ संस्कृत पढेको मैले अङ्ग्रेजी स्कुलमा पढेको छैन त्यो भएर नेपालीमा लेखेर पठाउनुहोस् होइन भइहाल्छ अब लेख्न आउँदैन तपाईँहरूलाई भने बोलेर पठाउनुहोस् अब बोलेर पठाउँदाखेरि पनि तपाईँको बेली विस्तार लगाएर सुरुमा अनेक थरीका कुरा गर्ने होइन गुरुबा नमस्ते म सन्दै छु तपाईँ पनि के गर्दै हुनुहुन्छ खाना भयो कि भएन खाजा भयो कि यो सबै गर्नै पर्दैन टक्क रेकर्ड गर्दाखेरि गुरुबा राधे राधे मेरो छोराको जन्ममिति यति महिना यो साल यो गते हो मेरो छोराको व्रत हुँदा जुर्छ कि जुर्दैन हेरिदिनुहोस् त सकियो होइन अब एक दुई मिनट तीन मिनटको बेल विस्तार लाउनु भयो भने तपाईँको चाहिँ सुनेर बसेन पनि कतिजनाको सुनेर बस्ने हो कि होइन भन्नुहोस् त त्यो भएर सर्टकटमा ठ्याक्क क्वेसन मात्रै गर्नुहोस् तपाईँले भोइस मेसेज गर्दाखेरि क्वेसन मात्र ठ्याक्कै क्वेसन गर्नुहोस् तपाईँले चाहिँ होइन त्यो गर्नुभयो भने म हेरिदिन्छु अनि जन्ममिति र जन्म समय प्रश्न लेखेर पठाउनुहोस् कसैले के गर्नुहुन्छ भन्दा 2048 साल भदौ महिनाको 25 गते अनि 10 बजे जन्मेको भन्नुहुन्छ 10 कतिचोटि बस्छ दिनमा दुईचोटि बस्छ 10 एउटा बिहानको 10 बज्छ एउटा रातिको 10 बज्छ अब मैले यहाँ कुन 10 बजे राखेर हेर्नु त तपाईँले भन्नु पर्यो नि त बिहानको 10 बजे हो रातिको 10 बजे हो होइन अथवा दिउँसोको हो भने तपाईँले दिउँसोको 2 बजे हो भने दिउँसोको 2 बजे भन्नु पर्यो दुई त दुईचोटि बज्छ एउटा राति बज्छ एउटा दिउँसो बज्छ एएम अनि पिएम हुन्छ हो कि होइन एएम र पिएम हुन्छ त्यसरी लेखेर तपाईँले प्रष्ट लेखेर पठाउनुहोस् क्या पठाउँदा एकैपटकमा तपाईँले एउटा कुरा मिस्टेक गर्नुहुन्छ मैले यहाँबाट तपाईँलाई रिप्लाई गर्छु जस्तै 10 बजे भन्नुभएको रहेछ रातिको 10 बजे हो कि बिहानको 10 बजे हो भनेर रिप्लाई गर्छु नि मैले त्यसपछि म तपाईँको रिप्लाई कतिखेर आउँछ फिर्ता आउँछ भनेर कुरेर त म बस्दिनँ अर्को मान्छेको हेर्न थाल्छु नि मैले फेरि हो कि होइन धेरैजनाले पठाइराख्नु भएको हुन्छ अनि उहाँको हेर्दाखेरि तपाईँले फेरि रिप्लाई गर्नुभयो भने तपाईँको पालो पछि आउँछ ढिलो हुन्छ त्यसरी त्यही भएर जे तपाईँले जन्म समय लेख्दाखेरि बिहान हो कि दिउँसो हो कि बेलुका हो प्रष्ट लेख्नु जस्तै आजको उदाहरण गर्नु एउटा होइन जस्तै आज चाहिँ तपाईँको चाहिँ 9 गते हो जस्तै 2083 साल होइन अनि त्यसपछि असोज महिनाको 9 गते रातिको 2 बजे जन्मेको भन्नुभयो भने होइन तपाईँले चाहिँ रातिको 2 बजे जन्मेको हो भन्नुभयो भने रातिको 2 बजे आज 9 गतेको रातिको 2 बजे भनेपछि भोलिपल्ट बिहान 10 बजे 10 गते पर्छ भनेपछि 12 बजेर 1 मिनट भयो भने पनि उताको दिन मानिँदैन यताको दिन नै मानिन्छ रातिको 2 बजे जन्मेको छन् भने पनि तपाईँले त्यसलाई 10 गते भन्न मिल्दैन 9 गते नै भन्नुपर्छ ज्योतिषले त्यो भन्छ किनकि जबसम्म सूर्य उदय हुँदैन तबसम्म अर्को दिन लाग्दैन नयाँ दिन लाग्दैन क्या कुरा बुझ्नुभयो नि त्यो भएर तपाईँ लेख्दाखेरि प्रश्न लेख्नु जस्तै 9 गतेको राति उज्याला भएको 10 गते उज्याला भएको कति गते त्यो लेख्नु होला तपाईँले 9 गतेको राति उज्याला भएको 10 गते यो रातिको समय क्या जस्तै रातिको 12 कट्ने अनि भोलिपल्ट बिहान उज्यालो नभएसम्मको सूर्य उदय नभएसम्मको लागि चाहिँ यस्तो लेखेर तपाईँले पठाउनुपर्छ है प्रष्ट लेख्नुहोस् क्या लेख्दाखेरि चाहिँ मैले कति सिकाउँछु तपाईँहरूलाई होइन तपाईँलाई सिकाउँछु मैले सिकाउनु पनि पर्यो सबै थोक सबैले जानेकै हुन्छन् भन्ने पनि हुँदैन कति कुराहरू मैले नजानेको हुन्छु होइन नजानेको कुरा तपाईँले पनि मलाई सिकाउन सक्नुहुन्छ भन्ने हो मैले जानेको मैले बुझेको सल्लाह परामर्श हामीले पढेका ज्योतिषमा हामीले गुरुहरूले पढाउनु भएको कुराहरू सबै कुराहरू म तपाईँलाई सेयर गर्छु होइन मैले पनि पढेको ज्योतिष नपढेको त्यतिकै ज्योतिष त आउँदैन हेर्नु ज्योतिष त एउटा विज्ञान हो साइन्स हो होइन त्यही भएर ज्योतिषलाई अध्ययन गर्नुपर्छ ज्योतिष पढ्नुपर्छ ध्यान गरेर तपस्या गरेर मलाई यो देवी देवता उत्रे भनेर ज्योतिष आउँदैन त्यो होइन त्यो अर्कै पाटो हो यो अर्कै पाटो हो यति कुरा तपाईँले बुझ्नुहोला 9845175223 र 9805523 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
4: हजुर गुरु नमस्कार
0: नमस्कार काँडोको बोल्दै हुनुहुन्छ कहाँबाट भन्नुभयो ए रोल्पाबाट कसको विषयमा हेर्न चाहनुहुन्छ त
4: म छोरीको विषयमा गुरु
0: छोरीको जन्ममिति भन्नुहोस् त
4: छोरीको जन्ममिति 2068 साल माघ 2 गते 12 बिहान 6:30 भन्नाले 6:30 हो
0: 5:30 हो बिहानको हजुर अनि जन्म कहाँ भएको रोल्पामै भएको
4: हो हजुर घरमा हो
0: ए ल सुन्नु है ध्यान दिनु है 2068 साल माघ कृष्ण पक्षको आइतबारको राति उजाला भएको सोमबार होइन कन्या राशिमा जन्ममा चिताको प्रथम चरण नाम आउँछ पेबाट नाम आउँछ तपाईँको नानीको है पवित्र नाम राख्न मिल्छ है हजुर पवित्र मध्यनानी राक्षस गर्नु परेको छिट्टो रिसाउने स्वभावको रहेछ नि यो नानी अलि रिसाइहाल्ने स्वभावको देखिन्छ पञ्चमी दशमी पूर्णिमा घातक तिथि शनिबार पनि घातक नम्बरमा बाह्र नम्बर राशिमा मकर भन्ने राशि घातक पनि देखिन्छ ठिक छ त ग्रह राम्रा छन् त्यस्तो नराम्रो ग्रह छैन अहिलेको लागि चाहिँ चलेका ग्रह चाहिँ नराम्रो छ अहिले राहु भन्ने ग्रह है यो राहु भन्ने ग्रहले बुद्धि राम्रो हुँदैन पढ्न मन लाग्दैन अनि माता पिताले भन्ने कुरा सुन्न मन लाग्दैन रिसाउन मन लाग्ने यस्तो दशा छ यिनको सरकारी जागिर राम्रो हुन्छ आर्मी पुलिसमा भर्ती हुन फौज लाइनमा राम्रो देखिन्छ विदेश यात्रा पनि राम्रै देखिन्छ त्यति धेरै नराम्रो छैन नानीको लागि ठिक छ ग्रह अहिले दशाको शान्ति स्वस्थहरू पनि गर्नुपर्ने देखिएको छैन है नानीको लागि चाहिँ यहाँबाट हेर्दा माघ महिनामा दशाको शान्ति गर्नु माघ महिनामा दशाको शान्ति गर्दा राहुको शान्ति गर्नु अनि उल्का भन्ने ग्रहको शान्ति गराउनुहोस् राहुको र उल्काको शान्ति गरेपछि राम्रो हुन्छ माघ महिनामा गर्नु अरू गर्नु पर्दैन ठिक छ राम्रो छ है अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा
4: राशि के भन्नु पर्यो गुरु
0: नानीको राशि कन्या राशि नाम पवित्र
4: हजुर
0: ठिक छ ग्रह चिन्ता नगर्नु ठिक छ है हुन्छ अघि मैले हाम्रो प्रसङ्ग भएको थियो नि जन्ममितिको हिसाबमा मैले भनेको थिएँ नि तपाईँलाई उहाँको नानीको चाहिँ तपाईँको जस्तै उहाँको नानीको चाहिँ दुई गते भन्नुभयो नि 2068 साल माघ महिनाको दुई गते बिहानको 5:30 भन्नुभयो नि उहाँले हो यो बिहानको 5:30 जन्मिनु भएको छ नि दुई गते तर हामीले चिना हेर्दाखेरि एक गतेको नि हेर्नुपर्छ किन भन्दा बिहान माघ महिना माघमा 5:30 सूर्य उदय हुँदैन होइन त्यही भएर एक गतेको राति उज्याला भएको दुई गते आइतबारको राति उज्याला भएको सोमबार है चिना बनाउँदाखेरि बिग्रेला तपाईँको पनि जहाँ पाए त्यो चिना नबनाउनु नि फेरि है त्यो हो यसरी हेर्नुभयो ठ्याक्कै तपाईँको उदाहरण दिन पनि आइपुगेको 2068 साल माघ महिनाको दुई गते बिहानको 5:30 भन्नुभयो नि उहाँले होइन तपाईँले त के सोध्नुहुन्छ भन्दा 12 कटेपछि दुई गते त लाग्यो नि गुरुले के भन्नुहुन्छ भन्नु होला त्यस्तो होइन क्या त्यो चाहिँ त्यसमा र यसमा फरक छ ज्योतिषले ज्योतिष शास्त्रले के भन्छ भन्दा जबसम्म सूर्य उदय हुँदैन तबसम्म अर्को दिन लाग्दैन उज्यालो हुँदैन त्यसलाई पुरानो दिन मान्नुपर्छ भन्छ है हो त्यसको आधारमा मैले भनेको तपाईँलाई गते दुईटा हुन्छ फेरि तारिक चाहिँ तपाईँको 16 पर्छ जस्तै दुई गते 16 पर्छ होइन तर तारिक चाहिँ तपाईँको दुई गतेकै तारिक हुन्छ 16 नै हुन्छ 15 चाहिँ हुँदैन किनकि तारिक भनेको अङ्ग्रेजी हो यो अङ्ग्रेजीको लागि चाहिँ तपाईँको के हुन्छ भन्दा 12 कटिसकेपछि अर्को दिन लाग्छ अङ्ग्रेजीकोमा चाहिँ नेपालमा लाग्दैन कुरा बुझ्नुभयो नि हामीले लगाएको मात्रै हो नभए लाग्दैन हाम्रो पञ्चाङ्ग हाम्रो पात्र अनुसार लाग्दैन भन्ने हो क्या त्यो भएर मैले भन्न खोजेको है 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने तपाईँले प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले आएर भेट्न सक्नुहुन्छ र अहिले एकदम पानीको मौसम चलेको छ यो 2-3 पानी पर्ने हावाहुरी आउने होइन यस्तो चलेको छ घरबाट यात्रा अनावश्यक यात्रा नगर्नु होला अति आवश्यक पर्वमा मात्रै एकदम सुरक्षाका साथ होइन तपाईँले चाहिँ जिल्ला प्रशासनतिर अथवा 100 नम्बरमा फोन गर्ने पुलिसलाई मोबाइलबाट 100 हान्नुभयो भने पुलिस भाटोमा पुग्छ फोन अनि त्यसपछि प्रहरीहरूले सोध्ने उहाँहरूलाई चाहिँ म यहाँ जाँदैछु यात्रा गर्दैछु मेरो एकदम इम्पोर्टेन्ट काम छ यो यात्रामा काहीँ रोकआउटहरू छ कि छैन के गर्ने होला भनेर सोध्नुहोस् अनि उहाँहरूले तपाईँलाई जानकारी गराउनुहुन्छ हो त्यसकै आधारमा तपाईँहरू अगाडि बढ्नु होला है भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय चाहिँ सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा
3: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
6: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
5: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
5: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
6: व्यवसाय तथा संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
5: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
6: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 0105905530 र मोबाइल नम्बर 98 60 24 85 49 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
7: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, अब भने ढिला नगरी आजको विशेष भागतर्फ लाग्नेछौ। कार्यक्रम जीवनको वचनमा आज ख्रिष्टीय जीवन र घटनाक्रममा आधारित नाटक लिएर आएका छौ। अब लागौ नाटकतर्फ।

0: चौरेको भने हो कि त
1: राम्रो छु म छैन है चाउरी छैन है चाउरी धेरै न

0: ल ल अब गाउने पालो यो आयुष र रिनाको जोडीको है साथीहरू कि कसो
1: हो ल अब प्रेमी जोडीलाई नि समय दिनु पर्यो नि कि कसो पालो यिनीहरूको पालो
2: हे नजिस्काउनु हो तौदिन म त
3: ल केटीले हार्ने नै भयो नि हो कि होइन केटा
4: हो के हो रिना डराएकै हो त
2: डराउँछ होला तिमीहरूले डराएर लक लक कामेरा हो नि त्यहाँ हामी केटीहरू पनि कम छैन हो कि केटीहरू
4: हे रिना तिमी नम्बरी सुन्जस्ती नम्बरी सुन्जस्ती मुहार जनै पुर्नेको जुन जस्तै माया

0: ल है प्रेमी जोडीले एक अर्काको तारिफ गरेरै दोरी सक्ने भयो है
1: ए खाना मिठो दाल र भात अचार दाल र भात अचार घर जम गर्ने के

0: लौ लौ यिनीहरू त घरदम गर्ने पो कुरा गर्छन् त है।
1: ल ल साथीहरू अब जोरी सकौ, खाजा तयार भयो, सबै खाजा खाऊ, फेरि पछि घर फर्किन ढिलो हुन्छ नि।
2: के हो रिना, साँच्चै जाने हो त मसँग यतैबाट?
3: पागल, आफूले हेर न, मलाई लाने रे, मलाई लगेर पाल्न सक्छौ? हिम्मत छ
2: के रे? के रे के सोच्यौ? मर्दाको छोरो हो म, तिमी भन न मात्र, आकाशको तारा झर्ने।
3: आकाशको तारा होइन, तिम्रो बाबा मैले तिम्रो बङ्गालको तारा चाहिँ झरिदिनु हुन्छ।
2: रिना एकछिन पख न,

0: काटेर अलमलमा परे म त चौतारीमा आयो एउटा जादुगरको घोडा मोटो थियो घोडा तर खुट्टा छोटा छोटा घोडा माथि
1: अनि खाना खायो
2: छैन पकाएकै छैन कस्तो मनै छैन
1: किन मन नभएको अनि भोकै बस्नुहुन्छ त
2: खै के भएको आज भोलि त तिमी साथमा नहुँदा न त रातिको निन्द्रा लाग्छ न दिनको भोक
1: लौ पागल खुब गफियो
0: साथी जादुगरको जुङ्गा झोला
1: किचिट नगर नानी अहिले एकछिन म सिकाउँछु
3: नाइ नाइ मलाई अहिले नै भन्नुपर्छ मोबाइल दिन दिन मोबाइल
1: हे नगर न नानी लज्जा तलाई
3: मम्मी दिदीले पिट्नु भयो
4: त्यहाँ त कोसँग बोलिरहेको नपढिकन त्यो फोनमा के गरिरहेको
1: कोही होइन साथी हो भोलिको क्लासको बारेमा सोधेको
4: खै खै यताले त त्यो फोन मलाई थाहा छैन भने ठानी कि कोसँग बोल्दैछस् त फोनमा भनेर मैले धेरै पटक सम्झाइसके है हेर छोर यतालाई
1: अब तपाईँ जहिले पनि यस्तै गर्नुहुन्छ कि साथीहरूसँग कुरो गर्दा पनि शङ्का मात्रै गर्नुहुन्छ
4: ए अझै मैले पो शङ्का गरे तेरो पढाइमा असर पर्ला भनेर भविष्य बर्बाद होला भनेर पो हो मैले भनेको तलाई अझै मै नराम्रो भए खै यताले त तेरो मोबाइल
1: अरूहरूको आमा बाउले त आफ्नो छोरा छोरीहरूलाई तपाईँले जस्तो व्यवहार गर्दैन नि त मेरो साथीहरू सबैजना कति स्वतन्त्र भएर हिँड्छन् मलाई भने जहिले पनि किचकिच किचकिच
4: ए अब तँलाई दुई शब्द भन्दा पनि किचकिच भयो होइन तेरै भविष्यका लागि भनेर तेरो बाउ चाहिँ उता खाडी मुलुकमा गएर दिन रात नभनी पसिना बगाइरहेका छन् यता छोरीको ताल भनी यस्तो छ
1: मलाई जति बेला पनि सम्झिराख्नु पर्दैन म बुझ्नेछु पढे लेखेको छु तपाईँ जस्तो अनपढ र गवार होइन
4: के भनिस् रे फेरि भन्छ तैले आफ्नै आमालाई सम्म यस्तो भन्न सकिस् होइन लज्जा तलाई लज्जा तलाई
3: रिना
4: कता जान लागेको त पक्त यता आइज त पक्न रिना

0: के गर्छस् तरिना जे जस्तो भए पनि आमा हो घर फर्केर जान त
1: त्यही त कहिले काहीँ त भइहाल्छ नि घर जा
0: कहिले काहीँ मात्रै होइन सिमरन आमाले मलाई जहिले जुत्ती गर्नुहुन्छ सानो तिनो कुरामा पनि टर्चर गर्नुहुन्छ म त अब त्यो घरमा फर्केर पनि जान्दिन जे परे पर्छ
2: अब के गर्छस् त रिना अनि आयुषलाई खबर गरिस् त
0: नाइ छैन
2: अनि खबर गर न यस्तो अवस्थामा तँलाई साथ दिने आयुषलाई त हो नि
1: हो प्रियङ्काले ठिकै भन्दैथे तिमीहरूले एक अर्कालाई धेरै माया गर्छौ मेरो विचारमा त आयुषसँगै बस्दा ठिक होला
0: होइन कस्तो कुरा गरेको सिमरन तिमीले हामीहरू एकअर्कालाई माया गरे तापनि बिहे नगरी सँगै बस्न कहाँ मिल्छ र
2: किन मिल्दैन बिहे नै त गर भनेको होइन नि हेर अहिले तँलाई अप्ठ्यारो परेको छ आयुष पनि कोठामा एक्लै त बस्छ तिमीहरू दुवैजना सँगै बस्छ घर परिवारसँग कुरा गर पछि राइट समयमा बिहे गर न आखिर तिमीहरू एक दिन बिहे गर्ने नै त हो नि
1: हो प्रियङ्काले ठिक भने अहिले त यो कुरा कमन हो नि लिभिङ टुगेदरमा बस पछि परिवार कन्भिन्स भएपछि बिहे भइहाल्छ नि
0: खै यार के गर्ने गर्ने आयुष मान्न त मलाई त तनाव भइरहेछ
2: लौ मानिहाल्छ नि हेर केटी हामीले भनेको मान समय बर्बाद नगरिकन सिधै आयुषलाई फोन गरिहाल
1: ला यो मेरो मोबाइल छिटो छिटो आयुषलाई फोन गरिहाल
3: ल ल भाइ अब नरौ अब आँसु पुछ यी पानी खाऊ अनि मेरो हातले बनाएको मिठो खाना खाने अनि ढुक्कले बस्ने
0: थ्याङ्क यू आयुष
3: किन थ्याङ्क यू नि
0: मलाई एक्सेप्ट गरेकोमा
3: तिमी पनि भावुक नबनाऊ न जुन दिन मैले तिमीलाई प्रपोज गरे त्यही दिनदेखि नै तिमीलाई आफ्नो बनाउने सपना देखेको थिए बल्ल आज त्यो सपना पुरा भयो
0: साँच्चै हो आयुष के तिमीले मलाई यति धेरै माया गर्छौ
3: के अब छाती चिरेर देखाऊ तिम्रो लागि त रिना ज्यान समर्पित छ चाहे यो दुनियाँसँग लड्नु परे तापनि लड्न तयार छु रिना
0: तर मलाई डर लागिरहेको छ तिम्रो घर परिवारले मान्छन् कि मान्दैनन् भनेर
3: त्यसको चिन्तै लिनु पर्दैन म भोलि कुरा गर्छु आमासँग मेरो कुरा जसरी पनि मान्नुहुन्छ मिल्यो भने अर्को महिनामै भित्र्याउने बेहुली भन्न तयार हो नि होइन
0: तपाईँ पनि कस्तो हँसाउनुहुन्छ
3: ओहो तिमीबाट सिधै तपाईँको
0: अनि भन्नु परेन त आफ्नो पतिदेवलाई
3: के पतिदेव रे ओहो

0: रिनाको सारे याद आउँछ बिन्दु।
1: भयो, आफ्नो मनलाई सम्हाल्नुहोस्। के गर्नु, हाम्रो छोरीलाई त केटाको परिवारले पनि स्वीकारेन छन्। दुवैजनाको जिन्दगी बर्बाद भयो।
2: यत्रो छ छ महिना भइसक्यो, एक पटक पनि फोन समेत गरेकी छैन। कस्तो कठोर रहेछ त्यसको मन।
1: मसँग रिसाए पनि तपाईँको त माया मान्न पर्ने हो नि त्यसले।
2: बुढापाखाले भनेको कुरा पनि साँच्चै रहेछ। आमा बुबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढा माथि। तर पनि के गर्नु, आफ्नो छोरी हो, माया त लाग्छ नि।
1: के गर्नु हजुर, तपाईँ हामीले कोसिस नगरेको होइन। कति सम्झायो बुझायो, त्यस्तो अल्लारे उमेरमा आफ्नो खुट्टामा बन्चारो हानि। अहिले त दुवैजना पढाइ पनि छोडेर काम गर्दै हिँडिरहेका छन् रे। फेरि रिना त दुई जिउकी पनि भई भन्ने सुनेको थिए, यस्तो सानो उमेरमा।
2: हे ईश्वर, अब के हुने हो। हामी भने छोराछोरीहरू पढ्लान्, सही बाटोमा लाग्लान्, भोलि ठूलो मान्छे बन्लान् भनेर यस्तो पराई देशमा दुनियाँको भनाई सही सही दिन रात नभनेर काम गर्छौ। उता भने छोराछोरीहरू खाडीको यस्तो चर्को घाममा रगत पसिना बगाएको, आखिर त्यही छोरीको लागि त हो नि। सबै सपना चकनाचुर पारेर गएको।
1: भयो हजुर, सम्हाल्नुहोस् आफूलाई।

0: लो हेर कोठाको गति होइन यो मान्छे काम छैन भने यसो घरको काम भए पनि गर्नु नि दिनभरि यता उता हलियो खायो सुत्यो म त थाकिसके आज घर मात्र आओस् न मैले जानेको छु
1: रिना ए रिना ढोका खोल त
0: सवारी भयो होइन त महाराजाको कतै काम छैन भने घरमै बस्नु नि कता डुल्दै हिँड्छौ के जहिले नि
1: त्यही साथीहरूसँग ग्यादरिङ थियो के त्यही भएर गाथे त्यसै पनि के गर्ने यो खाली कोठामा बसेर
0: लगेर राख न त तिम्रो घरमा एक पटक राम्ररी बाउसँग कुरा गर्ने हिम्मत छैन यत्रो छ सात महिना हुन लागिसक्यो हामीले विवाह गरेको ल ठिक छ पहिले त जे जस्तो भयो परिवारले मानेन अब त म बच्चाकी आमा पनि बन्दैछु यसरी परिवारबाट भागेर कति जेल चल्छ आयुष
1: बाउ आमाले नमानेपछि के गर्नु त मैले पढ्न सहर पठाएको छोरा पढाइ बिचैमा छोडेर बिहे गर्छ भन्ने उहाँहरूको पनि चाहना थिएन नि
0: ए भनेपछि यो कुरा तिमीले पहिल्यै सोच्नु पर्दैन मलाई विभिन्न आश्वासन दिएर मेरो परिवारले त मानिहाल्नुहुन्छ नि मैले भनेको आमा बुबाले काट्न सक्दैनन् भनेको होइन
1: भनेपछि तिमीलाई मैले जबरजस्ती मसँग बस्न आऊ भनेको थिए भन त तिमी आफै घरबाट निस्केर आएको हो कि होइन
0: के रे अहिले आएर मलाई पो उल्टै दोष खुब म तिमीलाई माया गर्छु तिम्रो लागि ज्यान दिन्छु सबैजनासँग लड्छु भनेर आफैले भनेको होइन आज मलाई यस्तो अवस्थामा पुऱ्याएर उल्टै मलाई दोष
1: के थाहा त मलाई यस्तो अवस्था आउला परिवारले हामीलाई त्याग्ला अनि मैले पढाइ छोड्नु पर्ला भनेर सोचेको थिएन
0: अनि के सोचेको थियो त घर छोडेर आए आमा बुबालाई त्यागेर तिमी भनेर बसे अहिले न तिमी केही काम गर्छौ न परिवारसँग कुरा गर्छौ म एक्लैको कमाइले सबै कुरा धान्न धौ धौ पारिसक्यो त्यसमाथि बच्चा पनि हुन लागिसक्यो यति सानो उमेरमा मेरो जिन्दगी बर्बाद भयो
1: अनि के गर्ने त मैले न हातमा सिट छ न पढाइ नै छ मैले कसरी कमाउने कहाँबाट ल्याउने तिम्रो होइन मेरो जिन्दगी बर्बाद भयो
0: यो सब मेरो कारणले भयो हो मैले त्यो बेला आवेगमा आएर घर नछोडेको भए आमाले भनेको कुरा मानेको भए आज यो दिन आउँदैन थियो मै दोषी हो म बाँच्नु नै बेकार छ
1: रिना रिना के भयो रिना उठ त रिना रिना रिना के भयो रिना उठ त रिना

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीत मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9851 56 864 9851 56 864 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हौस् त, जय मसीह।
1: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
3: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741 031 429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754।
8: ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहाइन्ड 97.6 मेगाहर्ज
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
4: बुढी हेर त लाऊ।
5: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
5: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98 18 32 74 73, 98 61 75 49 88, 98 61 75 49 88।
6: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, इस होम इन्टरनेट।

आदरणीय श्रोता प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै हुनुहुन्थ्यो। यस विषयमा प्रत्यक्ष रूपमा तपाईँहरूलाई हामीले प्रत्यक्ष प्रसारण गर्यौं। न्यूयोर्कको संयुक्त राष्ट्र संघको कार्यालयबाट जुन किसिमले आज 206 बढ़ी देशका राष्ट्र प्रमुखहरू र सम्बन्धित विभागीय मन्त्रीहरू त्यहाँ उपस्थित भएका छन् र नेपालको जलवायु क्षेत्रका विषयमा चाहिँ उहाँले आफ्ना भनाइहरू राख्नु भएको छ। भर्खरै आएको रसुवा, भुटेकोशी, बाढ़ी र नेपालमा पग्लिँदै गएको हिउँ र त्यसपछि हिमालमा परेको असर बारे पनि उहाँले संयुक्त राष्ट्र संघमा आफ्नो आवाजहरू उठाउनु भएको छ र अब आगामी दिनहरूमा पनि नेपालले अब जलवायु परिवर्तनका क्षेत्रमा हरेक राष्ट्रबाट चाहिँ नेपालले जुन क्षति बेहोरेको छ त्यसमा नेपालको प्रमुख दावेदारी रहने र नेपालले चाहिँ जलवायु परिवर्तनका क्षेत्रमा निकै ठूलो हानि नोक्सानी बेहोरिरहेको कुरा उहाँले संयुक्त राष्ट्र संघको फोरमबाट जाहेर गराउनु भएको छ। हामी छोटो विश्राम लिन्छौं नेपाली बसमा, त्यसपछि पुनः उपस्थित हुनेछौं।

0: स्थानीय प्रत्यक्ष जोडिनु भएको छ रोजनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर नमस्कार।
0: रोजन सर, निरन्तर रूपमा हिजोदेखि नै वर्षा भइरहेको छ, रातभरि पनि वर्षा छ। काठमाडौँको कुरा गर्दाखेरि देशभरमा कुन कुन ठाउँमा कति प्रभावित भएको छ, अहिलेको वर्षा कहाँ कति मिलिमिटर जति परेको छ, अलिकति जानकारी गराइदिनुहोस् न।
1: हजुर, पछिल्लो 24 घण्टाको वर्षाको विवरण हेर्दाखेरि देशको यो कोशी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै जसो ठाउँहरूमा वर्षा भएको अवस्था छ। त्यस ठाउँहरूमा चाहिँ 50 मिलिमिटर भन्दा नि बढी वर्षा मापन भएको अवस्था छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि केही क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम खालको 50 मिलिमिटरसम्मको वर्षा मापन भएको अवस्था देखिन्छ। र यो जुन पूर्वी भूभागहरू कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ। यो 60-70 मिलिमिटर भन्दा नि बढी वर्षा मापन भएको अवस्था छ यो पछिल्लो 24 घण्टामा। त्यसै गरी कोशी प्रदेशको यो इलाम आसपासको क्षेत्रमा चाहिँ 114.2 मिलिमिटर वर्षा मापन भएको छ अहिले पछिल्लो 24 घण्टाको विवरण हेर्दाखेरि।
0: अब जस्तो मनसून सकिनुपर्ने समयतिर आइपुग्दाखेरि फेरि वर्षा सक्रिय भएको छ। आजदेखि 12 गतेसम्म थप वर्षा हुने भनिएको छ। यो सामान्य वर्षा हो वा चाहिँ असामान्य रूपले चाहिँ सक्रिय भइरहेको छ, यसको मौसमी प्रणाली चाहिँ कसरी विकसित हुँदैछ आजदेखि फेरि?
1: हजुर, अहिले यो त हामी मनसुनको अन्त्यतिर नै छौँ अहिले, र अघिल्लो वर्षहरू जस्तै मनसुनको अन्त्यतिर चाहिँ मनसुन प्रणालीहरू विकसित हुने र पानी पर्ने यस वर्ष पनि रहेको छ। यो चाहिँ बंगालको खाडीमा बनेको जुन न्यूनचापीय प्रणाली छ, बिस्तारै क्रमिक रूपमा यो भारतको भूभागहरूमा आइसकेको अवस्था छ, र यो उत्तर पश्चिमतिर सर्दै नेपाल नजिकै आउँदै गर्दाखेरि चाहिँ विभिन्न ठाउँहरू, त्यसको सबै धेरै जस्तो ठाउँहरूमा चाहिँ पानी परिरहेको अवस्था पनि छ। अहिले पनि लगातारै पानी परिरहेको अवस्था नै छ, र यो प्रणाली बिस्तारै
0: पूर्ण रूपमा सक्रिय भइसकेको स्थिति हो वा चाहिँ अझै आउने क्रम चाहिँ जारी छ, के हो यो अहिले?
1: हजुर, यो सक्रियको स्थिति नै हो, र बिस्तारै यो प्रणाली चाहिँ पूर्वतिरबाट अलिक कमजोर हुँदै फेरि पश्चिमतिर अलिक बढ्दै जाने देखिन्छ। अहिलेसम्म चाहिँ पूर्वी भूभागहरूमा बढी प्रभावित थियो भने आज राति भोलिबाट चाहिँ बिस्तारै पश्चिमी क्षेत्रहरूमा बढी प्रभावित हुँदै जाने देखिन्छ। यसको प्रभाव चाहिँ करिब करिब आइतबार सोमबारसम्म, सोमबार बिहानसम्मको लागि चाहिँ पश्चिमी क्षेत्रहरूतिर रहने सम्भावना छ, र पूर्वी क्षेत्रहरूबाट क्रमिक रूपमा शनिबार साँझबाट चाहिँ खुल्दै जाने चाहिँ देखिन्छ।
0: यो अति भारी वर्षाको सम्भावना भएका क्षेत्रहरू के को को हुन्? जस्तो 10 गतेलाई अलिक बढी प्रक्षेपण गरिएको थियो, त्यहाँ कति मिलिमिटर जति वर्षा हुन सक्छ रोजन सर?
1: अहिले चाहिँ जुन पछिल्लो जुन मौसम पूर्वानुमान हेर्दाखेरि चाहिँ पश्चिमी क्षेत्रहरू, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरू, त्यसै गरी गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ अलिक भारी वर्षा, अलिक धेरै भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। र अन्य क्षेत्रहरूमा पनि अब लगातार वर्षा भइरहेको अवस्थाले चाहिँ धेरै जस्तो ठाउँहरूमा भारी वर्षा हुने, र थोरै ठाउँहरूमा चाहिँ भारीदेखि, धेरै भारीदेखि अति भारी वर्षा पनि हुने, 100-200 मिलिमिटर भन्दा नि बढी वर्षा हुन सक्ने सम्भावना चाहिँ रहन्छ, अझै पनि छ। विशेष गरी यो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा त्यो सम्भावना चाहिँ देखिन्छ। त्यसै गरी यो जुन हिमाली क्षेत्रहरूमा पनि हिमपात भइरहेको अवस्था नै छ, र त्यो क्षेत्रमा पनि हिमपात चाहिँ अझै सम्भावना छ।
0: भने कृष्णवीरमा पहिरो गएको खबर आएको छ भर्खरै, होइन, सड़क अवरूद्ध बनेको स्थिति छ। लगातार वर्षा भइरहेकै कारण जमिनमा पानी सोच्ने क्षमता घटिसकेको अवस्थामा थप वर्षाले बाढ़ी पहिरोको जोखिम चाहिँ कतिको निम्त्याउन सक्छ?
1: हजुर, एकदमै, यो चाहिँ हामी यो मनसुनको अन्त्य अन्त्यतिर छौँ, र लगातार मनसुनमा पनि पानी परिरहेको अवस्था नै थियो। र यो जुन प्रणाली अस्तिदेखि शुरू भएको जुन झरी छ, यो चाहिँ लगातार झरी परिरहँदाखेरि चाहिँ पहिरोको जोखिम चाहिँ एकदमै धेरै हुन्छ, र बाढीको जोखिम पनि खोला नजिक किनारमा बस्ने सर्वसाधारणहरूको लागि चाहिँ जोखिम नै हुन्छ। त्यसको लागि चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने नै देखिन्छ 3 दिनसम्मको लागि।
0: तर अहिले हेर्दै गर्दाखेरि जहाँ तराईका नदी तथा खोला नालाको जलस्तर बढ्ने सम्भावना पनि भनिएको छ, कुन कुन नदीहरू अलिक बढी प्रभावित हुन सक्ला?
1: विशेष गरी यो पश्चिमी क्षेत्रहरू, नदी त अब ठूल्ठूला नदीहरू त प्रभावित हुन्छन् नै, किनभने अब लगातार पानी परिरहेको अवस्था छ, र साना नदीहरूमा पनि यो लगातार परेको पानीले चाहिँ प्रभावित हुन सक्छ। धेरै जसो नदीहरू जुन गण्डकी कोशी भोलि पर्सीको लागि चाहिँ फेरि कर्णाली अरू अन्य नदीहरूमा पनि प्रभावित हुने देखिन्छ भने देशको तराई क्षेत्रको जुन अहिले खोला खरी खोलाहरूमा पनि पानी बढ्ने र त्यसले प्रभाव गर्ने सम्भावना चाहिँ रहेको छ। विशेष गरी अझ लुम्बिनी प्रदेशहरूमा चाहिँ त्यो

0: अब यो अहिलेको वर्षाका कारण पहिले नै बाढ़ी र पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ अझ बढ़ी जोखिम बढ़न सक्ने सम्भावना रहन्छ।
1: हजुर, एकदमै पहिले पहिरो गइसकेको ठाउँहरू अझ जोखिम नै रहेको हुन्छ, किनभने जमिनहरू चाहिँ एकदम गलिसकेको अवस्था नै हुन्छ र भारी वर्षा अथवा धेरै भारी वर्षाले चाहिँ एकदमै पहिरो निम्त्याउने सम्भावना चाहिँ धेरै हुन्छ। हामी भर्खर यो गण्डकी लुम्बिनी प्रदेश अथवा बागमती प्रदेशको केही ठाउँहरू, त्यसै गरी यो पहाड़ी भूभागहरू, विशेष त पहाड़ी भूभागहरू, कोशी प्रदेशको पहाड़ी भूभागहरूमा पनि पानी अब लगातार भारी वर्षा, हिजो पनि भारी वर्षा भएको थियो र आज पनि वर्षाको विवरण हेर्दाखेरि चाहिँ त्यो ठाउँहरूमा भारी वर्षा भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ पहिरोको जोखिम एकदमै धेरै नै रहन्छ। त्यो हिसाबले चाहिँ हामीले सावधानी र सतर्कता अपनाउनुपर्ने चाहिँ हुन्छ।
0: भनेपछि यो वर्षाको पूर्वानुमान अहिले सबैभन्दा ठूलो अनिश्चितता चाहिँ के हुन्छ हाम्रो पूर्वानुमानमा, वा कुन अवस्थामा अनुमान भन्दा धेरै वर्षा हुन सक्छ वा कम वर्षा हुन सक्छ? अहिलेको हाम्रो राडारले सबै प्रक्षेपणलाई चाहिँ सन्तुलित राख्न सकेको अवस्था हो?
1: हजुर, अहिले चाहिँ नेपालमा जुन यो न्यूनचापीय प्रणाली नेपालको भूभागमै आयो, केन्द्रित रह्यो, त्यहाँको सर्कुलेसनहरू बन्यो भने चाहिँ अझ पानी पर्न सक्ने सम्भावना बढी हुन्छ र अहिले त हामी यो न्यूनचापीय प्रणाली त अलिक टाढै, नेपालभन्दा टाढै छ, तापनि यो बंगालको खाडीबाट चाहिँ जलवाष्पयुक्त हावाहरू चाहिँ कन्टिन्युस आउँदाखेरि चाहिँ नेपालको भूभागहरूमा चाहिँ लगातार पानी परिरहेको छ र यो पूर्वी भूभागहरूमा छ बिस्तारै क्रमिक रूपमा साँझ रातितिरबाट अलिक सुधार हुँदै जाने त देखिन्छ, तापनि पश्चिमी भूभागहरूमा चाहिँ यो सम्भावना बढ्दै जाने चाहिँ छ।
0: किसानहरूका लागि अहिलेको वर्षाले राहत दिन सक्ला वा चाहिँ यसले बालीमा क्षति पुर्याउने जोखिम बढेको छ सर?
1: यस्तो छ, अब लगातार पानी ठूलो परिरहेको छैन र ठूलो पानी नपरेको हिसाबले चाहिँ खासै त्यति धेरै प्रभाव नहुने जस्तो देखिन्छ, तापनि अब यो विशेष गरी तराई क्षेत्रहरूमा चाहिँ हावाहुरीको पनि सम्भावना छ पानी सँगसँगै, त्यो कारणले गर्दाखेरि चाहिँ धान बालीहरूमा चाहिँ प्रभाव हुन सक्ने सम्भावना नि धेरै रहेको छ, किनभने पानी सँगसँगै हावाहुरी आयो भने चाहिँ अब धानहरू लड्ने र बिग्रिने सम्भावना चाहिँ बढी हुन्छ र यतिकै थोरै थोरै पानी आयो भने चाहिँ खासै त्यस्तो प्रभावित हुँदैन, तापनि यो जुन पानी कटाउने अब खेतमा पानी जम्न नदिने, किनभने अहिले धान काट्ने बेला नजिकैदैछ, त्यो हिसाबले चाहिँ प्रभावित हुने सम्भावना चाहिँ धेरै नै हुन्छ।
0: हवाई तथा सड़क यातायातमा आगामी केही दिन मौसमको प्रभाव चाहिँ केही पर्न सक्ला, रोक्नै पर्ने स्थिति आउन सक्ला?
1: पक्कै पनि, अब यो सड़क यातायातको लागि चाहिँ विशेष गरी अझ रातिको समयमा छ, यातायात नगर्दा नि राम्रो हुन्छ, किनभने यो लगातार परिरहेको पानी र झरीले गर्दाखेरि चाहिँ पहिरो कुन बेला जाने भन्ने भरोसा हुँदैन, त्यही हिसाबले चाहिँ पहिरोको जोखिम एकदमै रहेको छ हाम्रो जुन पहाड़ी बाटोहरूमा त अझ विशेष गरी, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने देखिन्छ र हवाई यातायातमा पनि यो जुन लगातार झरी परेको पानीले चाहिँ प्रभावित हुने नै छ यो हवाई यातायात पनि।
0: अब अहिलेको अवस्थालाई हेर्ने हो भने बाढ़ी पहिरो डुबानको जोखिम भएका नागरिकहरूले चाहिँ मौसम विभागको कुन सूचनालाई अलिक बढ़ी विशेष रूपमा ध्यान दिनुपर्छ, अलिकति जानकारी गराइदिनुहोस् न, के प्रोभिजनबाट चाहिँ उनीहरूले हेर्न सक्छन्?
1: हजुर, पक्कै पनि, हाम्रो जल तथा मौसम यो जुन नेपाल मौसम विज्ञान विभागको वेबसाइट छ dhm.gov.np www.dhm.gov.np/mft भन्ने वेबसाइट छ, त्यहाँ गएर चाहिँ अब तीन दिनको मौसम पूर्वानुमान अहिले कस्तो वर्षा भइरहेको छ, कुन कुन ठाउँमा वर्षा भइरहेको छ, त्यहाँको कुन ठाउँमा चाहिँ बढी चेतावनी छ भनेर हेर्न सक्नुहुनेछ। त्यो सँगसँगै चाहिँ हाम्रो सोसियल मिडिया छ, फेसबुक पेजमा गएर नि पछिल्लो मौसमी सूचनाहरू चाहिँ अपडेट भइरहेको हुन्छ, जुन नेपाल वेदर फोरकास्ट भन्ने छ फेसबुकको नाम, र त्यसमा गएर पनि पछिल्लो मौसमी सूचनाहरू हेर्न सक्नुहुनेछ र त्यो सँगसँगै हाम्रो ट्विटर टिकटक ह्यान्डलहरू पनि छ नेपाल NMD_weather भनेर, त्यसमा गएर पनि हेर्न सक्नुहुनेछ। त्यो सँगसँगै चाहिँ हाम्रो 1155 टोल फ्री नम्बर छ, हजुरहरूले 1155 कल गरेर पनि आफ्नो ठाउँको पछिल्लो मौसमी अवस्था र आगामी दिनमा के कस्तो हुन्छ त मौसम भन्ने बारे सोध्न सक्नुहुनेछ।
0: यो 12 गतेसम्मको वर्षा सकिएपछि मौसम सामान्य हुन्छ वा चाहिँ यो वर्षा नै अन्तिम ठूलो वर्षा मान्न सकिएला कि अर्को मौसमी प्रणाली विकसित हुन सक्छ जाँदा जाँदै?
1: हजुर, अहिले यो मनसुनको समयमा त यही नै हो, यही नै ठूलो हो, त्यसपछि मौसम राम्रै नै छ, सफा नै हुने देखिन्छ र विशेष गरी पहाड़ी भूभागमा कतै कतै, विशेष गरी अझ पूर्वी पहाड़ी भूभागमा बादल लागे पनि पानी पर्न सक्ने सम्भावना त कम नै रहेको छ र बिस्तारै अब हामी मनसुनको अन्त्यतिर आइसकेका छौँ र मनसुन पनि बाहिरिने समय छ, यो प्रणाली सँगसँगै मनसुन बाहिरिने समय बाहिरिने पनि सम्भावना धेरै नै हुन्छ।
0: हस् रोजन सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हजुर हस् नमस्कार।
0: हुनुहुन्थ्यो मौसम जल तथा मौसम विज्ञान विभागका मौसम वेद रोजन लामिछानी। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
2: आईएमई गरौं।
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आईबी ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: पीस होम इन्टरनेट।
9: यतिखेर हाम्रो बीचमा नेकपाका नेता, पूर्व गृह रक्षा मन्त्री, उप प्रधानमन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद, नमस्कार।
9: प्रधानमन्त्री बालेन्द्र शाह बालियनको संयुक्त राष्ट्र संघको सम्बोधन सुन्न भ्याउनुभयो बिहान?
10: मैले सुने।
9: उहाँको सम्बोधनले के कुरालाई चाहिँ अपडेट गर्यो, के कुरालाई चाहिँ समेट्यो?
10: उहाँको संयुक्त राष्ट्रसंघमा प्रस्तुति प्रभावकारी रहेन सबभन्दा पहिले समग्रतामा।
9: किन?
10: यद्यपि विषयवस्तु उहाँले वाचन अवश्य गर्नुभएको छ, सबभन्दा पहिले त उहाँले जुन आफ्नो कोटमा खुकुरी राख्नुभयो, उहाँ देशको प्रधानमन्त्री हो, फेरि राष्ट्रसभाका मान्छेहरूको यसोभन्दा बुढोको उफ्रिन्छन् मलाई थाहा छ। किनभने उहाँ देशको प्रधानमन्त्री हो, नेपालको संविधान बमोजिम प्रतीक चिन्ह संविधानमै तोकिएको छ, त्यो मन्त्रीहरूलाई वितरण गरिएको छ, त्यो लगाउनु पर्थ्यो, त्यो नलगाउ यदि उहाँले नलगाउने हो भने नेपालको झण्डा लगाउनु पर्थ्यो, उहाँले थाहा पाउनु पर्थ्यो अमेरिकादेखि विभिन्न देशका राष्ट्रपतिहरूले कुनै लोगो कि त राख्दैनन्, राख्यो भने आफ्नो देशको झण्डा राख्छन् भन्ने कुरा उहाँले बुझ्नु पर्थ्यो। उहाँले दुईटा खुकुरी राख्नुभयो, उहाँ सिपाही त होइन नि, त्यसैले
9: वीरताको प्रतीक हो नि त, होइन खुकुरी पनि,
10: त्यो संयुक्त राष्ट्रसँगमा वीरताको प्रतीक होइन, नेपाली भनेर चिनाउनु पर्छ नि त्यहाँ त, त्यो त कुनै त्यो सिपाहीको सम्मेलन त होइन नि। त्यसैले सबभन्दा पहिले त्यो उहाँले जुन लगाउनु भयो दुईटा खुकुरी, त्यहाँ नेपालको झण्डा नलगाएर
9: त्यो शोभनीय भएन,
10: नेपालको प्रतीक जुन नेपालको संविधानले तोकेको छ, मन्त्रीहरूलाई वितरण गरेको छ, त्यो नलगाउनु भनेको त्यो राष्ट्रलाई प्राथमिकता दिने जुन भित्रबाट हृदयबाट मनस्थिति हुन्छ नि, त्यसको त्यो अभाव हो पहिलो कुरा। दोस्रो कुरा, उहाँले भोटेकोसी त्रिशुलीको जुन प्रलयकारी बाढी छ त्यसको विनाश छ, त्यो जुन जोडमा जुन उचाइबाट त्यो प्रभावकारी रूपमा जुन शब्दबाट राख्नु पर्थ्यो त्यो मैले पाइनँ। यद्यपि उहाँले हिमाल पग्लिएर हिमनदीहरू पग्लिएर त्यहाँको चट्टानहरूमा को चिरामा रहेको हिउँ पग्लिएर चट्टानहरू खुकुलिएर सङ्कट पर्यो, त्यसमा छिमेकीहरूले हामीलाई सहयोग गरे, खास गरी भारत चीनले गरे, विभिन्न देशहरूको उहाँले नाम लिनुभएको छ, दक्षिण एसियाका ती देशहरूमा पनि अप्ठ्यारो छ भन्नुभएको छ। अब ती कुरा त सामान्य कुराहरू हुन् र हामीले योभन्दा प्रभावकारी रूपमा त योभन्दा अगाडि स्वयं जो त्यहाँभन्दा अगाडिका प्रधानमन्त्री हुनुहुन्थ्यो, नाम लिएपछि उहाँहरूलाई रिस उठ्छ, तर मैले नाम लिनुपर्छ, माधव कुमार नेपाल, पूर्व पुष्पकमल दास प्रचण्ड, केपी ओली, म स्वयं गृहमन्त्री भएको बेला मैले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेको थिएँ, योभन्दा धेरै प्रभावकारी रूपले हामीले कुरा राखेका थियौँ। यद्यपि त्यो बेला अहिलेको जस्तो घटना थिएन, पहाड़ी हिमाल क्षेत्र में हिउँ पग्लिने कुरा थियो, तर जे होस् उहाँले जति कुरा राख्नु भएको छ ती कुरालाई अब संयुक्त राष्ट्रमा राखेर त त्यो सामान्य हो। हेर्नुहोस्, सद्भाव
9: हैन, नेपाल कार्बन उत्सर्जन गर्ने देश होइन, विश्वको कार्बन उत्सर्जनका कारणले गर्दाखेरि नेपालले निकै ठूलो क्षति बेहोरिरहनु परेको छ, यसका लागि विश्व समुदायको ध्यान आकर्षित हुनुपर्छ भन्ने ढंगले दमदार रूपमा उठेन।
10: यो कुरा त आजदेखि राखे होइन नि, मैले त अन्त 12 हिमताल पग्लिन लागे भनेर तालको सङ्ख्यै दिएको थियो त्यहाँ होइन, त्यसैले यो नयाँ कुरो त भएन, तर यो कुरा राख्नुभयो यसको लागि उहाँलाई धन्यवाद नै छ। तर उहाँको प्रस्तुति अब तपाईँले हेर्नुभयो होला नि, उहाँले बेला बेलामा वाक्य दोहोऱ्याएको अलि यसो वोट चाटेको देख्नुभयो होला नि त्यहाँ होइन। अब अन्तर्राष्ट्रिय क्षेत्रमा त यी जम्मै कुरा मान्छेले गम्भीर रूपमा हेरेका हुन्छन्। जे होस् उहाँको त्यहाँको प्रस्तुति जुन अहिलेको घटनाको बारेमा राख्नुभयो, मान्छे मरेको संख्या त्यहाँको क्षति त्यसको सामान्य विवरण उहाँले प्रस्तुत गर्नुभयो। अब त्यो नेपालले प्रस्तुत गर्नै पर्थ्यो, उहाँको कर्तव्य नै हो। त्यसलाई मैले सामान्य उहाँको प्रस्तुतिको रूपमा लिएँ। अब यो प्रस्तुति जुन उहाँले त्यहाँ गर्नुभएको छ, अब यसबाट भोलि यही कुरालाई प्रधानमन्त्रीको त्यहाँको प्रस्तुतिलाई द्विपक्षीय वार्ताबाट खास गरी संयुक्त राष्ट्रसंघका ती प्रक्रिया विभिन्न प्रक्रियाहरू हुन्छन् जो कार्यान्वयनमा जान्छन् त्यहाँ, र उहाँले भोलि द्विपक्षीय क्षेत्र वार्ताको क्रममा अरू देशहरूसँग नेपाल सरकारले कतिको प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ त्यसमा निर्भर हुने कुरा हो। संयुक्त राष्ट्रसंघमा राख्दैमा त्यो सबै देशले ल है भनेर त्यो सहयोग गर्ने होइनन्। अझ अमेरिका जस्तो शक्तिशाली मुलुक जसको संयुक्त राष्ट्रमा समेत धेरै ठूलो प्रभुत्व मात्र प्रभाव मात्र होइन प्रभुत्व समेत छ, उहाँ अब राष्ट्रपतिको पनि मैले सुने होइन यो जलवायु परिवर्तन आदि इत्यादि भनेको यो केही पनि होइन हामी मान्दैनौ भनेर उहाँले धेरै अगाडिदेखि भनिरहनु भएको छ। उहाँले त्यहाँ पनि त्यो भनाइले दोहोऱ्याउनु भएको छ। अब यस्तो स्थितिमा नेपाल जस्तो मुलुकले आफ्नो कूटनीतिलाई अत्यन्त सुझबुझका साथ अत्यन्त उच्च क्षमताका साथ आफ्नो देशमा भएको क्षमता आफ्नो देशको इतिहासको कुरालाई मनमा राखेर अगाडि बढ्नपर्छ। र उहाँले विगतमा नेपालले संयुक्त राष्ट्रसँगमा कसरी राखेको थियो त्यो कुरा अन्तर्राष्ट्रिय समुदायले ध्यान नदिए यस्तो भयो भन्ने कुरा वाक्य उहाँले भन्नु पनि भएन। अनि जो व्यक्तिले देशको प्रधानमन्त्रीले विगतमा संयुक्त राष्ट्रसँगमा नेपालले राखेका कुराहरू यस्ता थिए तर अन्तर्राष्ट्रिय समुदायले ध्यान दिएन नदिन हामीले यस्तो विपत्ति भोग्यौं अब चाहिँ ध्यान दिनुहोस् भन्नु पर्दैन थियो। अनि कुनै देशको प्रधानमन्त्री भएपछि अनि विगतको सारा कुरा जुन त्यो संयुक्त राष्ट्रसँगको अभिलेखमा अंकित छन्, विगतमा बोलेका प्रधानमन्त्रीहरूले बोलेका हामीले बोलेका कुराहरू त्यहाँ अंकित छन् नि, उहाँको भन्दा धेरै प्रभावकारी र बलियो रूपमा रहेका छन् छौ नि हामीले। तर ती कुराहरू यद्यपि उहाँको जस्तो कुनै घटनामा आधारित थिएन। अहिले नेपालको लागि अवश्य पनि यो घटना दुःखद त हो तर यो घटनामाथि टेकेर नेपालले आफ्नो कुरालाई अत्यन्तै प्रभावकारी र अत्यन्तै मन छुने गरी राख्ने यो अवसर थियो, त्यो त भएन। तर नेपालले पहिलेदेखि राख्दै आएको कुरा यस्तो यस्तो थियो, नाम लिनु परेन, उहाँले कुनै पहिलेका मान्छेको प्रशंसा गर्नु परेन, तर संस्थागत रूपमा नेपाल हो नि, नेपाल त जीवित छ नि, नेपाल त मरेको छैन नि, त नेपालले यस्तो यस्तो भनेको थियो त्यो कुरा ध्यान नदिँदा आज यस्तो भयो, आज मेरो कुरामा ध्यान दिएन भने भोलि फेरि यस्तो यस्तो हुन सक्छ भनेको भए त्यो अझ प्रभावकारी हुन सक्थ्यो। तर जे होस् उहाँले राख्नुभयो त्यसको लागि उहाँलाई धन्यवाद नै छ।
2: जस्तो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि उहाँको भेटवार्ता भएको छ, एन्टोनियो गुटेरेसले पनि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपालका हिमतालको विषयमा हिजो नेपाल आउँदाखेरिको अवस्थाको विषयमा पनि त चित्रण गर्नु भएको छ। यसले अलिकति सजिलो त भयो नि त प्रधानमन्त्रीलाई पनि हाम्रो देशका लागि।
10: तपाईँलाई म एउटा कुराको सम्झना दिन्छु, हेर्नुहोस् यो कूटनीति भनेको यथार्थमा आधारित हुन्छ, यो कुनै कल्पना र सामाजिक सञ्जालमा हल्ला गरेर अर्कालाई गाली गरे जस्तो होइन। संयुक्त राष्ट्रसंघका बान की मुनसँग त मैले पनि भेटेको थिएँ हो, अरू हाम्रा देशका अरू प्रधानमन्त्रीले पनि भेटेर कुरा गर्नुभयो। अब नेपालमा बान की मुनलाई नेपालमै पनि आमन्त्रण गरिएको हो, आमन्त्रण गरेर हिमाल देखाइएर उहाँले माथि हिमालबाट गएर संसारलाई आह्वान पनि गर्नुभयो हो कि होइन। अब अहिले त बान की के अरे गुटेरेसले सर माफ गर्नुहोला, बान की मुन त पहिलेका हुनुभयो गुटेरेसले, अब उहाँ नेपाल आउनुभयो, नेपाल आएर उहाँले यहीँबाट पनि विश्वलाई आह्वान गर्नुभयो, उहाँको अवस्था अहिले कस्तो हो भने उहाँ छिटै पदमुक्त हुँदै हुनुहुन्छ। एक त संघ राष्ट्रको महासचिवले स्थायी समितिका विशेष अधिकार प्राप्त अंग्रेजीमा भिटो भनिन्छ, ती सदस्यका सामु निजले केही गर्न सक्ने नै होइन, एकातिर संयुक्त राष्ट्रसंघको अवस्था त्यस्तो छ। अब दोस्रो कुरा ल अलिअलि कूटनीतिक रूपमा उहाँले अलि भूमिका खेलिदिनुहुन्छ कि भन्ने एउटा आशा गर्ने हो भने पनि उहाँ त अब छिटै अवकाश हुँदै हुनुहुन्छ, त्यो कस्तो हो भने केही दिनपछि पछाड्न थालेको कार्यकारी प्रमुख जस्तो हो क्या, त्यसैले तर पनि उहाँले नेपालप्रति जुन संयुक्त राष्ट्रसङ्घमा सद्भाव राखेर बोल्नुभयो आरम्भमै नेपालको प्रधानसँग वार्ता गरेर होइन कि उहाँले सुरुमै उद्घाटन सत्रमै बोल्नु भएको छ अब त्यसको लागि उहाँलाई पनि धन्यवाद दिनुपर्छ त्यसले अन्तर्राष्ट्रिय समुदायको केही हदसम्म ध्यान आकर्षित गराउने नेपालमा यस्तो विपद भयो भनेर त विभिन्न देशका कतिपय प्रधानमन्त्री कतिपय व्यक्तिहरूले त आफ्नो देशका संसदमा पहिले नै बोलिसके यो कुनै नेपालको प्रधानमन्त्री गएर बोलेर होइन कि पहिले बोलिसके किनभने त्यो बोल्नुको मुख्य कारण एक त जलवायु परिवर्तनको असरबारे उहाँहरूलाई चासो भयो दोस्रो कुरा के भयो भने उहाँहरूका देशका नागरिक पनि परे रसुवा त्रिशुलीबाडीमा त्यो हाम्रो जस्तो होइन नि अमेरिकाको परराष्ट्र मन्त्रीले नेपालमा फोन गर्नुको अर्थ अमेरिकीहरू त्यो बाढीमा परेको हुनाले तिमीले चासो राखेनौ भनेर त्यहाँको जनमतले विरोध गर्छ त्यस कारणले गर्छन् त्यस्तो फोन यो पनि कूटनीतिमा बुझिराख्नुपर्ने विषय छ होइन त्यसैले तर पनि संयुक्त राष्ट्रसङ्घका महासचिवसँग उहाँले राम्रो वार्ता गर्न सक्नुहोस् अब भोलि उहाँले म पदबाट हटे पनि म नेपालप्रति चासो राख्छु भन्नुभयो त्यो ठिकै छ धन्यवादै छ बान की मुनले पनि पहिले भन्नुभएको थियो हामीहरूलाई आज बान की मुन कहाँ हुनुहुन्छ होइन वास्तवमा त्यो मान्छेको भूमिका भनेको कार्यकारी पदमा छँदा त संयुक्त राष्ट्रसँग भित्रमा निर्णायक हुँदैन भने अब पदबाट हटेपछि कतिको हुन्छ तै पनि कूटनीतिक सद्भाव सहानुभूति म राख्छु भन्ने कुरा राम्रै हो धन्यवादै दिनुपर्छ
2: होइन तपाईँले पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ डाक्टर साहब त्यहाँको माहौल कस्तो हुन्छ त्यहाँको वातावरण चाहिँ कस्तो हुन्छ त्यहाँ रोस्टममा उभिसके पछाडिको फिलिङ्स चाहिँ कस्तो हुन्छ किनभने विश्व त्यहाँ उपस्थित भएको हुन्छ
10: त्यहाँ कस्तो हुन्छ भने संयुक्त महासभाको संयुक्त राष्ट्र महासभाको बैठकमा हामीले जस्ता देशले प्रस्तुत गर्ने भनेको एउटा औपचारिक रूपमा आफ्ना कुरा राख्ने हो त्यहाँ या त पहिले कतिपय देशका क्रान्तिकारीहरूले त्यसलाई हल्लाउने गरी त्यहीँ उभिएर अमेरिका लगायत कतिपय देशलाई चुनौती दिने गरी बोलेपछि त्यहाँका मान्छेको ध्यान आकर्षित हुन्थ्यो कि अब होइन भने त्यो एउटा औपचारिकता हो बोल्ने हो अब कतिले सुन्छन् अब हाम्रो जस्तो देशले बोल्दा त त्यहाँ धेरै देशका प्रतिनिधिहरू पनि हुँदैनन् त्यहाँ सबै खाली हुन्छ अब त्यहाँ अमेरिका रुस चीन जस्ता मुलुकहरू या अहिले भन्नुहोस् न जहाँ द्वन्द्व भइरहेछ लडाईँ भइरहेछ जहाँ त्यस्ता देशका प्रतिनिधिमण्डलका प्रमुखले बोल्दा अलिकति मान्छे सुन्छ त्यसकारण त्यहाँ भनेको त्यो संयुक्त राष्ट्र भनेको कस्तो मञ्चमा परिणत भइसक्यो भने सदस्य राष्ट्रहरूले आफ्ना कुराहरू प्रत्येक वर्ष औपचारिक रूपमा भन्ने त्यहाँ प्रवेश गराउने यस्तो मञ्चको रूपमा त्यो परिणत भइसक्यो तपाईँ कल्पना गर्नुहोस् संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धपछि भएको विश्व शान्ति कायम गर्नको लागि यिनै अमेरिका रुस बेलायत लगायतका मुलुकहरू मिलेर अब गरौं भनेर अरू देशले पनि सहयोग गरेर नेपाल पनि संस्थापक सदस्यभित्रै पर्छ त्यसरी भएको हो अब त्यसको मञ्चमा उभिएर अमेरिकी राष्ट्रपतिले म इरानलाई पूर्ण रूपमा यो नामेट गरिदिन्छु भनेर बोल्नुभयो यस्तो छ संयुक्त राष्ट्रसङ्घ भने शक्तिले यसरी अन्तर्राष्ट्रिय राजनीतिले आज प्रभावित गरेको छ यो कुरालाई नेपालमा कूटनीति सञ्चालन गर्ने वर्तमान सरकारका मानिसहरूले राम्ररी बुझ्नुपर्छ
2: अब अहिले उहाँले केही कुराहरू चाहिँ महत्वपूर्ण कुराहरू उठाउनु भएको छ किनभने हिमालय यस ग्रहको गौण वा सहायक भाग होइन यो ग्रहको जीवन आधार प्रणालीको अभिन्न अङ्ग हो जब घर जलिरहेको हुन्छ तब हामी परिवारलाई 50 फारम भर्न लाउँदैनौं हामी तत्काल कदम चाल्छौं जलवायु परिवर्तन भनेको चाहिँ यसले सिमाना चिन्दैन हिमनदी र बाढीहरू राहदानी भिसा लगाएर यात्रा गर्दैनन् भोटेको चाहिँ त्रिशुली विपद केवल एउटा स्थानीय त्रासदी थिएन कि विश्वका लागि एउटा चेतावनी थियो भनेर जुन किसिमले बोल्नु भएको छ यसले के ध्यान आकर्षित गर्ला विश्वको
10: त्यो कुरा उहाँले राम्रै बोल्नु भएको छ ठिकै हो तर पहिलेका प्रधानमन्त्री हामीहरूले त्यो बाढी राहदानी हिँड्दैन भन्ने शब्द प्रयोग नगरे पनि उहाँले अहिले बोलिएको र हामीले यो कुनै ठूलो घटना त्यति बेला नघटे पनि पहिले बोलिसकेका छौँ हामीले यो कुरा योभन्दा प्रभावकारी रूपमा बोलेका छौँ हामीले होइन तर उहाँले यो घटनासँग सम्बन्धित गरेर हिमाल पग्लेको र जलवायु परिवर्तनको जुन विभिषिका छ यसको असर अरूलाई पनि पर्ने जुन भन्नुभयो राम्रै कुरा भन्नुभयो त्यो त उहाँले भन्नै पर्थ्यो नि उहाँको कर्तव्य हो नि त्यो भन्ने त्यसको लागि उहाँलाई धन्यवाद दिउँ
2: नेपाल जलवायु परिवर्तनको निकै इपी सेन्टर जस्तो बन्यो किनभने हाम्रा हिम नदीहरू हिमतालहरू सौन्दर्यका प्रतीक पनि छन् तर ती हिमबम बनेर पनि बसिरहेका छन् नेपालको आजको स्ट्यान्ड चाहिँ के हुनु पर्थ्यो डाक्टर साहब
10: यसमा जुन हिमालका हिम नदीहरू पग्लिने तालहरू पनि पग्लेर त्यसको पानीको मात्रा बढेर फुट्ने यी जुन विषयहरू छन् यी विषय हेर्नुहोस् पञ्चायतकालदेखि नै म तपाईँलाई सम्झना दिलाउँ, म पर्यटन मन्त्री भएको बेलामा त्यो छोरोल्पाको पानीलाई तानेर बाहिर निकाल्ने योजनै थियो, त्यो पहिल्यैदेखि छ। नेपालले यस्ता योजना लगायत जलवायु परिवर्तनको कारणबाट हाम्रो हिम श्रृङ्खलामा पर्ने प्रभावको बारेमा द्विपक्षीय कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चहरू जो कार्यान्वयनमा जान्छन् जसले औपचारिक निर्णय गरेर साँच्चीकै कार्यान्वयनमा प्रभाव उत्पन्न गर्छन्, त्यस्तो कुरामा विशेषज्ञहरू जो अनुभवी छन् जसले पहिलेदेखि अन्तर्राष्ट्रिय मञ्चमा त्यस्ता काम गर्नुभएको छ ती व्यक्तिहरूको ज्ञान र बुद्धिलाई समेत लिएर अब सक्रियतापूर्वक काम गर्नुपर्छ। संयुक्त राष्ट्रसंघ जस्ता मञ्चहरूमा पनि सद्भाव प्राप्त गर्ने, जनमत सिर्जना गर्ने, आफ्नो कुरा विश्व जगतलाई चिनाउने यो पनि ठिकै छ, गर्नै पर्छ, अझ सशक्त रूपमा गर्नपर्छ। तर सँगसँगै व्यावहारिक रूपमा नेपाली जनताले भोलि त्यो संकट भोग्न नपरोस् भनेर जो यस्तोमा काम गर्ने संस्थाहरू छन् र जसले यसमा योगदान गरेका छन् नकारात्मक रूपमा, जस्तो जसले धेरै कार्बन उत्सर्ग गर्छन्, सबभन्दा बढी अहिलेका विकसित देशहरू मैले नाम लिनु परेन, सबैलाई थाहा छ, अमेरिका, चीन, जापान, अरू देशहरू जसले धेरै औद्योगिकरण, भारत, यी देशहरूसँग द्विपक्षीय वार्ता गरेर जुन हाम्रो कार्बन व्यापार छ नि जसले हामीले आरम्भ गरिसकेका छौँ, अहिलेको सरकारले होइन पहिलेकैले गरेका छौँ, हो त्यसबाट रकम पनि नेपालले केही त प्राप्त गर्न पनि थालिसकेका छ। यी सबै कुरामा ध्यान दिएर जहाँ जहाँ हिमाली श्रृङ्खलामा त्यसको नकारात्मक प्रभाव परेको छ त्यहाँ हामीले तालहरूको पानी बाहिर निकाल्नुपर्ने हो कि, जहाँ हिमनदी पग्लिएर हामीलाई विनाश गर्ने अवस्था छ त्यसको तल हाम्रो तल्लो तटीय क्षेत्रमा खास गरी नदी किनारहरूमा खोला किनारहरूमा बसेका बस्तीहरूलाई हामीले त्यसको सामना गर्न सक्ने गरी वा स्थानान्तरण गर्न सक्ने गरी अन्तर्राष्ट्रिय समुदायको सहयोग प्राप्त गर्नुपर्ने हो कि, हाम्रा भौतिक संरचनाहरू सड़क पुलहरू हामीले कहीँ सुरुङ निर्माण गर्नुपर्ला त्यस्ता ठाउँमा, कहीँ हामीले जलवायु परिवर्तन त्यस्ता विस्फोटहरूबाट जोगिन सक्ने संरचना चाहिएलान्, त्यसको लागि अन्तर्राष्ट्रिय प्रविधि चाहिएला, रकम चाहिएला, त्यसको लागि सबै कुरामा ती देशहरूको सहयोग प्राप्त गर्ने गरी हाम्रो राजनीति कूटनीतिको परिचालन गर्नुपर्छ।
2: तर आज हाम्रो सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा चाहिँ नेपालको सम्बन्ध कूटनीतिक पहल विश्वसँग, अहिले त विश्व त एकदम साँगुरो भइसकेको छ विज्ञान र प्रविधिले, अहिले त आर्टिफिसियल इन्टेलिजेन्सले झन् कृत्रिम बुद्धिमत्ताले विश्वलाई हल्लाइरहेको एउटा स्थिति छ, चीन अमेरिका चाहिँ आज कृत्रिम बुद्धिमत्ताका विषयमा चाहिँ छलफल गर्ने ठाउँमा पुगिसकेका छन्, हामी कस्तो कुन तहमा छौं कूटनीतिका हिसाबले? आज
10: हामी कूटनीतिमा यति कमजोर छौं कि अहिले भर्खरै यो सरकारले जुन विज्ञापन गर्यो, मैले विज्ञापन गर्ने बेला प्रश्न उठाएको थिएँ, यो विज्ञापन भनेको कूटनीति क्षेत्रमा राजदूत भनेको देशको झण्डा बोक्ने देशको प्रतित्व गर्ने व्यक्ति भएको हुनाले अरू देशले राज्यको प्रणालीभित्र अनेक काम गरेर अनुभवी देशभक्त राष्ट्रप्रति कटिबद्ध व्यक्तिहरूलाई छानेर पठाउँछ। कुनै राज्य नियुक्ति गर्न पर्यो भने पनि विगतमा धेरै लामो काम गरेका अनुभवी व्यक्तिहरू जसको राष्ट्रप्रतिको प्रतिबद्धतामा कुनै प्रश्न नउठ्ने गरी कुनै विवादमा नपरेका व्यक्तिहरू छान्छ। यो त्यस्तो प्रणालीलाई भत्काउने आफ्ना मान्छे घुसाउने चाल नहोस् भनेर यो चाल पनि हुन सक्छ भनेर मैले सुरुमै उठाएको थिएँ। अहिले तपाईँले जस्तो नेपालको नेपाल जस्तो मुलुकहरूको आफ्नो रक्षा भनेको महत्वपूर्ण कवच भनेको कूटनीति हो, किनभने हामीसँग त्यो सामरिक शक्ति पनि छैन, हामीसँग धन सम्पत्तिको शक्ति पनि छैन, जनशक्तिको त्यस्तो खालको बलियो प्रशिक्षित देशव्यापी पंक्ति पनि हामीसँग छैन, अलिक कम छ। त्यसो भएको हुनाले अहिले राजदूत नियुक्ति हेर्नुहोस् त, कतिपय व्यक्तिहरूको पृष्ठभूमि हेर्नुहोस्, कतिपय व्यक्तिहरूका बारेमा तपाईँ हेर्नुहोस्, मैले समाचार माध्यमबाट उहाँहरूका बारेमा जे जति कुरा पढे, कतिपय व्यक्तिहरू त जुन देशमा हुर्किएको भने पनि हुन्छ, जहाँ पढेको लेखेको, जहाँ जुन देशलाई सहयोग गरेको त्यही देशमा राजदूत बनाइएको छ। अब त्यस्ता व्यक्तिले ती देशसँग उनीहरू ती देशहरूको त स्वार्थ छ, उनीहरूले कार्बन उत्सर्जन गर्छन्, जस्तो अमेरिकाकै राष्ट्रपतिले यसको यो बेकारको कुरा हो भने उहाँ त अन्तर्राष्ट्रिय यो जलवायु परिवर्तन सम्झौताबाट पनि अमेरिका वर्तमान राष्ट्रपति आइसकेपछि पछि हटिसकेका छ नि। अनि त्यस्ता व्यक्तिले गएर ती देशको नीतिसँग अलिकति कुरा फरक हुने गरी नेपालको स्वार्थमा कुरा गर्न सक्छन्। यदि कुनै व्यक्ति कसैको घरमा कसैको स्वार्थ अनुरूप हुर्केको छ भने त्यही घरमा त्यो व्यक्तिलाई राखिदिएर त अर्को घरको हितको बारेमा त्यहाँ चाहिँ साधना गर भनेर कतिको सक्ला, यो धेरै दुःखको कुरा हो। यसबाट नेपालको कूटनीति कति कमजोर, स्वार्थ प्रेरित र अझ अहिले त पश्चिममा स्वार्थहरूको प्रभावमा परेका गैरकारी संस्थामा काम गरेका व्यक्तिको बाहुल्य छ। हेर्नुहोस् न राजनीति यस्तो हुन्छ। यो भनेको यो कुनै देशले गर्छ यस्तो? अहिले कुटनीतिको इतिहासको अध्ययन पनि त गर्नु पर्यो राज्य चलाउने मान्छेले। ल विगतमा जेसुकै होस्, ल विगतमा उहाँहरूले द ग्रिजनको प्रतिवेदन अनुसार विभिन्न संस्थाहरूबाट जो नेपालमा गडबडी मचाउने विध्वंस मचाउने एउटा शक्तिशाली देशको स्वार्थ पूर्ति गर्नको लागि यहाँ अनुसन्धान गराउनेदेखि लिएर अनेक प्रकारका क्रियाकलाप गरेर हस्तक्षेप गर्ने आफ्नो सामरिक स्वार्थ पूरा गर्ने काममा ल कतिपय व्यक्ति उहाँहरू विगतमा लाग्नुभयो लाग्नुभयो। अब सरकारमा पुगेपछि त ल विगतमा त आफ्नो स्वार्थलाई गरिहाल्यौं, अब छोडौं, यो मातृभूमिप्रति हामी प्रतिबद्ध हौं भनेर सोच्नु पर्यो नि। तर राजदूत नियुक्तिमा त्यस्तो देखिँदैन, प्रतिबिम्बित हुँदैन। अनि सबै गैरसरकारी संस्थामा काम गरेका पश्चिमा मुलुकहरूका अनेक संस्थामा काम गरेका मान्छेको बाहुल्य बनाएर अनि नेपालको स्वार्थको हितको रक्षा हुन सक्छ भनेर हामी कल्पना गर्न सक्छौ? अनि संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तन भनेर त्यहाँ रोदन गरेर मात्रै उपलब्धि हुन्छ र उहाँका भन्दा बलिया शब्दमा पहिलेका प्रधानमन्त्रीका हेर्नुहोस् न त्यहाँ भाषण, मेरै हेर्नु होला त्यति बेला मैले बोलेको। त्यहाँ बोलेर मात्रै त प्राप्ति हुनेवाला छैन। त्यसकारण म वर्तमान सरकारलाई के सुझाव दिन चाहन्छु भने हाम्रो कूटनीति कमजोर बनाइएको छ, नबनाउनुहोस्। यो देशको स्वार्थमा हितमा काम गरेका प्रमाणित देशभक्तहरू लामो समयसम्म अन्तर्राष्ट्रिय जगतसँग आफ्नो हितमा काम कुरा गरेर खारिएका मानिसहरूको अनुभव उहाँहरूको जानकारी सूचना लिनुहोस्। ज्ञानहरूबाट लिँदा मान्छे सानो हुँदैन, नबुझेको कुरा बुझ्यो चाहिँ गर्दा मूर्ख हुन्छ मान्छे, त्यसो नगरौं। र बरु यो तपाईँहरूलाई चाहिँ यो द ग्रे जोनको जुन कुरा आरोप आएको छ एउटा न्यायिक उच्च स्तरीय छानबिन गठन गर्नुहोस्। तपाईँहरू निर्दोष हुनुहुन्छ भने अमेरिकालाई वक्तव्य दिएर वा पत्र लेखेर प्रतिवाद गर्नुहोस्। अनि त्यो नगर्ने अनि भरत दाहाल जस्ता यो बारेमा बोल्ने अरू कुनै व्यक्तिलाई नेपालको संविधानले दिएको अधिकारलाई कुल्चेर थुनेर अनि नेपालको गरिमा उच्च हुन्छ कुटनीति बलियो हुन्छ भनेर यस्तो खालको यो स्वयर कल्पना कसैले पनि नगरौं।
2: हस् रक्षा यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
10: धन्यवाद। नमस्कार।
2: उहाँ चाहिँ नेकपाका नेता डाक्टर भीमराव आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: Bank Limited. Access to all.
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: सर, एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ्स गुड।
1: यो नेपाली रेडियो
2: हरो विषयमा तारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हवस्, धन्यवाद।
4: नेपाली कंग्रेसको महाधिवेशन, ओडा अधिवेशन, त्यसै गरी पालिका अधिवेशन चलिरहेका छन्, तर यो बाढ़ी पहिरो यो क्रमले चाहिँ केही त्यसलाई असर गरेको छ, वर्षाले केही असर गरेको छ कि वा निर्धारित कार्यतालिकामै चलिरहेछ?
5: अब यस्तो छ, अहिले अब त्यहाँनिर देशभरिको 6743 ओडा अधिवेशनहरू टोटल रूपमा सम्पन्न भएका छन्। तराईका एउटा दुईटा जिल्लामा त्यहाँनिर केही ओडाहरू बाहेक सम्पूर्ण सम्पन्न भइसक्यो, शान्तिपूर्ण ज्यादै ठूलो उत्साहपूर्वक सम्पन्न भएको छ। त्यसपछि पालिकाहरूमा चाहिँ 753 मध्येमा अब हिजोसम्म त्यहाँनिर काठमाडौँको र ललितपुरको पनि र भक्तपुरको पनि लगभग हिजो बेलुकासम्म रिजल्ट आइसक्यो होला, मैले अहिले त्यहाँनिर अपडेट भएको छैन। अब पालिकाहरूको पनि धेरै सिद्धिसकेको छ। अब अहिले त्यहाँनिर देशमा त्यहाँनिर अहिले यो मौसमको यो बर्बादी छ, मौसम ज्यादै उ छ। अहिलेसम्म मैले त्यहाँनिर सबै साथीहरूसँग मुलुकभरिका जस्तो अब त मैले स्याम्पलिङ रूपमा त्यहाँनिर ताप्लेजुङमा सम्पर्क गरेका छु, इलाममा सम्पर्क गरेका छु, यतै डोटी बैतडीतिर सम्पर्क गरेका छु, त्यहाँ पनि केही साथीहरूले जस्तो अब तपाईँलाई भन्नुपर्दा यहाँ मौसमको यस्तो प्रतिकूल छ, कालीकोटमा त्यहाँनिर पानी नै परेको छैन भन्ने पनि छ। त्यसले गर्दा मैले त्यहाँनिर तालिका त्यहाँनिर तलमाथि गरेको छैन, तर मैले त्यहाँनिर जुन ठाउँमा अप्ठ्यारो पर्छ, मौसमको यस्तो अप्ठ्यारो पर्यो भने तपाईँहरूको आफ्नो सुविधा अनुसारको 10 गते गर्ने चुनावलाई तपाईँले त्यहाँनिर 11 गते, 12 गते, 13 गते कुन दिन हुन्छ आफ्नो सुविधा अनुसारको गर्नुहोस्। अब त्यहाँभन्दा अगाडि चाहिँ नबढाउनुहोस्, तर अहिले तालिका चाहिँ परिवर्तन नगरिहालौँ। एक ठाउँमा त अब कुनै ठाउँमा चुनाव हुन सक्छ, जस्तो अब काठमाडौँ उपत्यकामा भोलि जुन त्यहाँनिर क्षेत्रीय अधिवेशन छ, केन्द्रीय प्रतिनिधिहरू आउँछन्, यो काठमाडौँमा त हरेक ठाउँमा त चुनाव त गर्न सकिन्छ नि त। अनि किन चाहिँ
4: अधिवेशन भोलि छ, सबै ठाउँमा हुन सक्छ त त्यसो भए?
5: होइन, त्यसैले मैले तपाईँलाई भने नि सबै ठाउँमा हुन्छ, अब तर सुविधा अनुसारको कुनै ठाउँमा चाहिँ बाढी पहिरो आयो, मौसमले साथ दिएन, ज्यादै भयो भने 10 गतेको सट्टामा उहाँहरूको सुविधा अनुसारको 11 गते भएन भने 11 गति गर्नुहोला, 12 गति गर्नुहोला, 13 गति गर्नुहोला। फेरि चाहिँ तपाईँलाई हामीले एउटा कुरा बुझ्नुपर्छ के भने, हाम्रो यहाँ काठमाडौँमा बसेर अमेरिकाको कुरा गर्छन्, नेपालमा बस्छन्, म मेरो सधैँभरि भनाइ, अब हामी काठमाडौँमा बस्छौँ, यहाँ त्यहाँनिर सबै कहाँ के भयो भन्छौँ, अब पहाडमा त्यहाँनिर चुनाव गर्न पनि त गाह्रो छ नि त। 7 गतेको हामीले पालिकाको चुनावको लागि बोलायौँ, अब कोही मान्छे चाहिँ पहाडका जिल्लाहरूमा त्यहाँनिर 2 दिन 3 दिन चाहिँनिर हिँडेर त्यहाँनिर सदरमुकाम आएर चुनावमा भाग लिनुपर्ने हुन्छ, अति मान्छे त्यहाँनिर 100-150 मान्छेलाई त्यो जो नेता भनेर चुनावमा भाग लिएर आउँछ तिनलाई 3-4 दिनसम्म उहाँहरूलाई राख्नलाई पनि गाह्रो, उहाँहरूलाई चाहिँ खर्च बिहोर्न पनि गाह्रो, त्यस्तो अवस्था पनि हुन्छ नि। त्यसले गर्दा हामीले भौगोलिक रूपलाई पनि ध्यान दिएर आफ्नो सुविधा अनुसारको गर्नुहोस् भनेर भनेको छु मैले।
4: अब यसले केन्द्रीय महाधिवेशनमा त केही फरक नपर्ला नि होइन?
5: होइन, केन्द्रीय महाधिवेशनमा त तपाईँलाई फेरि पनि दोहोऱ्याएर भन्छु, केन्द्रीय महाधिवेशन त 16 गतेदेखि 19 गतेसम्म जुन भनिएको छ त्यसमा चाहिँ हामी नेपाली काङ्ग्रेसका मान्छे संवैधानिक सर्वोच्चता मान्ने, विधिको शासन मान्ने, सर्वोच्च अदालतको त्यहाँनिर फैसला, सर्वोच्चको निर्देशन, सर्वोच्च अदालतको त्यहाँनिर आदेश मान्ने मान्छे भएको हुनाले सर्वोच्चको आदेशमै त्यहाँनिर 16 देखि 19 सम्मको कार्यतालिका बनेको अधिवेशन हुने हो भनेरै बोलिसकेपछि सर्वोच्चको फैसलालाई हामी त अन्यथा गर्नै सक्दैनौ नि।
4: तर अब कतिको उत्साह छ, एउटा पंक्ति फेरि यतापट्टि छुट्या पनि छ, देउबा पक्ष संस्था पनि इतर पक्ष उहाँहरू त्यहाँ पनि केही फेसहरू छुटेका छन्, अब जिल्लाहरूमा उहाँ चाहिँ अहिलेसम्मको तपाईँको आकलनमा चाहिँ के कस्तो खालको रिपोर्टिङ छ? सबै ठाउँमा राम्रै छ, सौहार्द छ, सबै यतैतिर पल्टिएका छन्, फर्किएका छन्?
5: होइन, अहिलेसम्म अब अब शेरबहादुर दाई भनेको चाहिँ आदरणीय नेता हो, त्यत्रो चाहिँ देश हाँकेर आएको, धेरै काम गरेको मान्छे हो, त्यसमा त उहाँलाई आदर गर्नुपर्छ, सत्कार गर्नुपर्छ, त्यसमा विवादै भएन होइन। तर अब अहिलेको गतिविधि जस्तो डडेलधुरा त हो नि उहाँको होइन, डडेलधुरामै चाहिँ गाभि पालिकादेखि वडादेखि सम्पूर्ण चुनाव चाहिँ सम्पन्न शान्तिपूर्ण रूपले भयंकर चाहिँ पार्टिसिपेन्टको रूपमा सम्पन्न भएको छ। अब चाहिँ यो चाहिँ भोलिको चाहिँ अधिवेशन पनि उहाँहरूको चाहिँ मतदान अधिकृतहरूले मलाई फोन गरेर पनि यहाँ रोक्नु पर्दैन, पानीको त्यस्तो समस्या छैन, पानी बढ़ी आएको छैन, हामी 10 गतेको चुनाव सम्पन्न गर्न सक्छौ भनेर रिपोर्ट गरिरहनु भएको छ। कुनै पनि जिल्लामा कुनै पनि चाहिँ पालिकामा त्यहाँनिर कुनै पनि साथीहरूले हामीलाई अवरोध भयो, यहाँ त्यहाँनिर यस्तो मान्छे उपस्थित भएनन् भन्ने छैन, सम्पूर्ण ठाउँमा उपस्थित पनि त्यत्तिकै छ आएको छ। अब तर पत्रकार साथीहरूलाई त्यहाँनिर एउटा कुरा चाहिँ निवेदन गर्न सक्छु गर्नुपर्छ मैले भन्ने लाग्छ। अब देउवा समूहको नेपाली काँग्रेस भन्नुहुन्छ, अब देउवा अहिले त्यहाँनिर उहाँ त आदरणीय नेता हो, मर्यादा गर्नुपर्छ, उहाँ त अहिले काँग्रेस भनेर भन्न त मिलेन नि। अब त्यो कि त त्यहाँनिर संविधान नै मान्दिन, विधान नै मान्दिन भन्नु पर्यो, विधानले पनि उहाँलाई त्यहाँनिर अहिले चाहिँ त उहाँ फेरि उम्मेद्वार पनि बन्न पाउनुहुन्न, उहाँको 2 कार्यकाल सिद्धिसक्यो, अनि अहिले कसरी चाहिँ उहाँले त्यहाँनिर म चाहिँ अहिले त केटकेटी खेलेको त्यहाँनिर पहिला त्यहाँनिर स्वस्थानी पर्दाखेरि के सती देवीले त्यहाँनिर समुद्रको किनारा गएर त्यहाँदेखि बालुवा उठाएर ल्याएर सेल पकाए जस्तो हो र भने
4: ए त्यसो भए अहिले देउवालाई चाहिँ कंग्रेसले चाहिँ चिन्दैन होइन, त्यो आधिकारिक
5: होइन, अब काँग्रेसले चिन्ने कुरै भएन नि। काँग्रेस भन्नको लागि त संविधान र कानून बनाउनु नै हुनु पर्यो, संविधानले चिन्दैन, कानूनले चिन्दैन, अनि कसरी हुन्छ त भने
4: ए भनेपछि अब देउवालाई वा देउवा पक्षलाई चाहिँ नेपाली कंग्रेसको इतर पक्ष भन्न पाइएन, अब यो महाधिवेशनको घोषणा
5: होइन, त्यो इतर पक्षले भन्न पाएन, अहिले पनि हुँदैन, किनभने तपाईँको अधिवेशन भइसक्यो, त्यो अधिवेशनलाई चाहिँ निर्वाचन आयोगले अपडेट गरिसक्यो, अहिले चाहिँ तपाईँको निर्वाचन आयोगमा तपाईँको चाहिँ देउवा भनेर चाहिँ कहीँ सभापति लेख्या छ भने देउवा त हुनुहुन्न,
4: नवीकरण गर्नुभएको छैन र क्रियाशील सदस्य त
5: देउवा हुनुहुन्न, त्यसै गरी चाहिँ तपाईँको उहाँलाई चाहिँ अहिलेको कार्य समितिको न त्यहाँ अपडेट छ, अहिलेको विधान चाहिँ जुन छ त्यो संशोधित विधान छ, त्यो विधान चाहिँ निर्वाचन आयोगमा दर्ता छ, निर्वाचन आयोगले हामीलाई विधानमा छाप लगाएर दिएको छ, त्यो छाप लगाएर दिएको विधानभन्दा बाहेकको चाहिँ निर्वाचन गर्ने नै हुन्छ र भने
4: होइन, उहाँको क्रियाशील सदस्यता नवीकरण छैन त्यसो भए प्रेम सर,
5: होइन त्यो त उहाँले क्रियाशील सदस्यता नवीकरण गर्ने कुरा हो, त पुष मशान्तभित्र नवीकरण गरेको मान्छेलाई सबै नवीकरण गरिदिनु त भनेकै छ नि, तर त्यो नवीकरण गर्नलाई उहाँले चाहिँ अवसरता गर्नु पर्यो, त्यो बाहुनेको एनसीआईडी चाहिँ प्राप्त गर्नु पर्यो, एनसीआईडी प्राप्त गरेको छैन भने त कसरी हुन्छ त
4: ए भनेपछि अब नेपाली कंग्रेसको आधिकारिक प्यानल गगन कुमार थापा र इतर पक्ष नेपाली कंग्रेस होइन,
5: होइन आधिकारिक नै होइन, गगन कुमार थापा अहिले नेपाली कंग्रेसको सभापति हो,
4: भने चाहिँ अब देउबा पक्षलाई चाहिँ कसरी मिलाउन सकिन्छ त्यसो भए पार्टीमा,
5: होइन त्यो चाहिँ तपाईँको अहिले देखिरहनु भएको छ त होइन, अस्ति मात्रै रामहरी त्यहाँनिर मिन विश्वकर्मा दिना दिदीहरू सबै चाहिँ लाइन लाएर त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गएको तपाईँकै मिडियाले देखाएको मैले देखाएको थिएँ,
4: र जाँदा जाँदा केन्द्रीय महाधिवेशनमा मतदान चाहिँ कहिले हुन्छ र कहाँ हुन्छ,
5: होइन मतदान त चाहिँ तपाईँको यो चाहिँ अहिले टुनी खेलमै चाहिँ 21-16 गतेको उद्घाटन टुनी खेलमै हुने हो, त्यसपछि मतदानहरू चाहिँ 15-17 यिनीहरू चाहिँ एकेडेमी र राष्ट्रिय सभागृह भिरकुटी मण्डप तीनै ठाउँमा चाहिँ बुक गरेको छौँ, तीनै हुन्छ।
4: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
5: हस्, धन्यवाद।
4: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। आदरणीय श्रोता, यो सँगै नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
2: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर घाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नि फर्केछ। हेर्नुहोस्, जमा नि फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आट्टिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
5: अब त म त बचेँ भनेको छ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट
0: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: करायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुनपाती पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

तेरो बाइक छ नि होइन? बाइकसँग भिडियो बनाउनलाई बेसी

लो बजेटमा भन्ने भिडियो भने यस्तै हो, मोडल सोडल हाल्यो भने अलि राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ मोडल बस्नु त।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा, म चाहे स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिन, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010-520-542।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हप्पेरि
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
8: 98 61 97 65 47।
9: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।

0: नाको
1: सामान राम्रो छ ढुक्क हुनुहोस्
0: थाहा छ त्यसैले त यही लिन आएको
2: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
1: साथ जीवनभरको
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
5: समाचार अब विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढ़ी जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभा मार्फत विश्व समुदाय सामू प्रस्तुत गर्नुभएको छ राष्ट्रसंघको 81 महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यस अनुसार तत्काल काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ प्रधानमन्त्री शाहले भोटेपछि त्रिशूली विपद नेपालमा मात्र सीमित त्रास दिनभई विश्वका लागि चेतावनी भएको बताउनुभयो जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनैतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाई थियो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपदपछि नेपाललाई सहयोग गर्ने भारत चीन संयुक्त राष्ट्रसंघीय प्रणाली मानवीय सहायता निकाय परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गर्नुभयो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना अन्तर्गत स्वीकार गरिएको साझा तर विभेदित जिम्मेवारी र सम्बन्धित क्षमताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो यस्तै प्रधानमन्त्री शाहले नेपाल भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नुभयो हिन्दुकुश हिमालय क्षेत्र करिब 2 अर्ब मानिसको पानी पारिस्थितिक प्रणाली कृषि र जीविकोपार्जनसँग जोड़िएको उल्लेख गर्दै उहाँले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो
6: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज बीच भेटवार्ता भएको छ संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै अल्बानिजले विनाशकारी बाढ़ीबाट प्रभावित नेपाललाई पुनर्स्थापना र पुननिर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताउनु भएको छ अल्बानिजले बाढ़ी र विपत्तिबाट प्रभावित नेपालीप्रति समावेदना व्यक्त गर्नुभएको छ अल्बानिजले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहसँगको भेटमा नेपालमा भइरहेको उद्धार तथा मानवीय सहयोगका विषयमा जानकारी गराएको उल्लेख गर्नुभएको हो अस्ट्रेलियाले नेपालमा विपत्तिपछि मानवीय सहायता उद्धार तथा पुनर्स्थापनाको लागि सहयोग गर्दै आएको छ अस्ट्रेलियाली सरकारले नेपालका लागि हालसम्म 1,10,00,000 अस्ट्रेलियाली डलर बराबरको मानवीय सहायता घोषणा गरेको जनाएको छ
5: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ राजमार्गहरू पहिरोका कारण अवरूद्ध हुँदा यात्रामा रहेकाहरू अलपत्र परेका छन् मुगली नारायणगढ़ सड़क खण्ड पृथ्वी राजमार्ग कान्ति लोकपथ बीपी राजमार्ग लगायत छप्पो बनेका छन् नदीहरूमा पानीको बहाव बढ़ने क्रममा रहेको छ धादिङको कृष्णभेट सहित ठाउँ ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ गैराती ढुङ्गा सहितको पहिरो खसेकाले राजमार्ग अवरूद्ध भएको हो वर्षासँगैको बाढ़ी पहिरोको जोखिमका कारण रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो पहिरो पछ्याउने काम भइरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ गत भदौ 14 गते कृष्णभीर क्षेत्रको सड़क भाँचिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो यसैबीच लगातारको वर्षा र पहिरोका कारण गैरातीदेखि बन्द गरिएको नारायणगढ़ मुगलिन सड़क खण्डमा सवारी आवागमन बन्द नै छ जिल्ला प्रशासन कार्यालय चितौनले आज बिहानै 1 सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो सड़क खण्डको विभिन्न स्थानमा पहिरो झरेको छ यी सड़क खण्डहरू बन्द रहँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनलाई नागडुङ्गामा होल्ड गरिएको छ यता पहिरोकै कारण कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ एटौडा आउजाउ बन्द भएको छ अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध छ आज बिहान 4:30 बजे बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 स्थित 400 बेसी र रोशी 8 गिम्दीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ राजमार्ग अवरूद्ध भएपछि सबै सवारी साधन धुलीखेल चोकमा होल्ड गरिएको छ बीपी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँबाट धुलीखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई धुलीखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिनुभयो लगातारको वर्षाका कारण ओखलडुङ्गाको सिद्धिचरण लोकमार्ग अवरूद्ध भएको छ मानेभञ्ज्याङ गाउँपालिका सहर 7 को सिमानामा पर्ने भण्डारे खोलामा सड़कमाथिबाट लेतोसहितको बाढ़ी आउँदा सड़क अवरूद्ध भएको हो बाढ़ीले सड़कको भाग काटेर गहिरो बनाई करिब 15 मिटर सड़कमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाले जनाएको छ अवरूद्ध सड़क खुलाउन डिभिजन सड़क कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ सड़क खुलाउन नसकिएपछि आवाजावत पूर्ण रूपमा बन्द छ
6: यसैबीच प्रतिकूल मौसमका कारण हवाई उडान पनि प्रभावित भएको छ निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो उडान अवरूद्ध बन्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरू थुप्रिएका छन्। विमानस्थल कार्यालयका अनुसार पोखरा, भरतपुर र तुमलिङटारमा उडान हुन सकेको छैन।
5: मकवानपुरको सीमात खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका 11 र मकवानपुर गढ़ी गाउँपालिका 1 को सीमानामा पर्ने सीमात खोलाले बगाउँदा मकवानपुर गढ़ी गाउँपालिका 21 श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हिजो साँझ खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। र इलाका प्रहरी कार्यालय मकवानपुर गढ़ीबाट प्रहरी निरीक्षक सहितको टोलीले ढुङ्गामा अड्किएको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
6: मनसुनी बाहेकको साथै पश्चिमी बाहेकको प्रभाव र बंगालको खाड़ीमा विकास भएको बलियो न्यूनचापीय क्षेत्रको प्रभावले देशैभर लगातार पानी पर्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजदेखि पानी पर्ने क्रम जारी रहेको हो। पानी पर्ने क्रम थप बढ़नेछ। पछिल्लो छ घण्टामा बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। लगातार वर्षासँगै काठमाडौँ उपत्यका नदीहरूमा जलसतह बढ़न थालेको छ। बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदीको जलसतह बढ़ेको हो। जलसतह बढ़ेसँगै बागमती नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी तैनात भएका छन्। ले बागमती नदी किनारमा साइरन बजाएर माइकिङ गरेर नदी किनार आसपास नआउन सूचित गरेको छ। बागमती नदी किनारको च्यासल क्षेत्र, शंखमूल क्षेत्र, बागमती दोबान क्षेत्रमा उच्च सतर्कता अप्नाउनु भन्दै प्रहरीले माइकिङ गरिरहेको हो। भक्तपुरको हनुमन्ते खोलामा पनि जलसतह बढ़ेपछि सतर्कताको सूचना जारी गरिएको छ। लुम्बिनी प्रदेश अन्तर्गत तिनौ नदीको बुटोल जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो साइरन बजाएर माइकिङ गरेर नदी किनार आसपास नआउन सूचित गरेको छ। बागमती नदी किनारको च्यासल क्षेत्र, शंखमूल क्षेत्र, बागमती दोबान क्षेत्रमा उच्च सतर्कता अप्नाउनु भन्दै प्रहरीले माइकिङ गरिरहेको हो।

0: गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुँदा मधेस र बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ।
1: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो ऐतिहासिक तथा सांस्कृतिक पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा लगायतका क्षेत्रमा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठडाएपछि औपचारिक रूपमा प्रारम्भ हुने यो जात्रा 8 दिनसम्म मनाउने प्रचलन रहेको छ। जात्राको क्रममा लिंगको फेदमा भैरवको पूजा आज गर्नुका साथै विभिन्न प्रकारका परम्परागत नाचगान, जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा तथा देवी देवताको पूजा आराधना गर्ने गरिन्छ। पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुशियाली मनाउने पर्वका रूपमा इन्द्र जात्रा मनाउन थालिएको विश्वास छ।
1: दुबई पोखरा दुबई सिधान उड़ान शुरू भएको दोस्रो दिन हिजो पनि यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उड़ान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उड़ान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। पोखराबाट दुबईका लागि 143 यात्रा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरोडाले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो दिनको उड़ान उत्साहप्रद देखिएको छ। पोखरामा हिजो साँझ 6:19 अवतरण गरेको जहाज 7:44 पुनः दुबई फर्किएको थियो। पहिलो दिन दुबईबाट 113 यात्रु ल्याएको विमानले पोखराबाट फर्किँदा 152 यात्रु बोकेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै इरान, गाजा र मध्यपूर्वमा इजरायलका सैन्य कार्यवाहीको बचाव गर्नुभएको छ। नेतान्याहु महासभा हलमा प्रवेश गरी मञ्चतर्फ अघि बढ़न साथ विभिन्न देशका दर्जनौं प्रतिनिधि विरोध स्वरूप बाहिरिएका थिए। केही नाराबाजी समेत गरेका थिए। त्यसपछि नेतान्याहुले बाहिरिनेहरूलाई नैतिक रूपमा कायर भन्दै बाँकी प्रतिनिधिलाई पनि बाहिरिन चुनौती दिनुभयो। वाक आउटका कारण सम्बोधन शुरू हुँदा महासभा हलमा धेरै सीट खाली देखिएका थिए। सम्बोधनमा नेतान्याहुले इरान विरूद्धको सैन्य कार्यवाहीलाई इजरायलको सुरक्षाको लागि आवश्यक निर्णय भएको दावी गर्नुभयो। गाजामा इजरायलमाथि लगाइएको नरसंहारको आरोप अस्वीकार गर्दै उहाँले इजरायली सेनाको बचाव गर्नुभयो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सबैभन्दा ठूलो साझेदारी समेत बताउनुभयो। नेतान्याहुले कतारमाथि हमासलाई आश्रय दिएको र इजरायल विरूद्ध गलत सूचना फैलाएको आरोप लगाएपछि कतारले तत्काल प्रतिक्रिया दिएको छ। कतारका उप राजदूत हमात अल मफताहले आधा खाली हलमा गरिएको सम्बोधनले तीस सन्देशप्रतिको समर्थन बारे धेरै कुरा बताउने भन्दै कतारले इजरायल हमास वार्तामा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको र उसको भूमिका अमेरिका लगायतले महत्वपूर्ण मानेको बताउनु भएको छ।
1: अब खेल समाचार विश्व एसियाली खेलकूद अन्तर्गत क्रिकेटमा अफगानिस्तानले नेपाललाई 103 रनको लक्ष्य दिएको छ। अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 4 विकेट लिए। यस्तै ललित राजवंशले 3 विकेट लिए। टस जितेर पहिले ब्याटिङमा आएको अफगानिस्तानले पूरै 20 ओभरमा 7 विकेट गुमाएर 102 रन जोड़े। उसका लागि फैसल खान र नाजिबुल्ला जार्दानले समान 30-30 रन जोड़े।

0: खानले 17 रन जोड़े नेपाल काज नानगिरी खानले 17 रन जोड़े 6 जना ब्याटरले 2 अंकमा रन बनाउन सकेनन् नेपाल अहिले केही बेरमा जवाफी ब्याटिङमा आउँदैछ यो समूहमा नेपाल अफगानिस्तान र आयोजक जापान छन् जहाँ अफगानिस्तानले पहिलो खेलमा जापानलाई पराजित गर्दै अंक जोडिसकेको छ एसियाली खेलकुद अन्तर्गत आज विभिन्न विधामा नेपाली खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन् जसमा पौड़ी ब्याडमिन्टन बक्सिङ लगायतका खेल छन् दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: जलवायु न्यायको मागसहित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजसँग भेटवार्ता
0: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित मकवानपुरको सीमात खोलाले बगाउँदा एकजनाको मृत्यु
1: काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा इन्द्रजात्रा पर्व मनाइँदै पोखरा दुवै सीधा उडानमा दोस्रो दिन यात्रु संख्या उत्साहजनक
0: राष्ट्रसंघको महासभामा इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा सरको विरोध हमासलाई आश्रय दिएको आरोपमा कतारले गरे प्रतिवाद
1: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल र अफगानिस्तान बीचको खेल जारी
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो सन्चु र रविन्द्र विदा हुन्छौ नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
8: बाबा बाबा म टाढा स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
12: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
13: 98167045 47।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड अल्मुनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851887882, गल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
6: 9861707545।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
8: 9861707545।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
11: कहाँ पर्यो
8: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
10: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
10: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका दिन बीच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
5: होइन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-108878 र 9808888778
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: दादा दादा, म चाहे स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705454।
9: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेल में सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान में होलसेल मूल्यारी यंगा असिम दिम सम्मन बोरबरी ढुवानी ला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्ब आही नई रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 0105204070 असेम 9851187882 फोन सिन्जिम सेको है रोमा।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वर आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-4-29।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
11: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका तीन विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: बाबा बाबा म चाहे स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार धादिङ एमाले चोकबाट
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
3: 9861-7045-47
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: Pinoy. LG liliayo, naya LG Essential Series. Aba kifayati mo lima. Refrigerator, washing machine, AC ko complete range. 10 basa ko warranty sahit, 0% no cost EMI. Nagrikta pa'y pungsa. Harek ghar ko kusi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं अविरल वर्षाका कारण देशभरका केही सड़क अवरूद्ध सम्बन्धी खबरबाट बिहिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका 18 सड़क खण्ड अवरूद्ध छन्। गृह मन्त्रालय अन्तर्गतको विपद प्रतिकारी समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार ती सड़क बाढ़ी र पहिरोका कारण अवरूद्ध भएका हुन्। सिद्धिचरण लोकमार्ग स्थित ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका छ भडारे खोलामा आएको बाढ़ीका कारण उक्त सड़क अवरूद्ध भएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका एक गुप्त बराहमा पहिरो जाँदा चतरा बराह क्षेत्र सड़क अवरूद्ध भएको छ। पाँचथरको याङ वर्डक गाउँपालिका दुई दोभानेमा पहिरो जाँदा मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको छ। रसुवाको बारा गुम्तीदेखि रसुवागढ़ीसम्म बाढ़ीका कारण पासाङ लामो राजमार्ग अवरूद्ध भएको छ। रसुवाको त्रिशुली बेत्रावती खाल्टे मैलुङ स्याफ्रुबेसी टिमुरे रसुवागढ़ीका सड़क बाढ़ीका कारण अवरूद्ध छन्। नुवाकोटको त्रिशुलीबाट बेत्रावतीसम्मको मैलुङ स्याफ्रुबेसी सड़क बाढ़ीले अवरूद्ध छ। धादिङको गजुरी गाउँपालिका दुई फुर्के खोलामा पनि सड़क अवरूद्ध छ। धादिङको बेनीघाट रोडाङ गाउँपालिका सात कृष्णवीर र वड़ा नम्बर 10 तिङराङ खानीमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध छ। ललितपुरको गोदावरी नगरपालिका छ बिर्खेधारामा पहिरो गएका कारण कान्ति लोकपथ अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका चार धारापानीमा सड़क भाषिएको छ पृथ्वी राजमार्ग अवरूद्ध छ। ललितपुरको बागमती गाउँपालिका तीन भट्टेडाँडा हुँदै पाङदोर डोल र टारकुसेमा पहिरो जाँदा कान्ति लोकपथ अवरूद्ध छ। मकवानपुरको भीमफेदी गाउँपालिका आठ खरे खोल्सामा लेदो आउँदा कान्ति लोकपथ अवरूद्ध भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सिमखोलामा पहिरो खस्दा कुले खाने सिसनेरी सड़क अवरूद्ध छ। काभ्रेको रोशी गाउँपालिका सात चार सय बेसी र वड़ा नम्बर 8 गिम्दी बेसीमा पहिरो खस्दा बीपी राजमार्ग अवरूद्ध भएको शाखाले जनाएको छ। नवलपासी पूर्वको तिरभिडी गाउँपालिका दुई 64 मोड़मा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग सड़क अवरूद्ध छ। गुल्मीको कालीगण्डकी गाउँपालिका दुई राक्षेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। रोल्पाको माडी गाउँपालिका दुई ब्याङ खोलामा पहिरो खस्दा घोराई थवाङ शहीद मार्ग सड़क अवरूद्ध छ। पाल्पाको तिनाऊ गाउँपालिका पाँच सरसरीमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पनि अवरूद्ध भएको छ। भारी वर्षा जारी रहँदा कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारी साधन पूर्ण रूपमा बन्द भएका छन्। बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम उच्च रहेकाले यात्रु तथा सवारी साधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन लामो दूरीका सवारी रोकिएका छन्। यता काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनलाई कलंकीदेखि प्रवेशमा रोक लगाइएको छ। काठमाडौँ नारायणगढ़ सड़कको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौँबाट बाहिरिने ठूला साना सबै सवारीलाई कलंकीबाट प्रवेशमा रोक लगाइएको छ। यस्तै काठमाडौँ हेटौडा जोड्ने त्रिभुवन राजपथमा सवारीको चाप बढ़ेपछि गाड़ी सञ्चालन गर्ने बारे नयाँ व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै भारी वर्षाका बीचमा त्रिभुवन राजपथमा सवारीको चाप बढ़ेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको हो। भक्तपुरको मध्यपुर ठिमी हुँदै बग्ने हनुमन्ते खोलाको बहाव बढ़ेको छ। बहाव बढ़ेसँगै जोखिममा देखिएका 16 परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। भक्तपुर प्रहरीका अनुसार ठिमीका 16 परिवारको 95 जनालाई सुरक्षित स्थानमा सारिएको हो। आज बिहानैदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन प्रभावित छ। साथै विभिन्न सड़क अवरूद्ध भएका छन्। हालसम्म बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको सूचना प्रहरीलाई आएको छैन। देशभर अविरल वर्षाबाट हुन सक्ने धनजनको क्षतिबारे प्रहरीलाई अलर्टमा राखिएको छ। प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफलेका अनुसार प्रहरीले नदीतटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कताका लागि निरन्तर माइकिङ गरिरहेको छ। यसै गरी तिनाउ नदीमा बाढ़ी आएको छ। बाढ़ीको जोखिम बढ़ेसँगै तिनाउ नदीको पुल मुनि बस्दै आएका सुमित्रा दमाईको 15 जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त परिवारलाई बुटवल स्थित कान्ति स्कूलमा स्थानान्तरण गरिएको छ। बुटवलको नगर प्रहरीले परिवारलाई कान्ति मावीमा स्थानान्तरण गरेको बुटवल पाँचका वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभएको छ। मनोहरा खोलामा बाढ़ी बढ़ेपछि गृहमन्त्री सुदन गुरूङ अनुगमनमा निस्किनु भएको छ। उहाँ केही बेर अघि आज च्यासल नजिकै बाढ़ीको अनुगमनमा जानुभएको थियो। नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरूङ पुग्नु भएको हो। निरन्तरको वर्षापछि काठमाडौँका विभिन्न नदीको सतह यतिखेर बढ़दो अवस्थामा छ। यता मौसमविद राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद राजन लामिछानेले पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ। पाल्पाको अर्चले मौसम मापन केन्द्रमा 140 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको 81 महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। भोटेकोशी बाढ़ीले ठूलो जनधन पूर्वाधार जलविद्युत तथा जीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्ताएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशले समेत यसमा असम रूपमा भोगिरहनु परेको धारणा राख्नु भएको छ। बुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोराला नाका आसपासमा आजदेखि हिमपात भइरहेको छ। हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोराला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ। मौसम पूर्वानुमान अनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोराला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिनमा गण्डकी प्रदेशमा भारी वर्षाको सूचीमा परेपछि उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसुन कोराला सड़कमा असोज 8 गतेदेखि 11 गते सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोराला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ। मौसम पूर्वानुमान अनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोराला नाका तथा आसपासका क्षेत्रमा यातायात

0: तर आज कतिपय विमानस्थलमा बेसी भेलेटीको समस्या रहेको छ जसले गर्दा तुमलिङटार भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका छन्। तुमलिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। भरतपुरका लागि बुद्ध एयरका मात्र 3 उडान रद्द भइसकेका छन्। पोखराको समेत अनुकूल मौसम पर्खाईमा उडानहरू डिले भएका छन्। अन्य गन्तव्यमा उडान भएको छ। अन्तर्राष्ट्रिय उडान पनि अहिले सामान्य भइरहेका छन्। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पूर्वी जापानको कान्टो क्षेत्रमा आधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढ़ीमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। 3 जना अझै बेपत्ता छन्। स्थानीय संचार माध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका 7 जना र राजधानीको दक्षिण पश्चिममा रहेको कानागावामा 4 जना रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा व्हाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति र व्यापारिक नेता सहभागी थिए। यसै गरी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरूद्ध बिहिबार न्यूयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन र ह्यान्सकी अभिनेत्री हाइना पक्राउ परेका छन्। एएफपीको फुटेजमा संयुक्त राष्ट्रसंघको महासभालाई नेतान्याहूले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागीलाई न्यूयोर्कको प्रहरीका अधिकारीले हतकडी लगाउँदै गरेको दृश्य देखिएको थियो। अब खेलकुद। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित निशीमा रहेको कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए। रोहित पौडेलले अभिजित 33 तथा दिपेन्द्र सिंह ऐरीले 15 रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन मात्रै बनाउन सक्यो। अफगानिस्तानका लागि फेसन निशो जादाले सर्वाधिक 33 रन बनाएका थिए। यस्तै गरी नेपालका लागि कुशल भोटेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। नेपाल समूह एमा अफगानिस्तान र जापानसँग रहेको छ। बिहिबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो। नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। र टेबल टेनिसमा नेपालका खेलाड़ी पराजित भएका छन्। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026 अन्तर्गत टेबल टेनिसको पुरूष एकल विदामा नेपालका खेलाड़ी द्वय रूबिन महर्जन र समय कपाली प्रतियोगिताको चरणबाटै बाहिरिएका हुन्।

अब मुख्य खबर का शीर्षक पुनः एक पटक। अविरल वर्षाले बाढ़ी र पहिरो जाँदा देशभरका 18 सड़क खण्ड अवरूद्ध, कर्णालीमा लामो दूरीका सवारी बन्द, राजमार्ग बन्दले काठमाडौँमै रोकिए सवारी साधन, चाप बढ़ेपछि त्रिभुवन राजपथमा सवारी चलाउन समय निर्धारण। आगामी दुई दिन अझै पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़्यो, 16 परिवारलाई सुरक्षित स्थानमा सारियो, बागमती नदीको बहाव बढ़ेपछि गृहमन्त्री सुधन गुरूङ अनुगमनमा। संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, हिमालयको बढ़दो जोखिम र जलवायु न्याय मुख्य विषय, सम्बोधन सन्तुलित, सान्दर्भिक र प्रभावशाली भएको टिप्पणी। जापानमा आधीपछि आएको भारी वर्षामा परि मृत्यु हुनेको संख्या 11 पुग्यो, चीनिया राष्ट्रपति सीका लागि ट्रम्पको राजकीय रात्रिभोज, न्यूयोर्कमा नेतन्याहू विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो, अफगानिस्तान 5 विकेटले पराजित, टेबल टेनिसमा नेपालका खेलाड़ी पराजित। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तर

0: थुप्रे प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509734, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550590334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
3: रेडियो बिहानी समय संकेत यति बेला अपराह्नको 4 बज्यो।

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको

0: चन्द्रकिशोर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चन्द्रकिशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्द्रकिशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: बाबा बाबा म त आज स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोक तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
1: 98-61-97-65-47
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म टाढो स्कुल जान्न
1: म पनि स्कुल जान्न मम्मी
0: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
0: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
9: 9861-7045-47
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि जंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वामित्व रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरू

0: हिंता सामान्यतया रही रहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ, तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अप्नाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: बुढी हेर त, लाउ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न

0: अनका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
0: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
0: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गोल्छे बजारको लागि 0104131116 र 920 बजारको लागि 9851209090। ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्द्रकिशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: भरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850149034।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाऊ। र आजको दिनलाई चाहिँ म एउटा जिज्ञासाबाट चाहिँ शुरू गर्न चाहन्छु। त्यो के हो भने, विश्वास गर्ने जीवन सधैँ सहज हुँदैन। कहिलेकाहीँ हामी गलत वातावरण, झुटो बोली र तनावपूर्ण परिस्थितिको बीचमा पनि जिउनुपर्छ अथवा हामी जिइरहेका हुन्छौं। अनि यो अवस्थामा चाहिँ हामीमा बेचैनी आउँदाखेरि चाहिँ त्यस समयमा चाहिँ हामी कसरी स्थिर रहन सक्छौं?
3: भाइ, यो जिज्ञासा तपाईँको मात्रै होइन, हामी सबै मानव जातिको। यी यस्तै कुराहरूलाई हामी आजको अध्ययन तीर्थयात्रीहरूको गीतमा हेर्नेछौ। यहाँ हामी एक पीड़ित हृदयको पुकार, हाम्रो सहायता पहाड़हरूबाट होइन तर स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुबाट आउँछ। उहाँ कहिल्यै सुत्नुहुन्न, कहिल्यै उग्नुहुन्न। उहाँ आफ्ना जनहरूको निरन्तर रक्षक हुनुहुन्छ। दिन होस् वा रात, उहाँको सुरक्षा सधैँ रहन्छ भन्ने एक महान सत्यलाई यो अध्ययनको यात्रामा हेर्दै यो जिज्ञासालाई हामी सम्बोधन गर्नेछौ।
2: भनेपछि दाई, आजको भजन संग्रहको अध्ययनले चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्द लिन चाहिँ सिकाउने रहेछ, होइन त?
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, जीवन एक प्रकारको यात्रा हो। कहिलेकाहीँ हामी संघर्ष, डर र अन्यलको बाटो हुँदै जान्छौं, तर यी भजनहरूले हामीलाई सम्झाउँछन् हाम्रो सहारा परमेश्वर हुनुहुन्छ, हाम्रो सुरक्षा उहाँमा छ र हाम्रो आनन्द उहाँको उपस्थितिमा छ।
2: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आज तपाईँ पनि चिन्ता, असहजता, पीड़ामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई उत्साह र हौसला दिनेछ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
4: प्रभु येशू ख्रीष्टको मधुर उच्च नाममा तपाई सबैलाई मेरो जय मसीह। अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईलाई धन्यवाद, स्तुति, प्रशंसाको भेटी चढाउँदै आउँदछौ। विशेष गरेर प्रभुजी, तपाईले हाम्रो जीवनमा महान कार्य गर्नुभएको लागि, तपाईँको उपकारको लागि, भलाइको लागि, कृपाको लागि धन्यवाद दिन चाहन्छौ। किनकि प्रभु, तपाईँ सधैँ नै हाम्रो स्तुति, प्रशंसा, धन्यवादको योग्य प्रभु हुनुहुन्छ। प्यारे प्रभुजी, म प्रार्थना गर्न चाहन्छु प्रत्येक श्रोताहरूको लागि। मलाई थाहा छैन यस बेला उनीहरूको स्थिति कस्तो होला, तर प्रभु तपाईँलाई थाहा छ। यदि तिनीहरू दुःखमा छन्, आँसुमा छन्, बिमारमा छन्, कठिनाईमा छन् भने प्रभुजी, तपाईँ उनीहरूलाई साथ दिनुहोस्, उनीहरूमाथि कृपा गर्नुहोस्, दया गर्नुहोस्, तिनीहरूको समस्याबाट छुटकारा दिनुहोस्, मुक्त गर्नुहोस्। तपाईँको आफ्नो शान्ति, आनन्द उनीहरूको जीवनमा दिनुहोस्। यो वचनाध्यायलाई तपाईँको हातमा राख्छु। यसबाट हामी हरेकलाई आशिषित तुल्याउनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 120 122 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले भजन 120 अध्याय हेर्दै अगाडि बढ्नेछौ। यो 120 अध्यायले हामीलाई भजनहरूको पुस्तकमा नयाँ सिरिज यानि मालामा ल्याउँदछ, जुन 120 अध्यायदेखि 134 अध्यायसम्म हो। र हरेकलाई हाम्रा बाइबलमा स्वर्गीय रोहिणीहरूको स्तुति गानको उपाधि यानी शीर्षक दिएको छ। एकजना अति नै महान हिब्रू भाषाको विद्वानले यसलाई यसरी अनुवाद गरे, यात्री दलहरूका गीतहरू, तीर्थ यात्री दलहरूका गीतहरू, घर वा मुलुक वापसको यात्राको गीत, यी 15 भजनहरू यात्राका बेला गाइने गीतहरू थिए र म सोच्दछु कि तिनीहरूलाई दुई विभिन्न तरिकाहरूमा प्रयोग गरिन्थे। जब बन्धुवाहरू यानि कैदीहरू बाबेलबाट आफ्नो मुलुक यरुसलमतिर फर्किँदा बाटामा यी भजनहरू गाए, तर यी भजनहरूको सबभन्दा आम प्रयोग परमेश्वरको आज्ञा अनुसार हरेक सालमा 3 पल्ट तिनीहरू यरुसलेममा आराधना गर्न जाँदाखेरि त्यस बेला गाइन्दथे। बाटोमा यात्रामा हुँदा परमेश्वरले आज्ञा गर्नुभएको थियो कि हरेक पुरूष यहुदीहरू 3 पल्ट त्यहाँ आराधना गर्न जान आवश्यक छ, र जब तिनीहरू त्यहाँ जान्थे तिनीहरूले आफूसित परिवार पनि लिएर जान्थे। जब तिनीहरू सम्पूर्ण सभ्य विश्वबाट यरुसलेममा आउँदाखेरि, किनभने त्यस बेला चारैतिर तिनीहरू यानि यहुदीहरू छरपट छरिसकिएका थिए अनि तिनीहरूले यी भजनहरू गाउँथे। एक दिन यी भजनहरू मध्ये एउटा गीत गाइन्थ्यो, अर्को दिन अर्को भजन गर्दै निरन्तर यरुसलेम नौजेलसम्म गाइरहन्थे एकपछि अर्को भजन, र आखिरमा जब तिनीहरू यरुसलेममा आइपुग्थे र तिनीहरू परमेश्वरको पवित्र स्थानमा उभिएर आखिरी भजन 134 अध्याय गाउँथे, उहाँको स्तुति प्रशंसा गाउँदै। यही कारण यिनीहरूलाई यात्री तीर्थ यात्री दलहरूका गीतहरू भनिएको हो। तपाईँलाई यादै होला डाक्टर लुकाद्वारा रेकर्ड गरिएको त्यो घटनाको, जब प्रभु येशु ख्रिष्ट 12 वर्षको हुनुहुन्थ्यो, आफ्ना आमा बुबासँग यरुसलेममा एक चाड पर्व मनाउन जानुभयो। यरुसलेमबाट एक दिनको यात्रा थियो र सबै यात्री दलहरू एकट्ठा भएर सँगसँगै मिलेर यरुसलेम जान्थे। त्यो संगतिको मित्रताको नवीनीकरण गर्ने, पुरानो समयका कुरा गर्ने र हालचालको एक आपसमा सोध्ने समय थियो। त्यसपछि तिनीहरू यरुसलेममा यी भजनहरू गाउँदै गाउँदै एकसाथमा मिलेर जान्थे। मित्र, ती यात्री दलहरू, तीर्थ यात्री दलहरू एक ठाउँमा भेट्ने स्थान आज पनि राम्ररी प्रचलित छ त्यहाँ, र त्यहाँबाट यरुसलेम एक दिनको यात्रा थियो। जब चाड पर्व सकियो, प्रभु येशूका आमा बुबाले उहाँलाई हराएको भेटाए, दलमा भएको भेटाएनन्, र तिनीहरू उहाँलाई खोज्दै खोज्दै फेरि यरुसलेममा फर्केर आउनु परेको थियो। यसको विवरण हामी लुका 2:41-50 पाउँदछौ। अहिले तपाईँ यो कुरामा छक्कै परिरहनु भएको होला कि साँच्चै नै यसरी नै यी भजनहरूको प्रयोग गरिन्थे भन्ने कुरामा। हा मित्र, भजन 122:3-4 हामीलाई यसको जानकारी दिन्छ। यहाँ यस प्रकार लेखिएको छ, ए यरुसलेम, त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार, जहाँ परमप्रभुको कुलहरू उक्लन्छन्। हा मित्र, ती भजनहरू निस्तार चाडमा, पेन्टिकोस्टको चाडमा र झुप्रेबासको चाडमा 3 पल्ट सालमा गाइन्थे, जब तिनीहरू विभिन्न जग्गाबाट परमेश्वरलाई धन्यवाद दिन, उहाँलाई आराधना गर्न र बलिदान चढाउन यरुसलेममा जान्थे। अहिले हामी यो यात्रालाई भजन 120 आरम्भ गर्छौं, र यो भजनमा हामी यात्री तीर्थ यात्री मुसाफिरमा हेरिरहेका छौ र ऊ कहाँ बस त्यसको देख्छौ। भजन संग्रह 120:1-7 भनिएको छ, मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरे र उहाँले मलाई जवाब दिनुभयो, हे परमप्रभु, झूट बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। ए छल जिब्रो, तँलाई के दिने हो र तँलाई अरू वर्ता के गरिने हो? युद्धका तीखा बाण, पोथ्राका रूखका आगोका घुम्रो समेत मसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले मेरो वासस्थान बनाएको छु। म त शान्तितर्फ छु, तर जब म बोल्छु तिनीहरू लड़ाईतर्फ हुन्छन्। मित्र, हामीले पढेको यो भजन एक सबभन्दा अचम्मको भजन हो र यो वर्तमान घड़ीसँग प्रासंगिक छ, विशेष गरी इसरायल राष्ट्रको लागि। यो भजनमा त्यो यात्री मुसाफिर परदेशी कहाँ रहेको छ सो कुराको भन्दछ। पाँच पदमा हेर्नुहोस्, यहाँ भनिएको छ, मोसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। मोसेक को थियो? ओ, याप्तेको एक छोरा थिए। उत्पत्ति दश अध्याय दुई पदले हामीलाई याप्तेको छोराहरूको बारेमा बताउँछ। याप्तेका छोराहरूबाट अन्य जाति राष्ट्रहरू जातिहरू आयो र आज इसरायल पूरा विश्वभरि अन्य जातिहरूको बीचमा छरपट्ट छरिएर बसेको छ। तिनीहरू मोसेकमा बस्दछन्। केदार इस्माइलको छोरा थियो। के यसले तपाईंलाई केही कुरा भन्छ? यस पदमा उल्लेखित परदेशी तीर्थयात्री मुसाफिर अरबहरूको बीचमा रहिरहेको थियो। यो आजको घड़ीसँग पनि एकदमै प्रासंगिक छ, होइन र? यो कुराको ध्यान दिनुहोस् कि पद दुईमा उनी चित्कार छोड्छन्, भन्छन्, हे परमप्रभु, झूठ बोल्ने मुख र थल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। यो यस्तो सुनै पर्दैन कि ऊ असल छिमेकीहरूको बीचमा बसिरहेका थिए। त्यो मानिस जो मोसेकमा परदेशी भइरहे उसलाई छक्काइएको छ, निन्दा गरिएको छ अनि विश्वासघात गरिएको छ। म विश्वास गर्दछु कि यहुदीहरू जस्तो धेरै छक्काइमा निन्दा गरिएको र सतावट गरिएको कुनै जाति कुनै मानिस छैन। आज हामी अल्पसंख्याको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर चाखलाग्दो कुरा यो छ कि यहुदीहरूले सम्पूर्ण राष्ट्रहरू र मानिसहरूको बीचमा आफ्नो बाटो मार्ग बनाउन सक्षम भए, तर उसलाई पूरा समय आलोचना गरिन्दछ। यहुदी विरोधी अभियान शताब्दी शताब्दीदेखि उदाएको छ, तापनि यी तमाम संकष्टको बीचमा यहुदीहरू जीवित रहन योग्य भइरहेका छन्। यहुदीहरू अन्य जातिहरूको बीचमा र संसारमा मानिसहरूको बीचमा अल्पसंख्या समूह हुन् र तिनीहरू निन्दा, कपट, झगडाहरू, समस्याहरू र बोझहरूको स्थानमा रहेका छन्। अनि यो तपाईं र मेरो निम्ति पनि भन्न सकिन्छ। अहिले आफ्नो सारा समस्याहरू कष्टहरूको पोको पारेर यरुसलेममा जाने समय हो, तर यात्री परदेशी मुसाफिर तापनि यी तमाम संकष्टको बीचमा यहुदीहरू जीवित रहन योग्य भइरहेका छन्। यहुदीहरू अन्य जातिहरूको बीचमा र संसारमा मानिसहरूको बीचमा अल्पसंख्या

आजकल त्यो निश्चय नै शान्तिको सहर होइन, बरु त्यहाँ रहन अति नै खतरा स्थान हो। तर यात्री मुसाफिरको दिनमा त्यो बिल्कुलै बेग्लै थियो, त्यो शान्तिको सहर थियो, अनि त्यो भविष्यमा बेग्लै हुनेछ, शान्तिको स्थान हुनेछ, किनकि शान्तिको राजकुमार त्यहाँबाट पूरा विश्वको शासन गर्नु हुनेछ। त्यसपछि 121 अध्यायतिर पनि लागौ, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यात्री यात्रामा हुँदा यहुदाको पहाड़हरू दृश्यहरूमा आएको देख्छन्। अमित्र, यो अर्को भजन हो। यात्री मुसाफिर यरूशलेमतिर आराधना गर्न यात्रा गरी आउँदा गाउँदछन्। हामीले उसको घरको परिस्थितिको झलक देख्यौं, जुन उसले त्यहाँ नै छोडेर आफ्ना यात्राको शुरू गरे। अहिले यो भजनमा उसले यरूशलेमको पहाड़हरू टाढा दूरीमा देख्न सक्छन्। भजन संग्रह 121 एक पदमा भनिएको छ, पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु, मलाई गुहार कहाँबाट आउँछ। अमित्र, मलाई लाग्छ यो पदको बदल्दा असल होला, किनभने यो निश्चय नै कथन नभएर प्रश्न भएको छ। यो मानिस पर्वतहरूमा सहायताको निम्ति हेरिरहेको छैन, के म पर्वतहरूतिर आफ्ना आँखाहरू उठाउ, कहाँबाट मेरो गुहार आउँछ। उसको प्रश्नको उत्तर अर्को पदमा छ, 121 को दुई पदमा भनिएको छ, 121 को दुई पदमा मलाई गुहार परमप्रभुबाट नै आउँछ, जसले स्वर्गीय र पृथ्वी सृजनु भयो। उसको गुहार सहायता परमेश्वरबाट आउँछ, पर्वतहरूबाट होइन। जब तीर्थयात्री यरूशलेमको झन निकट निकटमा आइपुग्छन्, यसले कुनै भिन्नता पार्दैन कि चाहे ऊ पूर्व पश्चिम उत्तर दक्षिणबाट नै किन नहुन्, उनी पहाड़हरू पर्वतहरूमा भएर जानुपर्छ। अमित्र, जब यात्री त्यस स्थानमा आइपुग्छ जहाँ यहुदाका पर्वतहरू देख्छन्, उसले पर्वतहरूमा डाँडाहरूमा अन्य जातिहरूको आराधना पूजाको स्थान देख्छन्। त्यहाँ नै तिनीहरूले आफ्ना वेदीहरू खड़ा गरेका थिए। उनी भन्छन्, के म पर्वतहरूतिर आफ्ना आँखा उठाउँ जहाँबाट मेरो गुहार मदत आउँछ। त्यो मदत गुहार ती पर्वतहरूको टुप्पोबाट डाँडाहरूबाट आउँदैन। यर्मियाले यो विषयको टिप्पणी गरे जब उसले यर्मिया 3:23 पदमा भने, डाँडाहरू त साँच्ची नै धोका मात्र हुन्, पहाड़हरूमा हुने कामयुक्त पूजाहरूको हल्ला, तर परमप्रभु हाम्रा परमेश्वर साँच्चै इसरायलका उद्धारक हुनुहुन्छ। मित्र, यो तीर्थयात्रीको गीत हो जब ऊ यरूशलेमको निकट निकटमा आइपुग्छन्। 3-4 पदमा भन्छन्, उहाँले मेरो खुट्टा चेप्लन दिनुहुन्न, तेरो रक्षा गर्ने कहिले उग्नुहुने छैन, हेर इसरायललाई रक्षा गर्ने चाहिँ उग्नुहुने छैन र सुत्नुहुने छैन। हा मित्र, उही परमेश्वर आज हाम्रो परमेश्वर पनि हुनुहुन्छ। यसपछि पद 6-8 भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन, राति जुनले हानि गर्ने छैन, परमप्रभुले तलाई सब खराबीबाट जोगाउनु हुनेछ, उहाँले तेरो प्राणलाई जोगाउनु हुनेछ, त बाहिर जाँदा र भित्र आउँदा अब प्राण त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। भजनकार शक्ति सामर्थ्यको लागि पर्वतहरूतिर हेरिरहेका छैनन्, उनी सहायताको निम्ति प्रभुका हेरिरहेका छन्। यहोवा उसको रक्षा गर्नेवाला हुनुहुन्छ। तपाईँले याद गर्नुभयो होला, पद 7-8 हामीलाई भनिएको छ कि परमप्रभुले तलाई रक्षा गर्नेछ। यस कथनसँग गर्नुपर्ने सरोकार परमेश्वरका अचम्मको रक्षा गर्न सक्ने शक्तिसँग छ, उहाँले तपाईँलाई रक्षा गर्नुहुन्छ। पत्रुसले यसलाई यसरी भने, पहिलो पत्रुस 1:5 पदमा, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएको छ, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। मित्र, फलहरू वा फलफूलहरूलाई सुरक्षा गर्ने दुई तरिकाहरू छन्, यानि चिनीमा वा भिनेगरमा। धेरै ख्रिस्टियनहरू यी दुवै तरिकामा सुरक्षित राखिएको छ। चिनीमा सुरक्षा गरी राखिएकाहरू चाहिँ असल मिठा मधुर मानिसहरू हुन्, अनि अरू चाहिँ भिनेगरमा सुरक्षित राखिएका छन्, अनि त्यसले आफै स्वयंको सम्बन्धमा बताउँछन्।

0: यात्री यरूशलेमतिर लागिरहेको छ। उनी पहाड पर्वतहरू हुँदै यात्रा गरे र बाटोमा तम्बुहरू पाल छाउनीहरू बासको लागि खड़ा गर्दै त्यसबेला जग्गा जग्गामा होटलहरू थिएन र त्यहाँ बास बस्थे र यात्रीहरूले आफूसँगै पाल तम्बुहरू लिएर जानु पर्दथ्यो र तिनीहरू यहोवातिर आफूलाई सुरक्षा राख्न हेर्दथे। यो कस्तो महिमित भरोसा विश्वास! भजनकार भन्छन्, मेरो गुहार मेरो सहायता परम प्रभु परमेश्वरबाट आउँछ, उहाँले नै मेरो खुट्टालाई लर्बराएर चिप्लन दिनुहुने छैन। हितोपदेश 3:26 पदले भन्छ, किनभने परमप्रभु तेरा छेवैमा हुनुहुनेछ, उहाँले तेरो खुट्टालाई पासोदेखि जोगाउनुहुनेछ। भजन संग्रह 37:24 पदले भन्छ, तिमी लडिहाल्यौ भने पनि लोटिएर रहँदैनौ, किनकि परमप्रभुले तिनको हात समातेर तिनलाई थाम्नुहुन्छ। पहिलो समुएल 2:9 पदमा हन्नाले भनिन्, उहाँले आफ्ना पवित्र जनहरूका पाइलालाई रक्षा गर्नुहुन्छ। बाइबलमा एक अन्तिम आशिष वचन सानो पत्र यहुदामा उल्लेख छ, पद 24:25 भनिएको छ, अब उहाँलाई जसले तिमीहरूलाई लोट्नबाट रक्षा गर्न र उहाँको महिमाको सामने तिमीहरूलाई अति आनन्द साथ निष्कलंक खड़ा गराउन सक्नुहुन्छ, अर्थात हाम्रा अद्वितीय परमेश्वर मुक्तिदातालाई हाम्रा प्रभु येशु ख्रिष्टद्वारा महिमा वैभव पराक्रम र शान्ति सनातनदेखि अहिले र सदा सर्वदासम्म होस्। आमेन। उहाँले हामीलाई सुरक्षित राख्न सक्नुहुन्छ र उहाँ इसरायलको र उहाँका आफ्ना जनहरूको रक्षा गर्नेवाला हुनुहुन्छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँले दुवै दिन रातमा सुरक्षित राख्नुहुन्छ। उहाँ न उङ्नुहुन्छ न सुत्नु नै हुन्छ। जब तिनीहरू यात्राको समयमा हुँदा बाटोमा रात पर्दा आफ्नो पाल टाँगेर बिरानो मुलुकमा सुतिरहेका हुन्थे, तर परमेश्वर सुत्नु हुनुहुन्नथ्यो। उहाँले अझै तिनीहरूमाथि लगातार आफ्नो नजर ध्यान लगाइरहनु भएको थियो। पछमा भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन औ राति जुनले हानि गर्ने छैन। तिनीहरू खास निश्चित सिजनमा समयमा यात्रा गर्थे, जब सूर्यको ताप अति नै गरम हुन्थ्यो। सूर्यको ताप बढ़ी हुँदथ्यो, त्यो स्थानमा सूर्यको अति नै बढ़ी तीव्र ताप हुन्छ, अति नै गर्मी। तर परमेश्वर भन्नुहुन्छ कि त्यस पोल्ने घामको तापमा उहाँले तिनीहरूलाई सुरक्षित गर्नुहुनेछ। तर यसको मतलब चाहिँ के हो? राति जुनले हानि गर्ने छैन। मैले पनि यसको ठिक तरिकामा बुझ्न सक्दिन कि यसको मतलब के हो, तर म जान्दछु अंग्रेजी मून शब्द यानि जूनको चन्द्रमाको निम्ति लुनाटिक शब्द ल्याटिनबाट आउँछ, यानि जून यानि अंग्रेजीमा मून शब्द ल्याटिनमा लुना हुन्छ। र धेरै मानिसको यो विश्वास छ कि चन्द्रमाको जूनको किरणहरूले मानिसहरूको मनहरूको दिमागहरूको प्रभाव गर्दछ। मलाई त्यति धेरै यसको बारेमा थाहा छैन, तर परमेश्वरले तपाईँलाई रक्षा गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई दिउँसो घामबाट राति जुनबाट रक्षा गर्नुहुनेछ। अनि 8 पदमा भनिएको छ, त बाहिर जाँदा र भित्र आउँदा अब प्रान्त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। त्यसपछि हामी 122 अध्यायतिर पनि लाग्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यरूशलेमको दृश्य भित्र यात्री आउँछ। मित्र, भजन 120 हामीले देख्यौ यहुदीहरू निराशामा खिन्नतामा ऊ त्यस्तो छिमेकीहरूको बीचमा रहेका थियो जो उप्रति प्रतिकूल थियो। उसको आलोचना गरियो र निन्दा गरियो, झूठ बोलियो, विश्वासघात गरियो। उसले त्यो स्थान छोड्छ र आफ्नो परिवारलाई लिएर यहुदीहरूको चाडहरूमध्ये एक चाड मनाउन यरूशलेममा उक्ली आउँछ। अनि भजन 121 अध्यायमा यात्री केही टाढा दूरीबाट यहुदाको पहाड़हरूको दृश्य देख्छन्। उनी निरन्तर आफ्नो यात्रालाई जारी राख्छन् र यरूशलेमको सुन्दर अद्भुत शहरमा पुग्छन्। त्यहाँ नै कुलहरू परमप्रभुको चाडहरूको उत्सव मनाउन आउँछन्। भजन संग्रह 122:1-4 पदमा भनिएको छ, जब तिनीहरूले मलाई भने, परम प्रभुको भवनमा जाऊ, तब म रमाए। ए यरुसलेम, हाम्रा खुट्टा तेरा मूल ढोकामा टेकिरहेको छन्। ए यरुसलेम, त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार जहाँ परमप्रभुका कुलहरू उक्लन्छन्। यात्रीहरू आफ्नो लामो यात्रापछि अन्तिममा आफ्नो प्रिय यरुसलेमको ढोकाहरूमा उभिन्छन्। तिनीहरूले आफ्नो आँखाहरू मन्दिरतिर उठाउँछन् र हर्षित चित्कार हरेक ओठहरूबाट निस्कन्छ। परमप्रभुको भवनमा जाउँ, यो सुन्दर भजन हो र साथै अगमबाडी हो। यो ख्रिस्टको हजार वर्षीय राज्य सम्बन्धको भजन हो, जुनले त्यो समयको हेरिरहेको छ जब सम्पूर्ण कुलहरू यरुसलेममा जानेछन् र आराधनाको निम्ति आफैलाई जम्मा गर्नेछन्, भेला गर्नेछन्। तिनीहरू धेरै लामो समयदेखि आफ्नो शहरबाट बाहिर छन्। वास्तवमा आज तिनीहरूसँग यसको सम्पूर्ण अधिकार छैन। तिनीहरूले पूर्व मन्दिर भएको स्थानमा, यानि अगाडिको पूर्व मन्दिर भएको स्थानमा आफ्नो मन्दिर बनाउन सक्दैनन्, किनभने उमरको मस्जिद त्यहाँ उभिएको छ। सम्पूर्ण पवित्र स्थानहरू अन्य जातिहरूद्वारा घेरिएको छ, ढाकिएको छ। होसे 3:4-5 पदमा हामी पढ्छौं, किनभने इसरायलीहरू धेरै दिनसम्म राजा वा शासक बिना, बलिदान वा पुज्ने ढुङ्गा बिना, औ एपोद वा तेराफिम बिना रहेका छन्। त्यसपछि इसरायलीहरू फर्कनेछन्, परमप्रभु आफ्नो परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् र पछिल्ला दिनहरूमा तिनीहरू भयभीत भएर परमप्रभु र उहाँका उद्धारतिर आउनेछन्। मित्र, त्यहाँ सहर्ष वर्ष मिलेनियम यरुसलेम हुनेछ, यसको परिपूर्णता भविष्यमा हुनेछ। ओ, यो भजनले कस्तो महिमित दृश्य दिन्छ।
1: दाई, आजको दिनले हामीलाई सिकाएको छ कि संसारमा शान्ति खोज्दाखेरि चाहिँ भेटिँदैन, तर परमेश्वरमा भरोसा राख्दा साँचो शान्ति पाइन्छ। हाम्रो जीवनमा कुनै पनि खतरा भए पनि परमेश्वर सधैँ जागा हुनुहुन्छ र उहाँ हामीलाई रक्षा गर्नुहुन्छ।
2: बिल्कुलै भाइ, यो अध्ययनको यात्राले हामीलाई झुटो र शान्तिविहीन वातावरणमा पनि परमेश्वरलाई पुकार्न सिकाउँछ। जब मानिसको बीचमा शान्ति छैन, परमेश्वरको शान्ति भने सधैँ उपलब्ध हुन्छ भन्ने सत्य, र उहाँ हाम्रो निरन्तर रक्षक हुनुहुन्छ। उहाँ न त थकित हुनुहुन्छ, न त हाम्रो जीवनबाट टाढा हुनुहुन्छ। उहाँको नजर सधैँ आफ्ना जनहरूमाथि रहिरहन्छ भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गरेका छौं।
1: हजुर, साँच्चै नै दाई, परमेश्वर प्रतिको प्रेम र उहाँका जनहरूसँगको एकता भनी विश्वासको महत्वपूर्ण हिस्सा चाहिँ रहेछ, र कठिन परिस्थितिमा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्दित हुन चाहिँ हामीलाई आजको अध्ययनले सिकाएको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको उपासना व्यक्तिगत मात्र होइन, सामूहिक पनि हो। जहाँ परमेश्वरका जनहरू एकतामा बस्छन्, त्यहाँ शान्ति र आशिष प्रकट हुन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी जीवनका यात्रामा परमेश्वरमाथि पूर्ण रूपमा भरोसा गरिरहेका छौं? के हामी उहाँलाई आफ्नो सुरक्षा र सहारा मानिरहेका छौं? के हामी उहाँको घर र उहाँका जनहरूसँग एकतामा आनन्दित छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, हामी तपाईँहरूलाई सोध्न चाहन्छौ, यदि तपाईँ आज डर, असुरक्षा वा अन्यलमा हुनुहुन्छ भने सम्झनुहोस्, तपाईँको सहायता सृष्टिकर्ता परमेश्वरबाट आउँछ। उहाँ कहिले टाढा हुनुहुन्न। त्यसैले आउनुहोस्, हामी उहाँमाथि भरोसा गरौं, उहाँको सुरक्षा स्वीकार गरौं र उहाँको घरमा आनन्दित जीवन बिताऊ।
2: हजुर, र आदरणीय श्रोताहरू, यदि तपाईँहरूसँग केही प्रार्थनाका विषयहरू र गवाईहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वरले हामीहरूलाई जीवनको यात्रामा उहाँमाथि पूर्ण भरोसा गर्न, उहाँको सुरक्षा अनुभव गर्न र उहाँको उपस्थितिमा सधैँ आनन्दित रहन सहायता गर्नुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
5: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ध्वनिला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
6: रेडियो बिहानी 97.6 MHz।
7: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

नमस्कार तपाईं प्रसारण एफएम बैंकको 97.6 MHz मात हार्डिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ

निरन्तर वर्षासँगै थालीमा पहिरोको जोखिम बढ्यो। पृथ्वी राजमार्गमा सवारी पूर्ण रूपमा हो। प्रतिकूल मौसमका कारण काँग्रेस थालीको क्षेत्रीय अधिवेशन असोज 10 गतेबाट 12 गतेका लागि सारियो। यात्राको मुख्य दिन आज काठमाडौँमा धूमधामका साथ मनाइँदै राष्ट्रपति कोविन्दले सहित विशिष्ट व्यक्ति बसन्तपुरमा र आईसी नागोया एसियाली खेलकुदमा नेपालको विजय शुरूआत। अफगानिस्तानलाई 5 विकेटले

0: निरन्तर वर्षासँगै ढुङ्गा सहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थानमा सड़क अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहानैदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी आगमन पूर्ण रूपमा रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मध्याह 12 बजेसम्म बिनिघार उडान गाउँपालिकाका कृष्ण भीड, तिगाङ खानी र जेमिरे घाटमा दुवैतर्फ सड़क अवरूद्ध भएको छ। कृष्ण भीड अवरूद्ध हटाउने क्रममा पुनः ढुङ्गा खस्न थालेपछि काम रोकिएको प्रहरीले जनाएको छ। यस्तै गजुरी गाउँपालिका दुईको परेवा भीड र बिनिघार उडान गाउँपालिका दशको जवाङ खोलामा एकतर्फी सड़क अवरूद्ध भएको छ। ती स्थानमा पनि सड़क खुलाउने काम भइरहेको छ। धादिङमा निरन्तर वर्षा भइरहेको तथा भारी वर्षाको सम्भावना रहेकाले सड़क र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले जनाएको छ। हाल प्रशासनको आदेश अनुसार पृथ्वी राजमार्गमा सवारी आगमन पूर्ण रूपमा रोकिएकाले यात्रुले वैकल्पिक व्यवस्था अप्नाउनु पर्ने भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत धादिङमा असोज 10 गतेका लागि तय गरिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन दुई दिनपछि सारिएको छ। नेपाली कांग्रेस धादिङ निर्वाचन समितिले प्रतिकूल मौसमका कारण निर्धारित अधिवेशन असोज 12 गते निर्णय गरेको जनाएको छ। निर्वाचन अधिकृत विश्वास आचार्यद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही दिन थप वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले तोकिएको मिति अधिवेशन सम्पन्न गर्न कठिन हुने देखिएपछि मिति सारिएको उल्लेख गरिएको छ। परिवर्तन कार्यतालिका अनुसार हुने अधिवेशनमा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन निर्वाचन समितिले आग्रह गरेको छ। कार्यालय धादिङको यसअघि जिल्लाका 104 वडामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। यसपछि 13 गाउँपालिका र नगरपालिकामा अधिवेशन शुरू भएको थियो। केही स्थानीय तहमा सहमतिमै कार्य समिति चयन गरिएको छ भने सहमति जुट्न बाँकी रहेका स्थानमा निर्वाचन प्रक्रिया तथा सहमतिका प्रयास जारी रहने जनाएको छ। यसैबीच नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पनि भारी वर्षा तथा प्रतिकूल मौसम आएका क्षेत्रमा असोज 10 गतेका लागि निर्धारित प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्बन्धित जिल्ला तथा क्षेत्रको समन्वयमा असोज 13 गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। धादिङमा भने जिल्ला निर्वाचन समितिले क्षेत्रीय अधिवेशनका लागि असोज 12 गते नयाँ मिति तोकिएको हो। नेपाली कांग्रेस सितले गाउँपालिकाले सभापतिमा भीम भट्ट सर्वसम्मत चयन हुनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सिद्धलेख गाउँपालिका 6 स्थित परिवार टारमा सम्पन्न गाउँपालिका अधिवेशनले भट्टराईलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट नयाँ कार्य समितिको उपसभापतिमा सानो गिरी र महिला उपसभापतिमा कमला पण्डित चयन हुनुभएको छ। त्यस्तै सचिवमा शम्भु गुरूङ, सागर तथा उपसचिवमा हर्क बहादुर थापा मगर चयन हुनुभएको छ। कार्य समिति सदस्यहरूमा तुलस बहादुर भट्ट, अनिश कटेल अर्याल, लक्ष्मण अर्याल, विमला अर्याल, रेग्मी ढकबहादुर थापा मगर, विमला बिक अम्बिका भट्ट, तिमल सिन्हा, तिलक घले, सुन्तली बिक, मीनबहादुर घले, हरिशरण थपलिया, राजु श्रेष्ठ र भवानी गिरी चयन हुनुभएको छ। अधिवेशनले गाउँपालिकाले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो। काठमाण्डुको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्र जात्राको मुख्य दिन आज विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सहित धूमधामका साथ मनाइँदैछ। इन्द्र जात्राको अवसरमा काठमाण्डुको बसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेल सहित विशिष्ट व्यक्तिहरू र सहभागी हुनुभएको छ। जात्रा अवलोकनका लागि उपराष्ट्रपति, सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाण्डु महानगरपालिका प्रमुख लगायतका विशिष्ट व्यक्ति बसन्तपुर पुग्नु भएको हो। धार्मिक परम्परा अनुसार राष्ट्रपति पौडेलले बसन्तपुर दरबार स्थित गद्दी बैठकबाट जीवित देवी कुमारी गणेश र भैरवको दर्शन गर्नुभएको छ। उहाँले कुमारी गणेश र भैरवको रथ यात्रा समेत अवलोकन गर्नुभएको छ। काठमाडौँ उपत्यकाको महत्वपूर्ण सांस्कृतिक पर्वको रूपमा मनाइने इन्द्र जात्रामा कुमारी गणेश र भैरवको रथ यात्राका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। यसैबीच बसन्तपुरमा क्षेत्रमा अहिले रथ यात्रा जारी रहेको छ। यात्रालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारण बसन्तपुर क्षेत्रमा पुगेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री वीरेन्द्र शाहले उठाउनु भएको जलवायु संकट र भुटेको सी त्रिशुली विपदको विषयलाई संघीय संसदले राष्ट्रिय कार्ययोजनासँग जोडेर अघि बढ़ाउने तयारी गरेको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय छलफल सेप्टेम्बर 22 देखि 28 सम्म भइरहेको छ। प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै भुटेको सी त्रिशुली विपदलाई स्थानीय त्रासित मात्र नभई विश्वको लागि चेतावनीको रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले जलवायु न्याय, जलवायु वित्त, हिमालय संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता ओइल्याउनु भएको छ। यसै सन्दर्भमा प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेको सी त्रिशुली विपद बारे अध्ययन गर्ने 15 सदस्यीय संसदीय विशेष समिति गठन गरिसकेको छ। समितिले 3 महिनाभित्र अध्ययन गरी पुनस्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण तथा आवश्यक कानूनी तथा संस्थागत सुविधाबारे सुझाव दिने कार्यादेश दिएको छ। संघीय संसद सचिवालयका सचिव तथा समितिका सदस्य सचिव डाक्टर रोजनाथ पाण्डेका अनुसार प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई भाषणमा मात्र सीमित नराखी कार्यान्वयनयुक्त राष्ट्रिय योजनाका रूपान्तरण गर्ने गरी संसदले गृह कार्य अघि बढ़ाएको छ। समितिले भुटेको सी त्रिशुली क्षेत्रमा भएको स्थिति, विपद जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणाली, पुननिर्माण, जलवायु वित्तीय तथा जलवायु कूटनीतिक सहित विभिन्न क्षेत्रमा अध्ययन गर्नेछ। संसदको आधिकारिक कार्यसूचमा पनि जलवायु वित्तीय, विपद जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले उठाउनु पर्ने विषय समेटिएका छन्। नेकपा एमाले भित्र पछिल्लो समय चर्किएको नेतृत्व हस्तान्तरणको बहस सत्ताका लागि टारेको छ। असोज 5 देखि 8 गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेसँगै नेतृत्व परिवर्तनको बहस सत्ताका लागि किनारा लागेको हो। पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठन बारे विभिन्न तहमा बहस भइरहेको बेला बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राखेपछि ओलीले त्यसबारे छलफल दिनुभएको थियो। त्यसपछि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको एमाले जनाएको छ। यससँगै एमाले भित्र नेतृत्व परिवर्तनको विषयलाई तत्काल निर्णयको एजेण्डा बनाउने सम्भावना टारेको देखिएको छ। बैठकले अध्यक्ष ओलीले प्रतिवेदन पारित गर्नुका साथै पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनय र निर्णय समेत गरेको छ। बैठकमा उपाध्यक्ष विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल सहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीको राजनीतिक व्यवस्था, संगठन र आगामी कार्यदिशा लगायतका विषयमा धारणा राख्नु भएको थियो। बैठकपछि एमाले महासचिव शंकर पोखरेल सार्वजनिक गर्नुभएको निर्णयमा पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी राजनीतिक र संगठित कार्यभार अघि बढ़ाउने विषय समेटिएको छ। बैठकले स्थानीय कमिटिलाई पूर्णता दिने, पोल्ट्री ब्यूरो गठन गर्ने तथा विभिन्न पार्टी संरचना गठनका लागि आवश्यक निर्णय गर्ने सचिवालयलाई अधिकार समेत दिएको छ।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
3: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
4: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। सल्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा शुक्रबार साँझसम्म जलस्तर सामान्य रहेको छ। शुक्रबार मध्याह 12 बजेको मापन अनुसार बागमती नदीको जलस्तर 3.90 मिटर मापन गरिएको छ। यसअघि गत असार 29 गते पनि नदीको जलस्तर 3.90 मिटर नै मापन गर्नुभएको थियो। जल तथा मौसम विज्ञान विभागले पथेरा दुभान जल मापन केन्द्रमा गेट रिजर्भ राजु पाटा मगरमा अनुसार बागमती नदीमा सामान्य बाढ़ी भएको छ। दिउँसो नदीको बहाव केही बढ़े पनि हालसम्म खतरा नरहेको उहाँले बताउनुभयो। भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै बागमती नदी स्थित बागमती ड्याममा सबै 36 वटा ढोका खोलिएको छ। बागमती सिंचाई आयोजनाका कर्मचारी विरूद्ध पासवानका अनुसार ड्यामका सबै ढोका खोलिए पनि सल्लाही र रौतहट तर्फ जाने नहरका ढोका भने बन्द गरिएको छ। काठमाडौँ लगायतका पहाड़ी जिल्लामा निरन्तर वर्षा भइरहेको कारण बागमती नदीको बहाव बढ़े पनि अवस्था सामान्य रहेको पासवानले बताउनुभयो। सल्लाहीमा बागमती सँगै लखनदेही बाके फूलजोड र कालिनजोड लगायतका खोलामा पनि सामान्य बाढ़ी आएको छ। बाढ़ीका कारण सूर्य क्षेत्रका खोलामा हुने पैदल आवाजावत र सवारी साधन सञ्चालन भने पूर्ण रूपमा प्रभावित भएका छन्। सल्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदीका अनुसार शुक्रबार दिउँसोसम्म जिल्लाभरको अवस्था सामान्य रहेको छ। दुई दिनदेखि लगातार वर्षा भइरहे पनि शुक्रबार दिउँसोदेखि सल्लाहीमा वर्षाको मात्रा केही घटेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति शी जिनफिङलाई अमेरिकी राष्ट्रिय प्रतीक मानिने वाल्ट इगल अर्थात सेतो टाउको भएको सिलको मूर्ति उपहार दिनुभएको छ। व्हाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले राष्ट्रपति शीलाई उक्त मूर्ति हस्तान्तरण गर्नुभएको। ट्रम्पको मूर्ति एक अमेरिकी कलाकार तयार गरेको र त्यसको डिजाइनमा आफू पनि प्रथम महिला मेलानियाको पनि प्रत्यक्ष सहकार्य भएको बताउनुभयो। उपहार प्रदान गर्दै ट्रम्पले बाल्ट इगललाई अमेरिकाको राष्ट्रिय प्रतीक तथा अमेरिकाको स्वतन्त्र र उन्मुक्त भावनाको प्रतिनिधित्व गर्ने प्रतीकमा रूपमा व्याख्या गर्नुभएको थियो। उहाँले उक्त मूर्तिको चिनमा राजधानी बेन्जिङमा राम्रो स्थान पाउने आशा व्यक्त गर्नुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पको चिनिया राष्ट्रपति शीको सामान आयोजना गर्नुभएको राष्ट्रिय रात्रिभोज दुई विदेश देश बीचको उच्च स्तरीय भेटवार्ताको महत्वपूर्ण औपचारिक कार्यक्रमको रूपमा हेरिएको थियो। रात्रिभोजका दुवै नेताले अमेरिका चीन सम्बन्ध र आपसी सहकार्यका विषयमा धारणा राख्नु भएको थियो। कूटनीतिकमा उपहार आदान प्रदान औपचारिक सम्बन्ध र सद्भावमा व्यक्त गर्ने माध्यममा रूपमा लिइएको छ। राष्ट्रिय प्रतीकसँग जोड़िएको यस्ता उपहारले सम्बन्धित देशको शास्त्रीय तथा राजनीतिक सन्देश समेत प्रतिनिधित्व गर्ने गरेका छन्।

आईसी नागोया एसियाली खेलकूद 2026 अन्तर्गत पुरूष क्रिकेटमा नेपालको विजय शुरूआत गरेको छ। नेपालले शुक्रबार अफगानिस्तानलाई 5 विकेटले परास्त गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। नासिनेसित कुरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफमा नेपालले 17 ओभर 2 बलमा 5 विकेट गुमाएर 103 रन बनाउँदै लक्ष्य पूरा गरेको छ। नेपालको जितमा बोलिङ तर्फ ललित राजवंशीले 4 ओभरमा 13 रन खर्चेर 3 विकेट लिनुभयो। यस्तै कुशल भुर्तेलले 4 ओभरमा 21 रन खर्चेर 4 विकेट हात पार्यो। नेपाली सन्दीप जोराले 35 बलमा 34 रन बनाउनुभयो भने रोहित कुमार पौडेलले 32 बलमा 33 रन बनाएर अविजित रहनुभयो। कप्तान दिपेन्द्र सिंह एरी 18 बलमा 15 रनको योगदान दिनुभयो। अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जनरालले सम्मान 30 रन बनाउनुभयो भने नागोया लिया खारोटेले अविजित 17 रन जोड्नुभयो। यस जितसँगै नेपाली समूह एमा महत्वपूर्ण 2 अङ्क जोडेको छ। नेपालले अब शनिबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणबाट शीर्षक 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्।

0: साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। निरन्तर वर्षासँगै धादिङमा पहिरोको जोखिम बढ्यो, पृथ्वी राजमार्गमा सवारी पूर्ण रूपमा रोको। प्रतिकूल मौसमका कारण कांग्रेस र धादिङको क्षेत्रीय अधिवेशन असोज 10 गतेबाट 12 गतेका लागि सारियो। इन्द्र जात्राको मुख्य दिन आज काठमाडौँमा धुमधामसँग मनाइँदै राष्ट्रपति कोविन्द सहित विशिष्ट व्यक्ति बसन्तपुर। आईसी नागोया एसियाली खेलकुदमा नेपालको विजय शुरूआत, अफगानिस्तानले 5 विकेटले हरायो। साँझ 6:35 बजेको समाचार हिँडै सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईलाई सुशिक्षित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: आजदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
8: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 7 बज्यो

0: समुदायले अपनत्व पनि महसुस गर्न सक्छ।
1: त्यही भएर हामीले चाहिँ अहिले अभ्यास गरिराखेको कुराहरूमा समुदायको त्यहाँ स्थानीय ज्ञानहरू के छन्, अभ्यासहरू के छन्, ती अभ्यास ज्ञानहरूलाई चाहिँ हामीले कसरी अहिले यो जोखिम न्यूनीकरणको हाम्रो भनौँ न परिष्कृत अभ्याससँग जोड्न सकिन्छ, जुन त्यो परिष्कृत अभ्याससँग जोड्न सकियो भने अनि बल्ल उहाँहरूले चाहिँ निरन्तर रूपमा त्यसलाई अभ्यास गर्दै जानुहुन्छ अनि त्यसलाई योजनागत तरिकाले अगाडि बढाउनुहुन्छ। कतिपय आफ्नै योजनाभित्र जस्तै अहिले हाम्रो बर्गरहरूले अगाडि भर्खर सेयर पनि गर्नुभएको थियो, बर्गरले चाहिँ समुदाय परिचालनको काममा चाहिँ बर्गरको भूमिका एकदम महत्वपूर्ण छ। उहाँहरूले आफ्नो सामाजिक कार्यहरू गर्नुपर्ने हुनसक्छ, स्वास्थ्य कामहरू गर्नुपर्ने हुनसक्छ, धार्मिक कामहरू गर्नुपर्ने हुनसक्छ, ती सबै पाटोमा चाहिँ बर्गरले अगुवाई गर्नुहुन्छ। र यो अहिले हामीले विपद जोखिम न्यूनीकरण कुरा गर्दाखेरि पनि बर्गरलाई यदि हामीले त्यो कुरा यो तपाईँको भूमिकाभित्र नै पर्छ है भनेर बुझाउन सक्यौँ, त्यसको बारेमा जानकारी दिन सक्यौँ, उहाँले त्यो बारेमा बुझेर अभ्यास गर्ने तत्परता जनाउन सक्ने वातावरण सृजना गर्न सक्यौँ भने अनि बल्ल त्यो संस्कृतिसँग जोडिएर जान्छ र अनि भोलि त्यसले निरन्तर रूपमा चाहिँ त्यो काम गर्नको लागि उहाँहरूको जिम्मेवारी बढ्दै जान्छ। त्यो अनुसार समुदाय जेनेरेसन टु जेनेरेसन, अहिले त हामी एउटा जेनेरेसनले मात्रै विपद जोखिम न्यूनीकरणको अभ्यास गरेर हुँदैन, हामी जोखिमको कुरा गर्दाखेरि जोखिम कहिले पनि शून्य हुँदैन, यो रेजिडुअल जोखिम चाहिँ जहिले पनि रहिराख्छ होइन। त्यही भएर अब यसलाई चाहिँ हामीले अब हाम्रो अभ्यास हामीले गर्ने व्यवहारसँग जोडेर लग्न सकेनौँ भने हामी सधैँ जोखिममै भइराख्छौँ। विपद र विकासको बीचको अन्तर्निहित सम्बन्ध अननेसरी सम्बन्धलाई चाहिँ हामीले पहिला बुझ्नुपर्छ, अनि मात्रै हामीले बनाएको पूर्वाधारबाट जोखिम घट्ने कुरा सुनिश्चित हुन्छ भने मात्रै त्यसलाई काम गरौँ, अन्यथा त्यो नगरौँ भनेर हामीले बुझाउने प्रयास गर्छौँ। त्यो भन्न खोजेको के हो भन्दा अब भोलि संस्कृतिमा जोडिन्छ, अब अर्को जेनेरेसनले पनि यो किन यहाँ छोडेको रहेछ, दुवैतिर किन बाटो छोडेर विद्यालयमा चाहिँ डेस्क बेन्च सेट गरेको रहेछ भन्दाखेरि हाम्रो आपतकालीन अवस्थामा भाइ बहिनीहरू भाग्दाखेरि चाहिँ सहज हुन्छ, त्यसले जोखिम निम्त्याउँदैन, जोखिम घटाउन सहयोग गर्छ भन्ने कुरा चाहिँ अब जेनेरेसन टु जेनेरेसन त्यो चाहिँ ट्रान्सफर हुँदै जान्छ। त्यस्तो खालको अभ्यासलाई चाहिँ प्रमोसन गर्ने कामहरूमा हाम्रो भूमिका चाहिँ रहिरहेको छ।
2: कति महत्वपूर्ण छ है समुदायको नेतृत्व, समुदायको आफ्नै भूमिका, समुदायले आफै एक्टिभिजम गर्नुपर्ने कुरा, अनि त्यसमा चाहिँ हजुरहरूले गर्नुभएको सहयोग, त्यो एडिसनल तपाईँहरूले दिने सहायता, तपाईँहरूले प्रदान गर्ने एक्सपर्टिजले चाहिँ सबैजना मिलेर चाहिँ अनि बल्ल अगाडि बढ्न, जोखिमसँग जुझ्नको लागि चाहिँ सहज भइरहेको छ। अब अर्को प्रश्न चाहिँ मैले उपमेयर साहबलाई सोध्न चाहेँ, यो मैले अघि हजुरलाई भनेको अनुसन्धानमा पनि हामीले अरू देशहरूमा पनि के देख्यौँ भन्दाखेरि जब जब विपद आउँछ अनि त्यसपछि सामाजिक सुरक्षामा प्रब्लम आउँछ, घरको आर्थिक स्थितिमा प्रब्लम आउँछ, अघि हजुरले भन्नुभयो जस्तै कागज पत्र बगाइदिन्छ होइन, कतिजनाको स्कुल बगाइदिन्छ, काम गर्ने ठाउँ बगाइदिन्छ, अनि त्यो अवस्थाले चाहिँ आर्थिक अवस्थामा चाहिँ समस्या आएपछि चाहिँ बाल विवाह बढेको चाहिँ हामीले एकदम धेरै देख्यौँ कि, घरमा खाने मुख घटाउनको लागि होइन त्यसको लागि चाहिँ विवाह गरेर पठाइदिने, आर्थिक समस्यालाई व्यवस्थापन गर्नको लागि चाहिँ छोरीहरूलाई विवाह गरेर पठाइदिने, त्यो समस्याहरू चाहिँ हामीले अरू देशहरूमा पनि देख्यौँ कि। बर्दियामा चाहिँ यस्तो समस्या कस्तो छ, अब बाढी अथवा अरू विपदको कारणले गर्दा बाल विवाह बढ्ने त्यस्तो अवस्था हजुरहरूले चाहिँ के पाउनु भएको छ?
3: यसमा अब कहीँ कतै सत्यता पनि छ, अब तर हाम्रो पालिकाको अवस्था हेर्ने हो भने अब बी ग्रुपसँग हामीले निरन्तर यसमा पनि काम गरिरहेछौँ कि, अनि यो यसको सर्वेक्षण पनि भइरहेको छ। अहिले चाहिँ एउटा राम्रो ऊ के भएको छ भन्दाखेरि अभिभावकहरू चाहिँ असाध्यै सचेत हुनु भएछ कि, होइन बाल विवाह घटेको छैन, केही त घट्या छ होइन, जति चाहेछ त्यति घटाउन त सकेका छैनौँ, तर अभिभावकहरूले अब त्यो छोराछोरीहरूको गरिदिने बाल विवाह चाहिँ छैन, तर पनि अब आफै पढ्दा पढ्दै नै भागी विवाह भनौँ न होइन, हाम्रो त्यो भागी विवाहको कारणले बाल विवाह घटेको छैन, भइरहेछ धेरै सङ्घ संस्थाको सहयोगमा पालिकाबाट आफैले धेरै प्रयासहरू गरिरहेछौँ, बल्ल बल्ल दुईवटा वडालाई बाल विवाह मुक्त वडा भनेर घोषणा गर्न सकेका छौँ, यो वर्ष सबै वडा गरेर हाम्रो कार्यकालसम्म पालिकालाई बाल विवाह मुक्त पालिका घोषणा गर्ने भनेर चार वर्ष बितिसक्यो होइन, सके जति त्यो अझै त्यो सोचे जति प्रतिफल चाहिँ प्राप्त गर्न सकेका छैनौँ, तर विपदकै कारणले यस्तो भएको, बाढीको कारणले परिवारमा आर्थिक समस्या आएको कारणले बाल विवाह भएको चाहिँ छैन, त्यो चाहिँ बाल विवाहको एउटा कज हेर्ने हो भने धेरै जसो गरिबी चाहिँ जोडिन्छ कहीँ कतै, अब हामीले सर्वे गरेर हेर्दाखेरि अभिभावकहरू जसको आफ्नो छोराछोरीहरूलाई अर्काको भरमा छोडेर बाहिर कमाउन जानु भएको छ, त्यही केटाकेटीहरू कुलतमा पनि त्यही बालबालिका छन् अनि बाल विवाह पनि त्यही बालबालिकाको भइरहेछ। त्यसले गर्दाखेरि बाल विवाहको एउटा मुख्य कारण चाहिँ गरिबी हो भन्नेमा चाहिँ कुन दुई मत नै रहेन। हामी स्कूलमा 891 जना बालबालिकाहरूको यो तथ्याङ्क लिँदै जाँदाखेरि 891 जना बालबालिकाहरू भेटिनु भयो कि जसको अभिभावक साथमा हुनुहुन्न, उहाँहरूको रिजल्ट पनि राम्रो छैन, उहाँहरू नै कुलतमा हुनुहुन्छ, उहाँहरूलाई जोगाउन हम्मे कि गाह्रो छ कि। त्यसले गर्दाखेरि अब अभिभावकहरू फेरि मौसमी मजदुरीको लागि भारततिर जाने चलन छ कि। अहिले अब पहिला बाबु मात्रै बुवा मात्रै बाहिर जानुहुन्थ्यो, आमाले आफ्नो छोराछोरीहरू स्याहारेर जसरी पनि बस्नुहुन्थ्यो, अहिले चाहिँ फेरि बुवा आमा अब बेङ्गलोरतिर अब पुरुषभन्दा महिलाको कमाई बढी छ भनेर अनि आमा पनि अब हजुरआमा हुन्छ कि अब अन्य फुपूहरू हुन्छ कि कसको घरमा छोडिदिएर जाने चलन बढेको कारणले बाल विवाह चाहिँ बढा छ। र विपदकै कारणले चाहिँ त्यो समस्या हामीले भोग्नु परेको छैन।
0: यो विपद र सामाजिक पक्ष चाहिँ यसको पनि डङ्गा मासुको सम्बन्ध छ कि, किन भन्दा समाजलाई विग्रहको रूपमा लैजानको लागि विपदले पनि अवस्था सिर्जना गर्छ होइन। कहिले कहिले समाजलाई जोड्न पनि फेरि विपदले नयाँ अवसरहरू सिर्जना गर्नको लागि विपदले सहयोग गर्छ होइन। त्यसमा अब जस्तै विपदकै कारणले समाजमा कतिपय अनैतिक क्रियाकलापहरू हुने होइन, अब विभिन्न खालका चाहिँ असामाजिक गतिविधिहरू हुने पनि अवस्था सिर्जना हुन्छ, त्यहाँ स्रोतको अभाव हुन्छ, मान्छे पीड़ामा हुन्छ, आफू चाहिँ त्यो पीड़ाबाट बाहिर निस्कनको लागि उसले चाहिँ विभिन्न खालका अनैतिक कार्यहरू पनि गर्न सक्छ होइन, अनि असामाजिक क्रियाकलाप पनि गर्न सक्छ। त्यस्तै गरिकन चाहिँ अब मान्छे विस्थापित पनि हुनुपर्छ होइन, उसले चाहिँ आफ्नो त्यहाँ बसिराखेको ठाउँबाट चाहिँ उसले विपदको कारणले सबै गुमाउनु पर्ने अवस्था भयो भने ऊ चाहिँ त्यो स्थान छोडेर अर्को स्थान जान्छ होइन। त्यस्तो बेलामा अब उसले फोर्स माइग्रेसन हुने बित्तिकै त कतिपय कुरा अभाव हुँदै जान्छ र उसले त्यो कुरा हुँदै जाँदाखेरि अब त्यहाँनिर चाहिँ अब अर्ली म्यारिज चाइल्ड म्यारिजको कुराहरू पनि आउन सक्ने सम्भावना बढी भयो। तथ्याङ्क हिसाबले हामीले अहिले कतिजना छन् भनेर भन्न नसकौँला, तर कतै न कतै त्यसको इम्प्याक्ट चाहिँ त्यहाँ पनि परेको हुनसक्छ होइन। त्यस्तै गरिकन चाहिँ अब परिवार विग्रह भएर बुवा एक ठाउँ बस्ने, आमा एक ठाउँ बस्ने, छोराछोरी एक ठाउँ बस्नुपर्ने अवस्था पनि भइरहेको छ होइन। र त्यो भएको हुनाले अब समाजको पक्ष र विपदको पक्ष हामीले छुट्याएर हेर्न भन्दा यसलाई संयुक्त रूपमा एकीकृत रूपमा हेर्न चाहिँ आवश्यक हुन्छ र कतै न कतै यसको भूमिका पनि छ विपदको कारणले कन्ट्रिब्युसन गरिरहेको छ भन्ने पनि हो।
2: अब चाहिँ हामी अलिकति समावेशिता इन्क्लुसिभिटी त्यसपछि पछाडि पारिएका समुदायहरूलाई कसरी समावेश गर्ने भन्ने सेगमेन्टमा रहेर चाहिँ कुराकानी गरौं। अर्को अबको प्रश्न चाहिँ मैले डमरजीलाई सोध्न चाहेँ, हजुरको लागि चाहिँ यो इन्क्लुसिभ प्लानिङ अथवा इन्क्लुसिभ रेस्पोन्स भन्नाले चाहिँ कसरी बुझ्नुहुन्छ, कसरी बुझाउनुहुन्छ?
0: अब इन्क्लुसिभको कुरा गर्दा चाहिँ अब हामी जति पनि काम गर्छौं यो काम गर्ने क्रममा हाम्रो जुन टार्गेटिङ गरेर काम गरिरहेका हुन्छौँ नि त, हामी त अब उसरी गर्दा होल अफ सोसाइटी भनेर काम गर्ने गरे तापनि तर हामी अझै अलिकति त्यहाँनिर पोजिटिभ बायसनेस पनि हुन्छ, त्यो भनेको टार्गेटिङ पनि गर्छौँ होइन। त्यसमा चाहिँ जो स्रोतबाट विमुख भएको छ अथवा स्रोतमा पहुँच पुगाउन सकिरहेको छैन, जसलाई चाहिँ योजनाले समेट्न सकिरहेको छैन, अहिले हामीले गरिरहेको कामबाट छुटिराख्नु भएको छ, उहाँहरूलाई कसरी हाम्रो भित्र यो कार्यक्रमभित्र समावेश गर्न सकिन्छ अथवा हामीले गर्ने क्रियाकलापबाट कसरी उहाँलाई चाहिँ लाभ पाउन सक्ने बनाउन सकिन्छ भन्ने नै हाम्रो प्राथमिकता हुन्छ होइन। त्यही भएर हामीले जुनसुकै काम गर्दाखेरि पनि इन्क्लुसिभको कुरालाई अथवा जेन्डर एन्ड सोसियल इन्क्लुजनको पार्टलाई चाहिँ हामीले एकदम महत्वका साथ राखेको हुन्छौँ र त्यसका लागि हामी अब त्यो डेटाको कलेक्सन गर्दाखेरि नै होस् होइन, अझै हामी अझ अर्को अझै त्यसलाई चाहिँ गहिरिएर हेर्दाखेरि चाहिँ अब एउटा महिला भनेर मात्रै हामीले हेर्दैनौँ, महिलाभित्र पनि इन्टरसेक्सनालिटीको पार्टलाई अझै ख्याल गर्छौँ कि, किन भन्दाखेरि त्यसमा पनि अब को महिला कस्तो महिला होइन किन उहाँको सहभागिता भन्ने कुरा चाहिँ हामीले इन्स्योर गर्नुपर्ने हुन्छ होइन। त्यो गर्न सकियो भने मात्रै अनि बल्ल वास्तविक जसले चाहिँ यो कार्यक्रमबाट लाभ पाउनुपर्छ अथवा त्यो कार्यक्रमसँग जोडिएर आउनुपर्छ ती मान्छेहरू आउन सक्छन्। त्यस्तो कुराहरूलाई चाहिँ हामी डकुमेन्टेड पनि गर्छौँ, त्यसका लागि हामीसँग चाहिँ विभिन्न स्ट्राटेजीहरू पनि बनाउँछौँ होइन,
1: र हाम्रो अब नो वन लिभ बिहाइन्ड भन्ने चाहिँ हाम्रो मुख्य ध्येय छ। त्यो ध्येयलाई चाहिँ हामीले आत्मसात गरेर हाम्रो कार्यक्रमहरू योजना गरेका हुन्छौँ र त्यही अनुसारले कार्यान्वयन गर्ने प्रयास पनि गरिरहेका हुन्छौँ।
2: हजुर, इन्क्लुजन भन्ने बित्तिकै लिभ नो वान बिहाइन्डकै कुरा आउँछ होइन, त्यसले त इन्क्लुजनलाई पुरै समराइज नै गरिदिन्छ। अनि अर्को प्रश्न चाहिँ यो जेन्डर रेस्पोन्सिभ प्लानिङ, डिसेबिलिटी रेस्पोन्सिभ प्लानिङलाई चाहिँ साँच्चीकै व्यवहारमा उतार्नको लागि चाहिँ अब हजुरहरूले त के गर्नुभएको छ भनेर भनिहाल्नु भयो, तर के सुझाव दिनुहुन्छ यसलाई साँच्चीकै व्यवहारमा उतार्नलाई के गर्नुपर्छ?
1: एउटा सानो एक्जाम्पल हजुरलाई चाहिँ सेयर गर्छु हामीले गरिराखेको कामहरू होइन। अब हामी इन्क्लुसिभ अर्ली वार्निङ सिस्टमको कुरा गर्छौँ। इन्क्लुसिभ अर्ली वार्निङ सिस्टमको कुरा गर्दाखेरि हामीले पठाउने मेसेज आइदर रेडियोबाट हुनसक्छ अथवा साइरनबाट हुनसक्छ होइन, त्यस्ता मेसेजहरू चाहिँ जसले सुन्न सक्नुहुन्छ उहाँहरूको लागि त पहुँचयोग्य भयो होइन। पर्चा पम्पलेटहरू पठायौँ भने जसले पढ्न सक्नुहुन्छ उहाँहरूको लागि चाहिँ पहुँचयोग्य भयो, तर हाम्रो समाजमा उहाँमा भन्दा फरक मान्छेहरू पनि हुनुहुन्छ जसले सुन्न सक्नुहुन्न, जसले देख्न सक्नुहुन्न होइन, जसले पढ्न सक्नुहुन्न। अब त्यस्ता मान्छेहरूलाई पनि त सूचनाको आवश्यकता त छ नि, उहाँहरू पनि सुरक्षित हुनुपर्छ, आफ्नै अभ्यासबाट उहाँहरू सुरक्षित हुने हामीले परिपाटीको विकास गर्नुपर्छ होइन। त्यो भएको हुनाले त्यसका लागि हामी समुदायमा चाहिँ कृत्रिम घटना नमुना अभ्यासहरू गर्छौँ। त्यो कृत्रिम घटना नमुना अभ्यास गर्ने बेलामा चाहिँ हामीले चेतावनी भनेर पहिलो झण्डाहरू देखाउने होइन, अब खतरा भनेर चाहिँ रातो झण्डा देखाउने, सामान्य अवस्था भनेर निलो झण्डा देखाउने, जसले देख्न सक्नुहुन्छ होइन, जसले चाहिँ अब सुन्न सक्नुहुन्न देख्न सक्नुहुन्छ उहाँहरूको लागि त्यो कुरा भयो होइन, जसले देख्न सक्नुहुन्न तर सुन्न सक्नुहुन्छ उहाँहरूको लागि हामीले भोइस मेसेजहरू पठाउने होइन, अनि त्यसपछि साइरनको आवाजहरू उहाँलाई चाहिँ बुझाउने, यस्तो खालको साइरन अथवा हाम्रो चाहिँ अभ्यास हामीले कसरी गरिराखेको छौँ भन्दाखेरि छोटो समय बज्ने साइरन भयो भने त्यो अब चेतावनीको भयो, अलि लामो समय बज्यो र अलि फेरि रिपिट भएर लामो समय झन्डै हामीले जब 30 सेकेन्डदेखि 50 सेकेन्डसम्मको समयसम्म बज्यो अनि फेरि बिचमा स्टप भयो फेरि बज्यो त्यही समय भनेपछि अब चाहिँ हामी चेतावनीको तहमा बाढीको अवस्था आइसकेछ, हामी सुरक्षित ठाउँमा जानको लागि तयारी हुनुपर्छ भन्ने कुरा उहाँहरूले पनि थाहा पाउनुहुन्छ। त्यस्तै गरिकन चाहिँ हाम्रो स्वयंसेवकहरू हुनुहुन्छ, जो स्वयंसेवकहरूले पनि थाहा पाउनुहुन्छ। त्यसको लागि हामीले पहिले नै हाम्रो समुदायले प्रोफाइलिङ गराए हुन्छ, हाम्रो उच्च सङ्कटासम्म समुदायहरू कहाँ कहाँ छन्, त्यहाँ को को मान्छेहरू बस्नुहुन्छ, अपाङ्गता चेतावनीको भयो अलि लामो समय बज्यो र अलि फेरि रिपिट भएर लामो समय झन्डै हामीले जब 30 सेकेन्डदेखि 50 सेकेन्डसम्मको समयसम्म बज्यो अनि फेरि बिचमा स्टप भयो फेरि बज्यो त्यही समय भनेपछि

0: भूमिकालाई विशेष गरी डिजास्टर प्रिपेयरनेस रेस्पोन्समा चाहिँ त्यसलाई चाहिँ उहाँहरूको भूमिका महत्वपूर्ण छ, उहाँहरूलाई पनि समावेश गराइनुपर्छ भनेर त्यो कुरालाई संस्थागत गराउन चाहिँ तपाईँहरूले के गर्नुपर्छ, के गरिरहनु भएको छ? अनि अर्को यसैमा जोडिएर चाहिँ उहाँहरूको विचारलाई, उहाँहरूको नेतृत्वलाई चाहिँ स्थान दिनको लागि तपाईँहरूले स्थानीय सरकारले चाहिँ के गर्दै हुनुहुन्छ?
1: धन्यवाद। अब विशेष गरेर विपदमा जुझ्ने, फ्रन्टलाइनमा जुझ्ने जनशक्ति भनेको युवा नै हो कि होइन? त्यसले गर्दाखेरि युवालाई नसमेटेर चाहिँ हामी विपदबाट पार लाग्नै सक्दैनौँ। कसैलाई उद्धार गर्नु पर्यो भने त युवा चाहियो नि त। अनि त्यसले गर्दाखेरि युवालाई नै ट्रेनिङ दिने हो कि उनीहरूलाई दक्ष बनाउने हो कि, त्यो कुरा चाहिँ पहिलो प्राथमिकतामा राखेर गरेका छौँ। त्यसपछि अब संस्थागत रूपमा हेर्ने हो भने अब युवाको सञ्जाल छ, किशोर किशोरीहरूको सञ्जाल छ होइन, अब बालबालिकाहरूको पनि सञ्जाल छ। अब सबै बालबालिकाहरू विद्यालयमा अध्ययन गर्छन् होइन, अनि त्यसपछि विद्यालय तहमा गएर यो खालको कार्यक्रमहरू पनि सञ्चालन गर्छौँ। हाम्रो आफ्नो स्थानीय पाठ्यक्रम पनि छ, पाठ्यक्रम मार्फत पनि यो सूचनाहरू गरिरहेका हुन्छौँ। बालबालिकाले भनेको नै अभिभावकले मान्ने हुन्छ कि कहिलेकाहीँ त अभिभावकलाई बुझाउन नसकेको कुराहरू बालबालिका मार्फत चाहिँ बुझाउन सजिलो हुँदो रहेछ, त्यो कुराहरू गरिरहेका हुन्छौँ भने। अनि युवाको सञ्जाल बनाएका छौँ, अनि युवाहरूलाई समेटेर अनि उहाँहरू मार्फत नै हाम्रो जति पनि म्यापिङका कुराहरू, हजार म्यापिङका कुराहरू छ, तथ्याङ्क लिने कुराहरू छ, अनि सबै कुराहरूमा जहिले पनि हामीले युवालाई नै अगाडि राखेर चाहिँ काम गरिरहेछौँ। त्यसपछि किशोर किशोरीको हकमा चाहिँ त्यो पनि विद्यालय तहमै जोडिन्छ, किशोरीहरू पनि विद्यालयमै छन् होइन। विशेष गरेर किशोरीहरू विपदको समयमा चाहिँ अलिकति हिंसामा पर्छन् कि सुरक्षित हुन्नन् कि, उतार भइसकेपछि पनि त्यो अवस्था त उनीहरूलाई ज्ञान त दिनु पर्यो नि होइन। त्यसले गर्दाखेरि अभियानै चलाछौँ क्या, उनी सक्छन् भन्ने खालको अभियान चलाछौँ।
0: हजुर, एकदमै डेफिनेटली नै यो, अनि यस्तो खालको क्रियाकलापले चाहिँ अघि हजुरहरूले भन्नुभएको कुलतमा फस्ने होइन, बाल विवाहमा लाग्ने, यस्तो यस्तो कुराहरू पनि त न्यूनीकरण गर्छ नि होइन, जब उहाँहरू इङ्गेज हुनुहुन्छ, संलग्न हुनुहुन्छ एकदमै। अनि यसरी त युवालाई हामी यही कार्यमा संलग्न भएपछि त अनि उहाँहरूलाई हामी बेनिफिसियरीको रूपमा नहेरेर मात्र नहेरेर चाहिँ रेस्पोन्डर्स, डिसिजन मेकर्सको रूपमा पनि त हेर्न सक्छौँ। हो, एकदमै चाहिँ राम्रो, एकदम खुसी लाग्यो मलाई यो कुराकानीले, एकदमै राम्रो कुराकानी भयो, छलफल भयो यो विषयमा। हुन्छ, अब चाहिँ हामी अर्को सेगमेन्टतिर लागौँ होइन। यो चाहिँ अलिकति फन खालको, रमाइलो खालको सेगमेन्ट हो। यसमा चाहिँ के हुन्छ भने म केही वाक्यहरू भन्छु एक एक गर्दै, र त्यो वाक्य चाहिँ फ्याक्ट हो कि मिथ हो भनेर चाहिँ हजुरहरूले भन्नुपर्ने हुन्छ, र पोइन्ट गरेर पनि देखाउनु पर्ने हुन्छ। हजुरहरूको साइडमा प्रप राखिएको छ, त्यसमा चाहिँ पोइन्ट गरेर पनि यो फ्याक्ट हो अथवा मिथ हो भनेर चाहिँ भन्नुपर्ने हुन्छ है। तपाईँहरू तयार हुनुहुन्छ? ल हुन्छ। पहिलो वाक्य चाहिँ यो विपदको प्रतिकार्य, डिजास्टर रेस्पोन्स, डिजास्टर आएपछि मात्र सुरु हुन्छ,
1: यो चाहिँ मिथ हो।
2: किनभने विपदको प्रतिकार्य गर्नको लागि पूर्व तयारी एकदम आवश्यक छ। यदि पूर्व तयारीबाट हामीले सुरुवात गरेनौँ भने विपद प्रतिकार्य सफल हुनै सक्दैन, त्यो भएर मिथ।
0: हजुर, हुन्छ। अब चाहिँ दोस्रो वाक्य, अर्ली वार्निङ अथवा पूर्व सूचना तब मात्र प्रभावकारी हुन्छ जब चाहिँ समुदायले अर्ली एक्सन पनि लिन सक्छन्। हुन्छ, अब अर्को वाक्य, महिलाहरू चाहिँ जोखिममा रहेको समुदाय मात्र हुन्, उनीहरू चाहिँ रेस्पोन्डर्स होइनन्।
1: त्यो त मिथ हो, महिलाहरू रेस्पोन्डर नै हुन् होइन, त्यो मात्रै होइनन्, धेरै काम महिलाहरूले गर्न सक्छ,
0: गरिरहेका पनि
1: छन्, देखिँदैन।
0: अब अर्को अन्तिम वाक्य चाहिँ डिजास्टर प्रिपेयरनेस रेस्पोन्स र कम्युनिटी रेसिलियन्समा युवा र किशोर किशोरीको भूमिका चाहिँ एकदमै महत्वपूर्ण हुन्छ।
1: फ्याक्ट हो, उनीहरू नै अग्रपङ्क्तिमा खटिनुपर्ने हुन्छ जहिले पनि। त्यसले गर्दाखेरि उनीहरूको भूमिका एकदमै महत्वपूर्ण छ।
0: धेरै धेरै धन्यवाद हजुरहरूलाई। यति नै थियो मेरो प्रश्नहरू, एकदमै फ्रुटफुल कुराहरू भयो, कति कुराहरू चाहिँ, कति जानकारीहरू चाहिँ, नयाँ जानकारीहरू मैले पनि प्राप्त गरेँ। हजुरहरूलाई आएर यसरी आफ्नो कुराहरू भनिदिनु भएकोमा, आफ्नो राम्रो राम्रो कामहरू हाइलाइट गरिदिनु भएकोमा होइन, आफ्नो टाइम दिएर चाहिँ हामीलाई चाहिँ यो पडकास्टमा चाहिँ आफ्नो ओपिनियन्सहरू, भ्युजहरू राखिदिनु भएकोमा, हामीलाई धेरै जानकारीहरू दिनुभएकोमा हजुर दुवैजनालाई धेरै धेरै धन्यवाद।
2: हुन्छ, यहाँलाई पनि धेरै धन्यवाद।

0: ले हामीले फिल्डमा गरिराखेको कामहरू यो साझा गर्ने अवसर दिनुभएकोमा हाम्रा केही सफल अभ्यासहरू केही सिकाइहरू अनुभवहरूलाई चाहिँ यसरी चाहिँ ल्याएर छलफल गर्ने वातावरण बनाइदिनु भएकोमा सुन साथी मेरो कथा युनिटलाई चाहिँ म व्यक्तिगत तर्फबाट संस्थाको तर्फबाट हार्दिक धन्यवाद कृतज्ञता जाहेर गर्न चाहन्छु। हस् नमस्कार।
1: हस् धेरै धेरै धन्यवाद। सर्वप्रथम त यो एसटीजीको यो स्टुडियो र सुन साथी मेरो कथाको यो सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब अलिकति राजधानीबाट धेरै टाढा होइन ठाकुरबाबा नगरपालिकाबाट आएर जो हरेक वर्ष विपदसँग हरेक दिन विपदसँग हामी जुधिरहेका छौँ, कहिले बाढी, कहिले हरेक दिन वन्य जन्तुको, त्यसपछि अब कहिले शीतलहर, कहिले प्रचण्ड गर्मी, कहिले आँधीहुरीले त्यो थुप्रै घरहरू एकैचोटि उडाइदिन्छ, जंगलको नजिक छौँ, डडेलोसँग जुधिरहेका छौँ, होइन हरेक दिन विपदका समस्याहरूसँग जुधिरहेको यो पालिकाको एउटा कथा हामीले गरिरहेको केही कामहरूलाई यहाँ सेयर गर्ने र हाम्रो सहायता संस्थाहरूलाई पनि थ्याङ्क यू दिने एउटा जुन अवसर प्रदान गर्नुभएकोमा चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद स्मारिकाजीलाई कति मिठोसँग हामीलाई सरल तरिकाले यो एउटा कथा भन्ने जुन एउटा अवसर प्रदान गर्नुभयो।
2: हामीले आज सुनसाथी मेरो कथाको एपिसोडमा अर्ली वार्निङ सिस्टम, डिजास्टर प्रिपेयरनेस, कम्युनिटी रेजिलियन्स, डिजास्टर रेस्पोन्सको बारेमा कुरा गर्यौं र यसमा युवा, किशोर किशोरी, महिला, बाल बालिकाहरूको भूमिका के कस्तो हुन्छ, स्थानीय सरकारले, कम्युनिटी बेस्ड अर्गनाइजेशन्सले, लोकल अर्गनाइजेशन्सले, डेभलपमेन्ट पार्टनर्सले यसमा के कस्तो काम गरिरहेको छ, कसरी उहाँहरू चाहिँ एउटा इम्पोर्टेन्ट स्टेक होल्डर्स भएर काम गरिरहनु भएको छ भन्ने कुरा चाहिँ हामीले यस एपिसोडमा गर्यौं। यसबाट हामीले के चाहिँ एउटा एकदमै के टेक अवे भयो भन्दाखेरि, डिजास्टर आएपछि रेस्पोन्ड गर्नु त एकदमै इम्पोर्टेन्ट छ, त्यो त अपरिहार्य नै हो, तर डिजास्टर आउनुभन्दा अगाडि पनि पूर्व तयारीहरू गर्न एकदमै जरुरी छ, यो पनि अर्को अपरिहार्य कुरा हो र यसमा चाहिँ युवा, किशोर किशोरी र बाल बालिकाहरूले चाहिँ अग्रसर भूमिका, लिडरसिपको रोल चाहिँ प्ले गर्नुपर्छ भन्ने कुरा चाहिँ आजको की टेक अवे भयो। यति जसम्म हामीलाई सुनेर हेरेर साथ दिनुभएकोमा तपाईँ अडियन्सलाई पनि धेरै धेरै धन्यवाद। हामीलाई हरेक हप्ता शुक्रबार साँझ 7 बजे प्लान इन्टरनेशनल नेपालको सोसियल मीडिया पेजेस र सीआईएन रेडियो नेटवर्कबाट हेर्न र सुन्न सक्नुहुन्छ।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
4: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
8: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
10: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब CIN।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
1: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
0: लेदो खस्ने क्रम नरुकिएपछि कृष्णभीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो। गुठी जग्गा अतिक्रमणको विषयमा विवाद, विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
2: हामी सबै कुरा अरूले गरिदेउस् भन्ने परिकल्पनामा बाँचिरहेका छौं, त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौं।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल दुई स्थान अगाडि।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सड़कै कारण सड़क यातायात यतिसम्म असुरक्षित भइसके कि दिनहुँ ठूला ठूला दुर्घटना भइरहेका छन्। सड़क यातायातलाई सुरक्षित बनाउने र सड़कमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।

0: अविरल वर्षा सँगै आएको बाढ़ी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढ़ी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यसकारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड थप्प छन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटी डाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बीपी राजमार्ग र अरनीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरनीको राजमार्ग चाहिँ धुलिखेलदेखि दलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको, ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ, तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज 36 वटा ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
3: कोशीको चाहिँ जुन पानीको बहाव बढ्दो छ, होइन, आज बिहानदेखि क्रमशः बढ़िरहेको अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 वटा ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 वटा ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकवानपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, नत्र अरू विपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुने छँदैछ, आङ्कलन अनुसार नै परिराखेको छ र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यो भएको र आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो, किनभन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
0: लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर बनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआतिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
5: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ।
0: जनकपुर धामा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जल सतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जल सतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डु उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले उंगार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै चौधौं नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
6: सन्तोषी राहुल बाढी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता
7: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सचेतना मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ।
6: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
14: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट साथै एक्स, टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 1155 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
13: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईलाई गाड़ीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ? रसुवाका सहायक सिडिओ ध्रुव प्रसाद अधिकारी।
15: हिमरसा जिल्लाका पनि माथिल्लो क्षेत्रमा, हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठुलो भोलुमा वर्षात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नुहुन अनुरोध गर्छु भने रसुवा जिल्लामा अब हाम्रो पदमार्ग छन् दुईटा, लाङटाङ र उसैकुण्ड, त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनुहुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओजी छ, लाइन नम्बर 1234 जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 9851164422 त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तीन दिन मैले वर्षाको समय भने यो तीन दिनमा चाहिँ बोटेपछि पिछुली मात्रै होइन अरू खोलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि छलाको खोला छ, होइन विगतमा पनि यस्ता घटनाहरू घटाएका छन्। तपाईँहरू वर्षाको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
13: तपाईँले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनुहोला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
13: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्राकृतिक र रैथाने बालीहरूको संरक्षणका लागि किसानहरूलाई सचेत गराउन आवश्यक,
16: प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन, त्यसकारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला।
6: कृषि र पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
17: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
18: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
18: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
19: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागी मात्र ₹5,700 में। साथ ही क्यारो टीवी ऐप में पाउनु होस 200 भन्दा बढी एचडी र एसडी टीवी चैनल हरू, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में। आज ही जड़ान गर्नु होस, कॉल गर्नु होस 9709184147। शर्त हरू लागू हुने छन्।
12: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पोसिला बालीहरू लोप हुने अवस्थामा छन्। किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ। कृषक समूह महासंघका अध्यक्ष पञ्चकाज श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौं।
16: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ। कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो।
6: अब किसानहरूको यस्तो हेरिन्छ खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ फ्यान्टा ल्याउनुहुन्छ होइन त्यही दुध दही मही खाँदै त हुने खाए हुने त्यो बानी छ नि किसान नेपाली किसानको
16: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक संघले पनि यो सुरु गरिसकेका छ। हामीले पनि भन्दै आएको कुरा हो अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौ। हाम्रो संस्कार भएन त्यो खाँदा सानो मान्छे हुन्छ किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो त्यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो।
6: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू उनीहरूले कुन समयमा खान्छन् उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न
16: यो चाहिँ हामी आफै पनि काम गर्न किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाना खाएर बिहान गएपछि खाना खाने बेला हुन्छ होइन काम यति सकेर जाउँ न भन्ने खालको हुन्छ टाइम टेबलको हिसाब हुँदैन।
6: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू होइन तर अब खेती किसानी गर्ने महिला हुन्छ उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ होइन अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला
16: त्यही बच्चाहरूलाई लगेर त्यहीँ राख्ने एउटा खेल्ने ठाउँ बनाइदिने सुताइदिने ठाउँ बनाइदिने अलिकति अब घरै बनाउन नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यहीँ राख्न पनि सकिन्छ त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्नु पनि पाइयो त्यो खालको चाहिँ हामीले बनाउनु पनि सक्छौँ।
6: हजुर अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ दुई पाते दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ हो त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन हो यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि पोसिलो कुराहरू संरक्षणको लागि
16: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ त्यसमा शून्यता देखिन्छ होइन खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन। प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो FAO लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनु पर्छ सुन्नुपर्छ अरूले जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौँ प्रकृतिलाई प्रकृति सम्बद्ध ढङ्गको चाहिँ खेती गरौँ भन्ने खालको हामीले सुरु गरेका छौँ होइन त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
6: किसानहरूलाई नि अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
16: एकदम सही हो अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ खेती योग्य जमिन कम हुँदैछ बिस्तारै एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ अब यसपालिको बाढीले त अझै ठुलो क्षति पुर्याएको छ होइन. यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन. अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने. त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानलाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानलाई. मिठो खाएर त के गर्नु, एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल नै लगाउने. त्यसमा पनि हाइब्रिड छान्ने भयो, त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथाने चिजहरूको लोप हुँदै गयो. त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथाने चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने फलाउँदै लाने त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास गर्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ.
6: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ. राजमार्गदेखि बस्तीसम्म जोखिम बढ़ेको छ. कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ. लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ. पाँचहरी इलाम ताप्लेजुङ सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ. ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ. लगातारको वर्षाले भोटीकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ. जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ. र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.
20: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो.